0: गैर व्यवस्थित बसोबासीलाई सुरक्षित स्थानमा स्थानान्तरण निकै चुनौतीपूर्ण बनिरहेको छ। जबसम्म स्थानीय तहले कडाईका साथ नदी सीमांकन गरी भौतिक पूर्वाधार निर्माणमा रोक लगाउँदैनन् तबसम्म मनसूनको समयमा विपत्तिको उच्च जोखिम कायम रहिरहन्छ। रामबहादुर रावलको अध्यक्षतामा 2050 सालमा गठित सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्च स्तरीय आयोगले विशेष गरी काठमाडौँ उपत्यकाको तत्कालीन नगर क्षेत्रभित्र अतिक्रमण भएका सरकारी तथा सार्वजनिक जग्गाको विस्तृत अध्ययन गरी 2052 सालमा प्रतिवेदन समेत बुझाएको थियो।
1: भरिय शवगृह शनाखत हुने मुस्किल शीर्षकमा आजको मध्याह राष्ट्रिय दैनिकमा खबर छापिएको छ। भोटेकसी नदीको विनाशकारी बालीमा परेकाहरूको शव रसुवा नुवाकोट धादिङ चितवन हुँदै भारतसम्म पुगेका छन्। सुरक्षाकर्मीले नदी किनारमा भेटिएका शव संकलन गरेर शवगृहमा राखेका छन्। तर मृतकको शनाखत हुन नसक्दा एकातर्फ व्यवस्थापनमा कठिनाई भइरहेको छ भने अर्कोतर्फ आफन्त पीड़ामा छन्। बालीले बगाएका शवहरू भोटेकोसी त्रिशुली नारायणी नदीमा भेटिरहेका छन्। कसैको कम्मरमाथिको भाग छैन, कसैको टाउको, कसैको हात वा खुट्टा मात्र भेटिएको छ। त्यसै गरी कतिपय शव झट्ट चिन्न नसकिने गरी छेदविच्छेद भएका छन्। हराइरहेका व्यक्तिका परिवारका सदस्यका लागि नदी किनारबाट शव भेटिएको प्रत्येक खबरले मुटु झस्काउँछ। बाढीमा परेर हराएकाहरूको शव खोज्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्वयंसेवक उद्धारकर्मी नै तैनात छन्। हराएका व्यक्तिहरूको अत्तोपत्तो नभएर पीड़ित परिवारले आक्रोश पोख्न थालेपछि शुक्रबारदेखि नेपाली सेनालाई पनि शव खोजीमा परिचालन गरिएको छ।
0: लाङटाङ लिरुङ मालको उत्तरपट्टिको चुचुरोभन्दा केही तलबाट हिउँको ठूलो हिस्सा चोइटिएर झरेपछि उच्च वेगको हिमबाड़ी सिर्जना भएको तथ्य वैज्ञानिक अध्ययनले पनि पुष्टि गरेको छ। चीन तथा नेपालका हिम वैज्ञानिकहरूले भूपग्रह र ड्रोनबाट खिचिएको तस्विरको अध्ययन विश्लेषणपछि हिमालको हिस्सा चोइटिएर लेहेन्दे खोलाबाट भुटेको हुँदै विनाशकारी हिमबाड़ी नेपाल प्रवेश गरेको ठहर गरिएको हो। उक्त निष्कर्ष राष्ट्र विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि स्वीकारेको छ। हिमबाड़ी आएको दिन बुधबार उक्त क्षेत्रबाट 2 करोड़ घनमीटर बराबरको पानी भोटेको हुँदै चितवनको देवघाट क्षेत्र पुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। सामान्य बगिरहेको पानीको घनत्व घटाएर उक्त तथ्य निकालिएको नेपालका बाढ़ी विज्ञ विनोद पराजुलीले बताएका छन्। बाढ़ी उद्गम स्थलमा बनेको तालको पानी फुट्न सक्ने खतरा अझै उच्च छ। बाढ़ी विज्ञ विनोद पराजुलीका अनुसार शुक्रबार राति उक्त तालको अत्याधिक पानी ड्यामबाट बाहिरिएको छ, जसले दिउँसो भन्दा बढ़ी बहाव भोटेको सीमा बढ़ेको छ। चीनतर्फबाट रसुवा प्रहरी कार्यालयमा बाढ़ीको बहाव बढ़ेको खबर आए लगत्तै काठमाण्डुमा खबर आइपुगेको जानकारी समेत गराइएको छ। ताल फुटेर बहाव बढ़ेको हो वा बढ़ी पानी बगेकै कारण बहाव बढ़ेको हो भन्ने कुरा राति अबेरसम्म पनि यकिन भने भएको छैन। त्यसका लागि चिनिया पक्षसँगको सम्पर्क कायम गरेर जानकारी लिन अबेरसम्म प्रयास जारी राखिएको छ।

0: को पहिलो होम अप्लायन्सेस घर सजाउने एलजी ले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज अब किफायती मूल्यमा रेफ्रिजरेटर वासिङ मसिन एसी को कम्प्लिट रेन्ज 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई नागरिकता भए पुग्छ हरेक घरको खुसी घर घरमा एलजी एलजी लाइफ्स गुड
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर सरकारले भोटेकोशी बाढीमा परी सुरुङमा फँसेका नागरिकको उद्धार गर्न टनेल रेस्क्यू टोली तथा ध्वस्त पुलहरूका ठाउँमा जडान गरी सड़क सञ्चालनमा ल्याउन भारत र चीन सरकारसँग 41 बेली ब्रिज तत्काल पठाउन माग गरेको छ। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले सुरुङमा फँसेका नागरिक उद्धार गर्न तथा सुरुङ खुलाउन भारत र चीनसँग रेस्क्यू टोली पठाउनका लागि आग्रह गर्दै भारत र चीन सरकारसँग समन्वय गरिरहेको जानकारी दिएका छन्।
2: एउटा भिडियो सामाजिक सञ्जालदेखि संचार माध्यमसम्म चलिरहेको छ। त्यसमा नेपाली सेनाले सुरुङबाट उद्धार गरेको दृश्य छ। जमेको लेदोमा एक सैनिकले हातले तानिरहेका र अर्का सैनिकले धकेलिरहेको देखिन्छ। यो दृश्यलाई लिएर सामाजिक सञ्जालमा सेनाको प्रशंसा भइरहेको छ। त्यो दृश्य हो माथिल्लो त्रिशुली एकमा कार्यरत कर्मचारीलाई उद्धार गर्दाको बुधबार आएको बाढ़ीपछि जलविद्युत आयोजना वा सुरुङमा फँसेकालाई सेनाले उद्धार गर्दै आएको छ। तर 11 जलविद्युत आयोजना का 934 अझै सम्पर्क विहीन रहेको स्वतन्त्र ऊर्जा उत्पादकको संस्था इपानले जनाएको छ। ती आयोजनामा कति मान्छे फँसेका छन् भने एकिन तथ्याङ्क अझै आइसकेको छैन।
1: भोटेकोशीमा आएको बाढ़ीबाट प्रभावितहरूको उद्धार उपचार र राहतका लागि प्रदेश र स्थानीय निकाय संघ संस्था तथा व्यक्तिहरूले आर्थिक रकम तथा भौतिक सहयोग जुटाउने क्रम जारी रहेको छ।
2: भोटेकोशीमा बाढ़ीमा परेका बैंक तथा वित्तीय संस्थाका 35 कर्मचारी शुक्रबार साँझसम्म सम्पर्कमा आएका छैनन्। उद्धार टोलीले खोजी जारी राखे पनि ती कर्मचारीसँग अझै सम्पर्क हुन नसकेको सम्बन्धित बैंकहरूले बताएका छन्।
1: महाकाली नदी तटीय क्षेत्रमा हुने सम्भावित बाढ़ी पहिरो र डुबनको सूचना दिन नागरिक स्तरमा गठन गरिएका पूर्व सूचना प्रणाली निष्क्रिय बनेका छन्। महाकाली नदी तटीय समुदायका मानिसलाई विपदबाट बचाउन दार्चुलादेखि कञ्चनपुरसम्म 13 नेपाल भारत संयुक्त पैरवी मंच गठन गरिएको थियो। यो क्षेत्र भारतको धौली गंगा बाद र भूकम्पीय जोखिमका कारण उच्च जोखिममा रहेको बताइएको छ।
2: भोटेकोशीमा बुधबार आएको बाढ़ीबाट प्रभावितको उद्धार विपत्ताको खोजी घाइतेको उपचार खाद्यान्न तथा सुरक्षित वासस्थानको व्यवस्था र क्षतिग्रस्त संरचनाको पुननिर्माणका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम जुट्ने क्रम बढ़ेको छ। अर्थमन्त्रीको सचिवालयका अनुसार कोषमा शुक्रबार साँझ 6:30 4,38,52,252 रूपियाँ संकलन भएको छ। यो 9 वाणिज्य बैंकका खातामा जम्मा भएको रकम हो। थप 2 बैंक हिमालयन र लक्ष्मीमा 6,80,618 अमेरिकी डलर जम्मा भएको सचिवालयको भनाई छ।

0: नेपालको एकमात्र डिटिएच सेवा डिसो डिसो खुशीको कनेक्सन यो आवाज हो नेपाली रेडियो नेटवर्कको तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब विदेशका खबर। नर्वेका राजा हेराल्डको 89 वर्षको उमेरमा शुक्रबार निधन भएको छ। उहाँको निधनसँगै 53 वर्षीय छोरा युवराज हाकोन स्वत नर्वेको नयाँ राजा बन्नुभएको दरबारले जनाएको छ।
2: अब खेल खबर। नेपाली मिक्स्ड मार्शल आर्ट्स खेलाड़ी रविन्द्र डाट बजाङको बागली अन्तर्राष्ट्रिय मंचमा अर्को ऐतिहासिक सफलता हात पारेका छन्। चीनको सांघाईमा जारी रोड टू यूएफसी प्रतियोगिता अन्तर्गत बान्ट वेट समूहको सेमी फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै उनले फाइनलमा स्थान सुरक्षित गरेका हुन्।
1: अब विचार विश्लेषणको पालो। आजको नागरिक दैनिकमा समृद्धि गेवालीले लेख्नु भएको छ विपत्तिको प्रतीक्षा कि पूर्व तयारी शीर्षकमा। उद्धार र राहत महत्वपूर्ण छन् तर हाम्रो पुस्ताको सरकार अझ एक कदम अगाडि बढ्नुपर्छ किनकि प्रकृति पर्खेर बस्दैन। अब केवल न्यूनतम काम गरेर लोकप्रियता कमाउने राजनीति चल्दैन। शोकमा परेका परिवारलाई पैसा दिएर र कसैलाई शहीद घोषणा गरेर मात्र समस्याको समाधान हुँदैन। भोसे कोटीकै सन्दर्भमा हामीले 14 महिनाको अन्तरालमा दुईवटा विनाशकारी बाढ़ी देख्यौं। दुवै पटक हाम्रो सक्रियता विपत्ति आएपछि त्यसलाई आपतकालका रूपमा लिने र उद्धारमा लाग्नेमै केन्द्रित रह्यो। विज्ञहरूले पटक पटक यस्ता घटना घट्न सक्ने चेतावनी दिँदै आइरहेका छन्। अब प्रश्न यस्ता विपत्ति आउँछ कि आउँदैन भन्ने होइन, अब विपत्ति आउँदा हामी तयारी छौ कि छैनौं भन्नेतर्फ केन्द्रित हुनुपर्दछ।
2: हाउस काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न फिल्म संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार

0: रेडियो साइनो 89.8 MHz तपाई हाम्रो अटुट साइनो।
1: साहिनो समय सूचक अहिले बिहानको 6 बज्यो 6 AM यति बेला बिहानको 6 बज्यो। अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनोबाट साझा खबर।

0: विकास गन्धर्वसँगै सुशीला श्रेष्ठको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशभरिकै साथ प्रसारण भइरहेको साझा खबरमा साझा खबर cinkhabar.com cinko फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल भदौ 13 गते शनिबार अगस्त 19 तारीक सन् 2026 नेपाल सम्बत 1146 भाद्र कृष्ण पक्षको प्रतिपदा तिथि गाई जात्रा विश्व आणविक परीक्षण विरूद्धको दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: ताल बनेको क्षेत्रमा ढिस्को खसेको हुँदा पानीको बहाव बढ्न सक्ने, नदी किनारमा नजान सर्वसाधारणलाई सरकारको आग्रह, तेस्रो दिन पनि उद्धारको पर्खाईमा नागरिक।
1: रसुवा बाढ़ीमा हालसम्म 580 जनाको शव फेला, 1924 जना सम्पर्कविहीन, बेपत्ता आफन्तबारे जानकारी लिन प्राधिकरणको वेबसाइट हेर्न सरकारको आग्रह।
0: ढुन्चे मालपत्र यात्रुको स्थल मार्गबाट उद्धार शुरू, पृथ्वी राजमार्ग पनि पूर्ण रूपमा सञ्चालनमा, रसुवा फेरि सड़क सञ्जालमा जोड़ियो।
1: क्षयरोग महामारी अन्त्य गर्न विश्वव्यापी प्रयासलाई तीव्र बनाउने डब्ल्यूएचओको घोषणा, G20 इरानमाथि दबाव बढ़ाउने तयारीमा अमेरिका, नेटोमाथि आक्रमण नगर्न रूसलाई चेतावनी।
0: र रविन्द्र ढाड रोड टू UFCको फाइनलमा प्रवेश, नेपालको बाढ़ी प्रभावितका लागि अस्ट्रेलियाद्वारा युनिसेफ मार्फत सहयोगको अपील।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: साझा खबरको सबैभन्दा शुरूमा, ताल बनेको क्षेत्रमा ढिस्को खसेको हुँदा पानीको बहाव बढ़न सक्ने जोखिमको प्रसंग।
1: नेपाल चीन सीमा नजिक तिब्बततर्फ थुनिएर बनेको तालमा ढिस्को खसेकाले जोखिम रहेको बाढ़ी पूर्वानुमान शाखाले जनाएको छ। ताल फुटेर ठूलो बाढ़ी आउन सक्ने जोखिम कम भए पनि खोला किनारमा नजान बाढ़ी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीले CIN बताउनुभयो।
3: हिजो बेलुकी करिब 8 बजे पछाडि हामीलाई जिल्ला प्रशासन जिल्ला प्रहरी कार्यालय रसुवाको संचार कक्षबाट प्रहरीले एउटा खबर गर्नुभयो कि ताल केही हदसम्म फुटेको हुन सक्ने, बाढ़ी बढ़ेको कारणले त्यस्तो सूचना छ चीनतर्फबाट भन्नुभयो। हामीले पनि त्यो ताल फुटेको पनि हुन सक्छ रातिको समयमा, त्यो पूरा कन्फर्म गर्न त सकिएन, तर पनि हामीले एउटा सूचना जारी गर्यौं कि बाढ़ी बढ़ेको कारणले सतर्कता अपनाऊ भनेर। तर अहिलेसम्मको स्थितिमा ताल फुटेको जस्तो देखिएको चाहिँ छैन, केही खोलिएको हुन सक्छ, बाढ़ी केही बढ़ेर मात्रै आएको जस्तो देखिएको छ। र अब हामी नियमित सम्पर्कमा छौं, तर एउटा कुरा के हो भने त्यो ताल फुटेमा नै पनि अब केही खोलिसकेको जस्तो देखिएका कारणले पनि अब थप ठूलो जोखिम अस्तिभन्दा ठूलो जोखिम चाहिँ निम्तिने देखिँदैन। तर पनि हाम्रो उद्धार कार्यमा खटिराख्नुभएका जति पनि सुरक्षाकर्मी समाजका मान्छेहरू बाढ़ी प्रभावित क्षेत्रमै हुनुहुन्छ, उहाँहरूको लागि चाहिँ त्यसले के प्रभाव पार्न सक्छ र सर्वसाधारणको लागि चाहिँ हामीले स्पष्ट अनुरोध अपील के गरिरहेका छौं भने जो अस्तिको बाढ़ी जुन 10 गतेको बाढ़ीले प्रभाव पारेको क्षेत्रभन्दा बाहिर सुरक्षित स्थानमा अस्थायी शिविरहरूमा हुनुहुन्छ उहाँहरू चाहिँ त्यहाँ सुरक्षित नै रहन सक्नुहुन्छ, त्योभन्दा ठूलो बाढ़ी आउने अवस्था होइन। त्यसकारणले फेरि पनि आफ्नो घर अथवा आफ्नो केही सम्पत्ति अस्थायीको खोजीमा यो विषम परिस्थितिमा पुनः नदीको छेउछाउ नजानु हुनका लागि चाहिँ हाम्रो अनुरोध छ, अपील छ।
0: रसुवाको भटेकोसी हुँदै त्रिशुली नदीमा आएको बाढ़ीका कारण ज्यान गुमाउनेको संख्या 579 पुगेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हिजो साँझ 7 बजेसम्म विभिन्न जिल्लाबाट जनाको शव फेला परेको हो। प्राधिकरणका अनुसार रसुवामा 12, नुवाकोटमा 37, धादिङमा 40, गोर्खामा 46, नवलपरासी पूर्वमा 154, नवलपरासी पश्चिममा 27, तनहुँमा 30 र चितवनमा 233 जनाको शव फेला परेको हो। बाढ़ीमा परेर 1924 जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। सम्पर्कविहीन हुनेमा सर्वसाधारणसँगै सुरक्षाकर्मी तथा विभिन्न सरकारी निकायका कर्मचारी समेत रहेका छन्। प्राधिकरणका अनुसार नेपाल प्रहरीका 28, नेपाली सेनाका 45 र सशस्त्र प्रहरी बलका 13 जना सम्पर्कविहीन रहेका छन्। यस्तै भन्सार कार्यालयका 15 जना र अध्यागमन कार्यालयका कर्मचारी समेत सम्पर्कविहीन रहेको विवरणमा उल्लेख रहेको छ। सम्पर्कविहीनको विवरणमा रसुवाबाट 161 जना, नुवाकोटका एकजना, विभिन्न जलविद्युत आयोजनामा कार्यरत 933 जना र मकवानपुरका 66 जना रहेका छन्। त्यसै गरी सम्पर्कविहीन विदेशी नागरिकको संख्या 517 रहेको प्राधिकरणले जनाएको छ। विदेशमा बसोबास गर्ने तर नेपाल घुम्न आएका 126 जना नेपाली समेत सम्पर्कविहीन रहेको विवरणमा उल्लेख रहेको छ। लाङटाङ राष्ट्रिय निकुञ्जका 3 जना सम्पर्कविहीन छन् भने भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढ़ीले रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा ठूलो क्षति पुर्याएको छ। बाढ़ी प्रभावित क्षेत्रमा बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्य जारी छ भने सम्पर्कविहीनको संख्या ठूलो रहेकाले मृतकको संख्या अझ बढ़न सक्ने आशंका गरिएको छ। सरकारले विपदका घटनापछि बेपत्ता भएका आफ्ना आफन्तको जानकारी लिन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको वेबसाइट हेर्न आग्रह समेत गरेका छ। विपदका कारण विभिन्न स्थानमा नागरिकहरू बेपत्ता भएपछि उनीहरूका परिवार तथा आफन्तजनमा आफ्नो मान्छेको अवस्थाबारे जानकारी लिन चासो बढ़िरहेका बेला सरकारले आधिकारिक विवरणका लागि प्राधिकरणको वेबसाइट हेर्न आग्रह गरेको हो। विपदका कारण सम्पर्कविहीन भएका व्यक्तिको अवस्था पत्ता लगाउन उद्धार तथा खोजी कार्य समेत जारी रहने भएकाले प्रारम्भिक विवरणमा नाम नदेखिए पनि त्यसलाई अन्तिम अवस्था नमान्न सम्बन्धित परिवारलाई आग्रह गरिएको सीआईएनसँग कुरा गर्दै प्राधिकरणका प्रवक्ता शान्ति महतले बताउनुभयो।
4: सम्पर्कविहीन भएका नागरिकहरूको, उपचाररत व्यक्तिहरूको, हेलिकप्टरबाट उद्धार गरिएका व्यक्तिहरू लगायतकाको विवरण हामीसँग प्राप्त भए जति हामीले प्राधिकरणको फेसबुक पेज र वेबसाइटमा राखिरहेका छौं, अपडेट गर्दै जान्छौं, अझ हेर्नको लागि पनि अनुरोध गरे।
1: भोटेकोशी बाढ़ीबाट प्रभावित नागरिकको खोज, उद्धार, उपचार, राहत तथा पुनर्स्थापनाका लागि राज्यका सबै संयन्त्र परिचालन गरिएको छ। उद्धार तथा राहतका लागि अग्रभागमा रहेर अहोरात र खटिएका सुरक्षाकर्मीहरू, रसुवा र नुवाकोटमा मात्रै 4200 भन्दा बढ़ी सैनिक परिचालन गरिएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी उद्धारका लागि करिब 15431 सुरक्षाकर्मी परिचालन गरिएको हो। गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्रेले प्रभावित क्षेत्रमा राहत तथा अस्थायी आवासका लागि आवश्यक पर्याप्त टेन्ट लगायतका सामग्री पठाएको बताउनु भएको छ भने रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव प्रसाद अधिकारीले रसुवा, घट्टे खोला र टिमुरे गोसाईकुण्ड 5 को साप्रवेशी आमा छोदिङमो, 1 को हाकुवेशी तथा उत्तर गया 4 को पैरेवेशी र वड़ा नम्बर 5 को बेत्रावती बजार लगायतका क्षेत्रमा बाढ़ीले ठूलो जनधनको क्षति पुर्याएको बताउनुभयो। घाइतेको उपचारका लागि नुवाकोटको त्रिशुलीमा आपतकालीन उपचार केन्द्र स्थापना गरी काठमाडौँबाट विशेषज्ञ चिकित्सक सहित खटाइएको छ। धुन्चेमा फिल्ड एम्बुलेन्स सहित मेडिकल टोली पनि खटाइएको छ र हालसम्म करिब 1000 जनाले स्वास्थ्य सेवा लिइसकेको पनि जनाइएको छ। यता बाढ़ीका कारण रसुवागढ़ीदेखि नुवाकोटको त्रिशुली बटारसम्मको करिब 80 देखि 81 किलोमिटर सड़क खण्डमा ठूलो क्षति पुगेपछि स्थल मार्ग पूर्ण रूपमा अवरूद्ध भएको छ। पासाङ लामो राजमार्ग अवरूद्ध हुँदा प्रभावित क्षेत्रमा उद्धार तथा राहत सामग्री पुर्याउन कठिन भइरहेको छ। सड़क मार्ग अवरूद्ध भएपछि नेपाली सेनाले हवाई उद्धारलाई तीव्र बनाएको छ। हिजो साँझसम्म टिमुरे, साप्रवेशी, धुन्चे र मैलुङ क्षेत्रबाट 119 जना विदेशी नागरिक सहित करिब 700 जनाको उद्धार गरिएको जनाइएको हो।
0: रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीका कारण धुन्चेमा अलपत्र परेका तीर्थयात्री, पर्यटक तथा सर्वसाधारणलाई स्थल मार्गबाट उद्धार गर्न शुरू गरिएको छ। 10 गते आएको बाढ़ीले सड़क तथा यातायात सम्पर्क अवरूद्ध भएपछि धुन्चेमा ठूलो संख्यामा यात्रु अलपत्र परेका थिए। उनीहरूलाई वैकल्पिक मार्ग प्रयोग गरी काठमाण्डु उपत्यकासम्म ल्याउने व्यवस्था बागमती प्रदेश सरकारले मिलाएको हो। प्रदेश सरकारका अनुसार धुन्चेबाट यात्रुलाई मोटर मार्फत महावीरसम्म ल्याइनेछ। महावीरबाट करिब 1 घण्टा पैदल हिँडेर चौगटी पुग्ने र त्यहाँबाट पुनः सवारी साधन मार्फत काठमाण्ड ल्याउने व्यवस्था गरिएको छ। मुख्यमन्त्री किरण थापा मगरका अनुसार धुन्चेमा रोकिएका यात्रुलाई उद्धार अघि खानाको व्यवस्था समेत गरिएको छ। उहाँका अनुसार धुन्चे तथा चौगटीमा यात्रुका लागि प्रदेश सरकारले नै निशुल्क खानाको व्यवस्था गरेको छ। त्यसै गरी बागमती प्रदेश सरकारले त्रिशुली पारीको क्षेत्रमा अवरूद्ध मध्य पहाड़ी लोकमार्गको मरमत गरी यातायात सञ्चालनमा ल्याउने प्रयास थालेको जनाएको छ। मध्य पहाड़ी लोकमार्ग सञ्चालनमा आए रसुवा लगायत बाढ़ी प्रभावित क्षेत्रका नागरिकले काठमाण्डु आवत जावतका लागि वैकल्पिक सड़क प्रयोग गर्न सक्ने प्रदेश सरकारको भनाइ छ। यसैबीच काठमाण्ड उपत्यकाको प्रमुख लाइफ लाइन मानिने पृथ्वी राजमार्ग हिजो साँझदेखि सञ्चालनमा आएको छ। रसुवा बाढ़ीपछि अवरूद्ध राजमार्ग अन्तर्गत मल्लेखु नजिकका पोखरी बागे र गलौदी क्षेत्रमा जमेको लेदो हटाएपछि यातायात सुचारू भएको सड़क विभागले जनाएको छ। यसअघि गल्छी बैरेनी खण्डमा लेदो माटोले सड़क पुरिएपछि यातायात प्रभावित भएको थियो। हिजो साँझ बिहिबारदेखि एकतर्फी रूपमा सञ्चालन गरिएको सड़क अहिले दुवैतर्फ सञ्चालनमा आएको धादिङका सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले सीआईएनसँग बताउनुभयो।
5: अत्यावश्यकीय साधन चलाउने गरी भनेको छ अहिलेलाई, अझै पूर्ण चाहिँ किनभने अझै व्यवस्थित तरिकाले भएको छैन, अझै पन्छाउने काम चलिरहेछ। अड्केका र अत्यावश्यकीय सवारी साधन सञ्चालन गर्न सकिन्छ भन्ने हिसाबले हामी लागेको छ, अब एकछिनमा त्यतिसम्म चलाउन सकिएला।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा दूषित पानीबाट हुन सक्ने रोगबाट जोगिन सर्वसाधारणले के सावधानी अपनाउनुपर्छ?
6: पानीको स्रोत यकिन गरेर मात्रै पानी खानुहोला, किनभने अहिलेको समयमा सबभन्दा ठूलो च्यालेन्ज नै भनेको अबको स्वास्थ्य हो।
0: बाढ़ी पीड़ितका लागि तीन तहका सरकारको समन्वय आवश्यक लगायतका खबर अनि कार्टुन पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
1: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
7: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
1: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
7: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
1: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
7: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
1: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
8: प्याजको फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20%सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाण्डुबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको कान्तिपुरको पहिलो पृष्ठमा गास्न बास भग्नावशेषमा आफन्तको लास शीर्षकमा विमल खतिवड़ा र अर्जुन पौडेलले खबर लेख्नु भएको छ। अगिटा र बेत्रावती भैंसे र धुम्चेका प्रभावित क्षेत्रमा राहत पुग्न सकेको छैन। घर बस्तीमा पुरिएका शवको व्यवस्थापन नहुँदा दुर्गन्ध आउन थालेकाले स्वास्थ्य समस्याको जोखिम थपिएको छ। घरहरू भग्नावशेषमा परिणत भएका छन्, ती घर पुननिर्माण गर्न सकिने अवस्थामा छैनन्। तीन जिल्लामा सड़क सञ्जाल विच्छेद, राहत र उद्धारमा हेलिकप्टरकै भर शीर्षकको अर्को खबर छ भने भित्रपृष्ठमा जल विद्युत आयोजनामा छैन क्षतिको लेखाजोखा, 934 कर्मचारी अझै सम्पर्कविहीन शीर्षकमा खबर प्रकाशित छ। 11 जलविद्युत आयोजनामा कासुनमा फसेकाको उद्धारमा दलदले हिलोले समस्या निम्ताएको सीमा तामाङले लेख्नु भएको खबरमा उल्लेख छ। बैंकका 35 कर्मचारी सम्पर्कविहीन, भौतिक क्षतिको विवरण संकलन गरिँदै शीर्षकको अर्को खबर छ भने राहत कोषमा जम्मा भयो 4 अर्ब 38 करोड़ शीर्षकको अर्को खबर छ। भुटेकोशीमा बुधबार आएको बाढ़ीबाट प्रभावितको उद्धार, बेपत्ताको खोजी, घाइतेको उपचार, खाद्यान्न तथा सुरक्षित वासस्थानको व्यवस्थापन र क्षतिग्रस्त संरचनाको पुननिर्माणका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम जुट्ने क्रम जारी रहेको छ। आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा तेस्रो दिन पनि उद्धारकै पर्खाई, भुटेकोशी बाढ़ीले बगाएका मध्ये शुक्रबार रातिसम्म 579 शव फेला, 1924 सम्पर्कविहीन रहेको सरकारी तथ्याङ्क छ भने तीन दिनमा 4,451 उद्धार भएको छ। तर जोखिमपूर्ण क्षेत्रमा फसेकाहरू अझै पनि भोकभोकै उद्धारको पर्खाईमा शीर्षकमा खबर प्रकाशित छ। आफन्तमा बेपत्ता भएका परिवारको छटपटी, न आँसु थामिए न आशा मरेको छ शीर्षकको अर्को खबर पनि छ। त्यस्तै तीन दिनपछि आंशिक खुल्यो मुगलिन नारायणघाट नागढुङ्गा सड़क शीर्षकको खबर छ भने भित्री पृष्ठमा 25 अर्ब वैदेशिक सहायताको प्रतिबद्धता शीर्षकको पनि खबर प्रकाशित छ। त्यस्तै आजको नागरिक दैनिकको पहिलो पृष्ठमा तीन दिन बित्दा पनि छैन क्षतिको आकलन शीर्षकको खबर छ। आफन्त नभेटिँदा तनाव र अत्यास शीर्षकमा पवित्र सुनारले खबर लेख्नु भएको छ। सिन्धुपाल्चोक चौतराकी सुनिया केसी शुक्रबार राष्ट्रिय ट्रमा सेन्टर हातामा घरिघरि आउने एम्बुलेन्सलाई निहाल्नुहुन्थ्यो। एम्बुलेन्समा आफूले खोजेको मान्छे नदेखेपछि अध्ययारो मुखमा पढ्नुहुन्थ्यो। प्रहरीले माइकिङबाट सार्वजनिक गर्ने घाइतेको विवरण पनि कान थापेर सुन्नुहुन्थ्यो। विवरण पनि आफन्तको नाम नपरेपछि अध्ययारो मुख बनाएर बेन्चमा फेरि बस्नुहुन्थ्यो। खेतीदेखि पशुधनसम्म क्षति, नदी किनारका बस्तीमा सधैँ त्रास, 20 मिनट अघि चेतावनी, क्षणभरमै विनाश शीर्षकका खबरहरू पनि पहिलो पृष्ठमा प्रकाशित छन्।
0: आजको गोर्खापत्र दैनिकको पहिलो पृष्ठमा पूर्व सूचनाले जोगियो धेरैको जीवन शीर्षकमा ईश्वर चन्द्र झाले नुवाकोटबाट लेख्नु भएको खबर छापिएको छ। माइकिङ गर्दा गर्दै त्रिशुली र ढुङ्गे बजार जोड्ने दुईवटा पुल बगायो, केही सेकेण्ड मात्रै पछाडि परेको भए पुलसँगै हामी पनि बग्थ्यौं। सशस्त्र प्रहरी 1 नम्बर गुल्म ढुङ्गे बजार विदुर 1 का प्रहरी सहायक निरीक्षक रूपेश रायले भन्नुभयो, थोरै मिनटको पूर्व सतर्कताले एउटा नम्बर 1 र 4 का सयौं जनाले ज्यान जोगाउन पाएको खबरमा उल्लेख रहेको छ। यस्तै हिउँ चोइटिएर हिमबाड़ी शीर्षकमा चाँदनी हमालले लेख्नु भएको खबर छ। लाङटाङ लिरूङ हिमालको उत्तरपट्टिको चुचुरो भन्दा केही तलबाट हिउँको ठूलो हिस्सा चोइटिएर झरेपछि उच्च वेगको हिमबाड़ी सिर्जना भएको तथ्य वैज्ञानिक अध्ययनले पुष्टि गरेको छ। चीन तथा नेपालका हिम वैज्ञानिकहरूले भू उपग्रह र ड्रोनबाट खिचिएको तस्विरको अध्ययन विश्लेषणपछि हिमालको हिस्सा चोइटिएर लेन्दे खोलाबाट भोटेकोशी हुँदै विनाशकारी हिमबाड़ी नेपाल प्रवेश गरेको ठहर गर्नु भएको खबरमा उल्लेख रहेको छ। त्यसै गरी प्रधानमन्त्री तथा मन्त्रीको 1 महिनाको तलब उद्धार कोष शीर्षकमा खबर छ भनेदेखि प्रत्येक नागरिकसम्म राज्य पुग्ने छ शीर्षकमा खबर प्रकाशित छ। प्रधानमन्त्री बालेन्द्र शाहले देश कठिन घड़ीमा रहेको उल्लेख गर्दै बाढ़ी प्रभावित प्रत्येक नागरिकमा सरकार पुग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको खबरमा उल्लेख रहेको छ। त्यसै गरी सब दुर्गन्धित हुनबाट रोक्ने सुक्खा बरफको अभाव शीर्षकमा अर्को खबर छ। ड्राई आइस अर्थात सुक्खा बरफको अभावमा चितवनमा संकलन गरिएका सबलाई सुरक्षित राख्न समस्या भएको छ। बढ़दो गर्मी तथा घाम पानीका कारण सब छिटो दुर्गन्धित हुन थालेपछि चिसोमा राख्नुपर्ने अवस्था भए पनि सुक्खा बरफ उपलब्ध हुन नसकेको खबरमा उल्लेख रहेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले चितवनमा तत्कालका लागि सुक्खा बरफ उपलब्ध हुन नसकेको बताउनु भएको छ। बाढ़ीबाट पत्रकार तथा संचार माध्यम प्रभावित शीर्षकमा अर्को खबर रहेको छ भने नारायणी नदी किनारमा जान रोक शीर्षकमा अर्को खबर समेत रहेको छ। रसुवामाथि तिब्बतमा ताल फुटेको सूचना आएपछि चितवनको नारायणी नदी तटीय क्षेत्र बसेका स्थानीयलाई सुरक्षित स्थानमा सार्न थालिएको छ। बुधबार ताल फुटेर महाविपत्ति आएर जनधनको क्षति भएपछि फेरि पनि ताल फुट्ने सूचना आए लगत्तै नदी छेउ किनारमा नजान र सुरक्षित स्थानमा बस्न अनुरोध गरिएको हो। बाढ़ी पीड़ितका लागि तीन तहका सरकारको समन्वय आवश्यक शीर्षकमा नगेन्द्र सापकोटाले लेख्नु भएको खबर समेत छापिएको छ। दोलखाका 54 जना सम्पर्कविहीन, त्यस्तै दोलखा शहरमा दर्जनौ मठ मन्दिर शीर्षकमा अर्को खबर समेत रहेको छ। अन्नपूर्ण पोस्टको पहिलो पृष्ठमा नेपाल नेपालमा विपदमा नेपाललाई अन्तर्राष्ट्रिय समुदायको साथ शीर्षकमा राधा खनालले काठमाण्डुबाट लेख्नु भएको खबर छ। भोटेकोशी र रसुवा लगायतका क्षेत्रमा आएको विनाशकारी बाढ़ीका कारण सिर्जित गम्भीर संकटमा छिमेकी मुलुकहरूले नेपाललाई बलियो साथ दिएका छन्। विपदको अग्रपंक्तिमा उभिँदै छिमेकी भारतले तीन चरणमा करिब 60 मेट्रिक टन राहत सामग्री पठाउनका साथै पूर्वाधार पुनर्स्थापना स्वास्थ्य टोली र टनेल रेस्क्यू टीम पठाउने तत्परता देखाएको छ भने अर्को छिमेकी चीन सहित अन्य क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मित्र राष्ट्रहरूले समेत उद्धार राहत र पुननिर्माणमा ऐक्यबद्धता जनाउँदै ठूलो सहयोगको घोषणा गरेको खबरमा उल्लेख रहेको छ। फोटो बोकेर काठमाण्डुका अस्पताल भौतारिँदै आफन्तहरू शीर्षकमा अर्को खबर छ। पालुङ टारका मात्रै 30 जना बेपत्ता रहेको खबरमा उल्लेख रहेको छ। त्यसै गरी सबगृहको क्षमता भन्दा धेरै छ, पहिचान गर्न कठिन शीर्षकमा भित्री पृष्ठमा खबर छ। यो खबर सागर घलेले काठमाण्डुबाट लेख्नु भएको हो। भदौ 10 गते रसुवामा आएको बाढ़ीले रसुवा सहित नुवाकोट धादिङ लगायत जिल्लामा ठूलो जनधनको क्षति पुर्याएको छ। बाढ़ीमा परेर सयौंको ज्यान गएको छ भने हजारौं घाइते तथा सम्पर्क विहीन छन्। बाढ़ीले बगाएका शव विभिन्न क्षेत्रमा छरिएर भेटिन थालेपछि तिनको पहिचान र व्यवस्थापनमा समेत चुनौती थपिएको खबरमा उल्लेख छ। उद्धारमा 15,000 बढ़ी सुरक्षाकर्मी परिचालन शीर्षकमा अर्को खबर रहेको छ भने 13 जलविद्युतका 936 कर्मचारी प्राविधिक सम्पर्क विहीन शीर्षकमा किरण अधिकारीले काठमाण्डुबाट लेख्नु भएको खबर छ। बुधबार भोटेकोशी नदीमा आएको बाढ़ीका कारण रसुवा र नुवाकोटमा निर्माणाधीन तथा निर्माण सम्पन्न 13 जलविद्युत आयोजनामा ठूलो क्षति पुगेको र सोही घटनामा 936 कर्मचारी प्राविधिक सम्पर्क विहीन रहेको खबरमा उल्लेख रहेको छ।
1: साझा खबरमा अब विदेशका खबर। चीनमा विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओको क्षयरोग अनुसन्धान र नवप्रवर्धन सम्बन्धी नयाँ विश्वव्यापी सहयोग केन्द्र हिजो स्थापना गरिएको छ। यसले विश्वको सबैभन्दा घातक मध्ये एक संक्रामक रोग टीबी नियन्त्रण गर्ने विश्वव्यापी अभियानमा चिनिया विशेषज्ञता उपलब्ध गराउने लक्ष्य राखिएको हो। यो केन्द्र बेजिङ स्थित चिनिया रोग नियन्त्रण तथा रोकथाम केन्द्रमा औपचारिक रूपमा उद्घाटन समेत गरिएको छ। अमेरिकाले आगामी साता हुने G20 बैठकमा इरानलाई आर्थिक रूपमा अलग्याउने अभियानलाई तीव्रता दिँदै सदस्य राष्ट्रलाई अमेरिकी प्रतिबन्धको पालना गर्न आग्रह गर्ने तयारी गरेको छ। अमेरिकी अर्थमन्त्रीले समकक्षीसँगको द्विपक्षीय भेटवार्तामा समेत यस विषयमा दवाब दिनुहुने अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। G20 का अर्थमन्त्री र केन्द्रीय बैंकका गवर्नर आगामी सोमबार र मंगलबार उत्तरी क्यालिफोर्नियाको एसएभीएलमा भेला हुनुहुने बताइएको छ। यस वर्षको पहिलो प्रमुख मन्त्री परिषद बैठकले डिसेम्बरमा फ्लोरिडामा हुने G20 नेताहरूको शिखर सम्मेलनका लागि समेत आधार तयार गर्ने बताइएको छ। यता नेटो सदस्य राष्ट्रको भूभागमा आक्रमण नगर्न अमेरिकाले रूसलाई चेतावनी दिएको छ। अमेरिकी केन्द्रीय गुप्तचर निकायका निर्देशकले यसै साता रूसको मस्को भ्रमण गर्नुभएको थियो। भ्रमणका क्रममा उहाँले रूसलाई यस्तो चेतावनी दिनुभएको हो।
0: साझा खबरमा अब खेल खबर। विद्यालय स्तरीय खेलकुद प्रतियोगिताको पुरानो प्रतियोगिता मध्ये एक सबल ज्ञान कार्निभलको 32 संस्करण पर्सीदेखि शुरू हुने भएको छ। ज्ञान कार्निभल सन 1994 शुरू भएको हो। कार्निभल अन्तर्गत बोइज गर्ल्स बास्केटबल र फुटबल हुने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा आयोजक ज्ञान उदय बाल बाटिकाकी संस्थापक प्रिन्सिपल इन्दिरा याङथुम्बाले जानकारी दिनुभयो। नेपाली फाइटर रविन्द्र ढाँट रोड टू यूएफसीको फाइनलमा प्रवेश गर्नुभएको छ। चीनको सांघाई स्थित अक्टागनमा भएको खेलमा न्यूजील्याण्डका फाइटर काशिप मर्कोडलाई हराउँदै फाइनलमा पुग्नु भएको हो। र रसुवाबाट शुरू भएको विनाशकारी बाढ़ीबाट प्रभावित नेपालका नागरिकप्रति क्रिकेट अस्ट्रेलियाले ऐक्यबद्धता व्यक्त गरेको छ। बोर्डले सामाजिक सञ्जाल मार्फत नेपाल र बाढ़ीबाट प्रभावित सबैप्रति आफ्नो विचार र समर्थन रहेको जनाएको छ। क्रिकेट अस्ट्रेलियाले युनिसेफ अस्ट्रेलियाको नेपाल आपतकालीन राहत अभियानमा सहयोग गर्न अपील पनि गरेको छ। उक्त अभियान मार्फत प्रभावित बालबालिकालाई जीवन रक्षक स्वास्थ्य सेवा पोषण र सुरक्षित खानेपानी उपलब्ध गराइँदैछ।
1: बारीपछि सफा देखिने पानीमै पनि संक्रमणको जोखिम, बस्नु पाए के होला कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि
9: डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप.
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम.
0: साझा खबरमा अब खानेपानीका मुहान दूषित हुन सक्ने सम्भावनाको प्रसंग. रसुवामा आएको भीषण बाढ़ीपछि विभिन्न जिल्लाका खानेपानीका मुहान दूषित हुन सक्ने भन्दै चिकित्सकहरूले पानी उमालेर मात्रै पिउन आग्रह गरेका छन्. बाढ़ीका कारण नदी तथा खोलामा सब लेदो र फोहोर मिसिएपछि आसपासका खानेपानीका स्रोत प्रदूषित हुन सक्ने चिकित्सकहरूको भनाइ छ. यस्तो अवस्थामा सर्वसाधारणले के कस्ता सावधानी अपनाउने, यस विषयमा हामीले वरिष्ठ फिजिसियन डाक्टर रोशन झासँग कुराकानी गरेका छौं.
6: जुन यो बाढ़ीले गर्दाखेरि हाम्रो 7 जिल्ला प्रभावित भएको छ. विशेष गरी यो हाम्रो जति पनि पहाड़ी भूभाग छ त्यहाँ चाहिँ खानेपानीको स्रोत नै भनेको खोला नाला नदीहरू नै छन् र त्यहीका पानीहरू त्यहाँका लोकल बासिन्दाहरू खाँदै आएका छन्. सो हामीले के देख्छौ भने अहिले चाहिँ पोस्ट फ्लड बाढ़ी पश्चातको जुन पानीहरूको स्रोत हुन्छ त्यो कन्टामिनेटेड भइसकेका हुन्छ. त्यहाँ चाहिँ धेरै किसिमका यो इन्फेक्सियस डिजिजहरू त्यहाँ रोगका जीवाणुहरू देखा पर्दो रहेछ किनभने पानीमा ढल मल सबै मिसिएका हुन्छन् र अहिलेको यो जुन बाढ़ी छ त्यो चाहिँ एकदमै ठूलो बाढ़ी थियो. त्यसले गर्दाखेरि त्यहाँ वरिपरिका जति पनि चाहिँ ढलमलहरू थियो त्यो सबै पानीमै मिसिएर आएछन् र अहिले त्यो एरियामा चाहिँ खानेपानीको स्रोतहरू सबै चाहिँ तपाईँको दूषित भएको छ. सो अहिलेको लागि हामीले त्यहाँका बासिन्दा या यहाँबाट उधारमा खटिनु भएका हाम्रा साथीभाइहरूलाई हामीले के भन्न चाहन्छौ भने पानीको स्रोत यकिन गरेर मात्रै पानी खानुहोला. किनभने अहिलेको समयमा सबभन्दा ठूलो च्यालेन्ज नै भनेको अबको स्वास्थ्य हो. त्यहाँको जति पनि बाढ़ीबाट प्रभावित हुनुभएको छ उहाँहरूको धनजन त गयो गयो.
10: जस्तो अहिले बाढ़ी प्रभावित क्षेत्रमा के कस्ता रोगहरू संक्रमण देखिन सक्छन्, त्योबाट बस्नलाई चाहिँ मुख्यतया कसरी सावधानी अपनाउन सकेला?
6: अब हामीले बाँच्नु भएको जति पनि जना छन् उहाँहरूलाई कसरी स्वस्थ बनाएर र उद्धार गर्ने भने त्यतातिर ध्यान दिनुपर्छ. सो अहिले चाहिँ पानीबाट जति पनि किसिमको यो सरुवा रोगहरू हुन्छ त्योबाट उहाँहरूले जोगाउनु पर्छ. जस्तै कि झाडा पखाला लाग्ने भयो, जस्तै कि यो हेपाटाइटिसहरू भयो र यो झाडा पखाला हेपाटाइटिस यिनीहरू भनेको र अरू चाहिँ अब यो लामखुट्टेहरूको प्रकोप पनि बढ्न सक्छ त्यो एरियामा. त्यसले गर्दाखेरि त्यहाँबाट सर्ने रोगहरू पनि बढ्छ किनभने अब त्यहाँ चाहिँ हाइजिन त्यति राम्रो हुँदैन. सुत्ने आफ्नो ठाउँहरू सबै चाहिँ दूषित भइसकेका छन् त्यहाँका बासिन्दाहरूको. हामीले चाहिँ जुन देख्यौं उहाँहरूले जुन भोग्नुभयो त्यो चाहिँ हृदय विदायक नै छ. सो अहिलेको अवस्थामा सबभन्दा ठूलो च्यालेन्ज नै भनेको उहाँहरूको लागि घाँस बाँस र कपासको हामीले जोहो गरिदिनुपर्छ र सँगसँगै खानेपानीको नै हो. सो खानेपानी चाहिँ इमिडिएट हामीले के गर्नुपर्छ भने स्रोतहरूको पहिचान गरेर र त्यो स्रोतको पानी खाने योग्य छ कि छैन हामीले यकिन गरेर मात्रै चाहिँ त्यो पानीको उपयोग गर्ने. यदि छैन भने पानी चाहिँ हामीले जहिले पनि बोइल गरेर फिल्टर गरेर अनि मात्रै सेवन गरौं भनेर जनचेतना चाहिँ फैलाउनु पर्छ. यदि त्यहाँ एरियामा एउटा पनि पानीका सोर्स कन्टामिनेटेड भयो र त्यहाँबाट रोग फैल्यो भने त्यो एउटा महामारीको रूप लिन सक्छ. सो अहिलेको सबभन्दा ठूलो चुनौती नै भनेको त्यो एरियामा कुनै पनि किसिमको स्वास्थ्य सम्बन्धी महामारी फैलिन नदिने हो.
10: वरिष्ठ फिजिसियन डाक्टर रोशन झासँगको यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं. सामुदायिक
6: बोइल गरेर फिल्टर गरेर अनि मात्रै सेवन गरौं भनेर जनचेतना चाहिँ फैलाउनु पर्छ. यदि त्यहाँ एरियामा एउटा पनि पानीका सोर्स कन्टामिनेटेड भयो र त्यहाँबाट रोग फैल्यो

0: आईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक।
1: ताल बनेको क्षेत्रमा डिस्को खसेको हुँदा पानीको वहाव बढ्न सक्ने, नदी किनारमा नजान सर्वसाधारणलाई आग्रह। तेस्रो दिन पनि उद्धारको पर्खाईमा नागरिक, बाढ़ी प्रभावितको उद्धारका लागि 3 तहको समन्वयको अभाव।
0: वसुवाबारीमा हालसम्म 579 जनाको शव फेला, 1924 जना सम्पर्कविहीन। बेपत्ता आफन्तबारे जानकारी लिन प्राधिकरणको वेबसाइट हेर्न सरकारको आग्रह।
1: दुन्चेमा अलपत्र यात्रुको स्थल मार्गबाट उद्धार शुरू, पृथ्वी राजमार्ग पनि पूर्ण रूपमा सञ्चालनमा, रसुवा फेरि सड़क सञ्जालमा जोड़ियो।
0: क्षयरोग महामारी अन्त्य गर्न विश्वव्यापी प्रयासलाई तीव्र बनाउने डब्ल्यूएचओको घोषणा, G20 इरानमाथि दबाव बढ़ाउने अमेरिकी तयारी, नेटोमाथि आक्रमण नगर्न रूसलाई चेतावनी।
1: र रविन्द्र ढाँट रोड टू UFCको फाइनलमा प्रवेश, नेपालको बाढ़ी प्रभावितका लागि अस्ट्रेलिया क्रिकेटद्वारा युनिसेफ मार्फत सहयोगको अपील।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले नयाँ पत्रिकामा प्रकाशित कार्टुन लिएका छौं। यो अलि अगाडिको कार्टुन हो, समय सान्दर्भिक नभए पनि आजको साझा खबरमा प्रसारण गर्दैछौ। खासमा यो कार्टुन कांग्रेसका सभापति शेरबहादुर देउवा विदेशबाट फर्किएपछिको र्याली र त्यो उत्सवलाई व्यङ्ग्य गर्न खोजिएको छ। उहाँ सड़कमा गाड़ीको माथि रूपटपबाट बाहिर टाउको निकालेर हात हल्लाउँदै सड़कबाट पार गर्दै पार्टी कार्यालय पुग्नु भएको प्रसंगलाई यहाँ देखाउन खोजिएको छ। र यतातिर पूर्व राजा जस्ता देखिने एकजना व्यक्ति टुसुक्क बस्नुभएको छ र अगाडि टेलिभिजनमा देउबा जस्ता देखिने व्यक्तिले हात हल्लाउँदै गाड़ीमा गइरहेको जस्तो देखाइएको छ। माथि यस्तो लेखिएको छ, ठिक भन्नुभयो, मैले पनि यस्तै ठाउँबाट टाउको निकालेका थिए, सकिन।
1: हवस् त, प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई सन्तोष गन्धर्व र सुशीला श्रेष्ठ विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: सधैँ हुन्न मनमा हरि
1: भाइ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ज
2: साहिनो समय सूचक अहिले बिहानको 7 बज्यो इट्स 7 AM एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना
3: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
2: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 0556909959 9855607359 र 9855607359
4: हेर्नु न नानीको बाबा कोठामा छोरी रुँदै बसेकी छ। विवाहको समय पनि नजिकै आइसक्यो। के कुरामा चित्त बुझिन कुन्नी।
5: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो। तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ। के कुराको चित्त बुझिन छोरी?
6: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
5: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
6: बाबा, हाम्रै पश्चिम चितवनको साधनगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि सानी।
5: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो। तिमी ढुक्क भएर बस, तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदनगर टाउन, चितवन।
6: सम्पर्क नम्बर 9875082997
4: 9855109997।
7: चैते धानमा नेक ब्लास्टको समस्या।
8: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाँटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
9: रोगको लागि अनुकूल मौसम:
8: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू:
9: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने।
8: खेतमा पानी जमाइराख्ने:
9: वेभिस्टिन वा डेरोसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याज राख्ने।
8: ट्राइसाइक्लाजोल 75%, डब्लुपी 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
10: आमा, एक गिलास दही खाऊ न, साह्रै गर्मी हो।
11: आमा, मलाई दुध है।
10: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
12: किनभने हामीले रोजेका छौ शुद्धता र विश्वास।
10: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
12: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
8: तपाईको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर दस दूरसंचार रोड उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर दस इन्द्रेणी टोल भरतपुर तीन बेलचोक।
13: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
14: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
13: कलेजका विशेषताहरू:
14: पर्याप्त सुविधा सहित आफ्नै भवन,
13: मल्टिमिडिया ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
14: पर्याप्त छात्रवृत्ति व्यवस्था,
13: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन।
14: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर दस चितवन। सम्पर्क नम्बर 0656493495।

0: अब चलाउनुहोस् इन्टरनेट र टिभी सँगै युट्युब एकै साथ सजिलैसँग
1: डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइटिएस बाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004447 क्लासिक टेक छोयो कि चल्यो
2: रेडियो साइनो 89.8 मेगाहर्ज तपाईँ हाम्रो अटुट साइनो

0: सर्पयोगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई ग्रहण गरेका छौं। 98451 75223 र 98056 75223 नम्बरमा तपाईँले आफ्नो अनि आफन्तको विषयमा, ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने प्राप्त गर्न सक्नुहुन्छ। र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकै साथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 मेगाहर्ज भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 मेगाहर्ज रत्नगर दुई टाढीबाट, इच्छाकामना एफएम 102.4 मेगाहर्ज इच्छाकामना कोरिन्टार चितवनबाट, रेडियो साहिनो 89.8 मेगाहर्ज चरौंडी चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 मेगाहर्ज भण्डारा चितवनबाट, रेडियो भरतपुर 105.2 मेगाहर्ज भरतपुर चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 मेगाहर्ज सुनवल नवलप्रासीबाट, सामुदायिक रेडियो दुधोली एफएम 97.2 मेगाहर्ज दुधोली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज होलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलचला 96.4 मेगाहर्ज रिवाङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 मेगाहर्ज हेटुडा मकनपुरबाट, रेडियो वर्षा 91.1 मेगाहर्ज मनङ्गवा नगरपालिका सर्वाईबाट, नारायणी एफएम 103.8 मेगाहर्ज वीरगंज पर्सबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 मेगाहर्ज नीलगंज 3 धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 मेगाहर्ज गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 मेगाहर्ज पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग पनि गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह र भाग्यको विषयमा जानकारीका लागि 98451 75223 र 98056 75223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासा रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क भन्ने गर्दै गर्नुहोस्, म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथिमिति अनि पञ्चाङ्गबाट राजमिति 2083 साल भदौ महिनाको आज 13 गते, तदनुसार ईस्वी सन् 2026 अगस्त 29 तारिक, सकसम्वत 1948 नेपाल सम्वत 1146 गुलागा रोद नामक सम्वत्सर दक्षिणायन वर्ष ऋतु, आज शनिबार भाद्र कृष्ण पक्ष तिथि रहेको छ। आज प्रतिपदा तिथि बिहानको 9:30 बजेसम्म, यानि कि विशेष गरी 9:31 बजे बिहानको 9:30 बजेसम्म प्रतिपदा, तदुपरान्त द्वितीय रहनेछ। यस्तै गरेर नक्षत्रमा रहेको छ पूर्व भाद्रपदा नक्षत्र 57 घडी रहेको छ, योगमा रहेको छ शुक्रम योग रहेको छ 6:48 बजे यानि कि बिहानको 8:25 बजेसम्म तदुपरान्त धृति योग रहनेछ, करणमा रहेको छ कौलव करण रहेको छ 9:30 बजेसम्म तदुपरान्त तैतिर करण रहनेछ। चन्द्रमा आज कुम्भ राशिमा, श्री सूर्यनारायण चाहिँ विशेष गरी सिंह राशिमा, आनन्दादि योगमा आज कालो योग रहेको छ। आज बिहान सूर्योदय 5:41 भयो भने सन्ध सूर्यास्त 6:26 हुनेछ र आजको दिनमा घडी 12:45 बजे रहनेछ। दिन विशेष रहेको छ आज, आज पञ्चक त्रिपुष्कर योग रहेको छ 9:30 विशेष गरी सापुरा गाई जात्रा भनेर पञ्चाङ्ग गरी उल्लेख गरिएको छ। यी तपाई आजका तिथिमिति पञ्चाङ्ग पालो रहेको छ, आजको समय यानि कि आजको शुभ समय, अशुभ समय, लाभ समय के कस्तो रहन्छ भन्ने विषयमा जानकारी। आजको कालबेलाको समय एउटा बिहान रहेको छ, एउटा साँझमा रहेको छ। विशेष गरी आजको कालबेलाको समय रहेको छ बिहानको 5:41:15 बिहानको 7:17:04 कालबेला। आजको कालबेला अर्को दिउँसोको 4:52 देखि 6:27:50 कालबेला। शुभ बेला रहेको छ आजको लागि बिहानको 7:17:05 बिहानको 8:52:53 शुभ बेला। आजको लाभ बेला रहेको छ दिउँसोको 1:40:21 विशेष गरी दिउँसोको 3:16:11 लाभ बेला रहनेछ भनेर पञ्चाङ्गले उल्लेख गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग पारिरहेको छ ग्रह गोचर, ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा विशेष जानकारी। विशेष गरी सूर्य सिंह राशिमा, चन्द्रमा कुम्भ राशिमा, मंगल मिथुन राशिमा, बुध सिंह राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र कन्या राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिशिरको राशि कुम्भ राशि आउँछ। पूर्व भाद्रको प्रथम चरण नाम आउँछ सेवन्तिका अथवा सेवन्त, नाम आउँछ आदि राणी नरगण परेको छ भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषय पनि जानकारी पनि मैले तपाईँलाई गराएँ र भने पारिरहेको छ। आजका दिन तपाईँको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि बाह्र राशिफल। मेष राशि उनीहरूका लागि आजको दिन विशेष गरी आज लक्ष्मीको कृपा प्राप्त हुनाले मनको धन लाभ हुनेछ। व्यापारमा लाभांश बढ्नाले मन प्रफुल्लित हुनेछ, उत्साहित हुनेछ। आवश्यक भौतिक साधन जुट्न जानेछन्। लगानीको रूपमा सञ्चित धन उपयोग गर्दा लाभ हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिन्छ। अध्ययनमा राम्रो प्रगति हुनेछ। नयाँ ज्ञान सिक्ने समय रहेको छ। श्रमको उच्च मूल्याङ्कन हुनाले आमदानी पनि बढ्ने खालको योग बनि राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूको लागि आजको दिन राम्रो कर्म फल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। मेहनत गर्दा जीवनशैलीमा परिवर्तन आउनेछ। लगनशीलताले कीर्तिमय ल्याउन सक्छ। सामाजिक क्षेत्रमा नेतृत्व हात लागि हुने सम्भावना देखिएको छ। व्यापारमा पनि राम्रो फाइदा हुनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। विशिष्ट व्यक्तिको सहयोग जुट्दै जाँदैछन्। अरूलाई प्रभावित पारेर नाम दामी नाम प्रतिष्ठा कमाउने बेला पनि राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूको लागि आजको दिन प्रतिष्ठित नतिजाले उत्साह जगाउनेछ। नयाँ योजनाका साथ अघि बढ्ने समय रहेको छ। तारिफका काम गर्दै लोकप्रियता हासिल गर्न सकिन्छ। सामाजिक काम गर्ने समय रहेको छ। धर्म कर्म तथा परोपकारितामा प्रवृत्त भइनेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ। विभिन्न अवसरले पछ्याउनेछन्। पेसा व्यवसायमा दिगो काममा जग बसाउने अवसर सबै प्राप्त हुने खालको योग बनि राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूको लागि आजको दिन समस्या प्रति गम्भीर नभन्दा दुःख पाइन्छ। कामको चाप बढ्दै जानेछन् भने शरीरमा कमजोर तथा आलस्य भएको अनुभूति हुनेछ। सामान्य काममा धेरै श्रम र धन परिश्रम खर्च गर्नुपर्ला। स्वास्थ्यको लागि व्यायाम तथा आहार विहारमा ध्यान पुर्याउनु होला। गोपनीयता बाहिर्नाले समस्या पर्न सक्छ। आफ्नो वस्तुमा अरूले दावी गर्लान्। बनिसकेको काम दोहोर्याउनु पर्ने हुन सक्ने योग राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूको लागि आजको दिन माहौल रमाइलो रहनेछ। आमदानी बढाउने काम शुरू गर्न सकिन्छ। सुन्दर पहिरनले व्यक्तित्वमा निरखता आउनेछ। आफन्तसँग रमाइलो भेटघाट हुनेछ। उपहारले उत्साह जगाउनेछ। मित्र तथा प्रेमको बन्धन कसिलो भएर जानेछ भने अतिथिको रूपमा सत्कार पाइन्छ। परिवार जनसँगको साथले उत्साह जगाउनेछ। तर वाद विवादास्पद अभिव्यक्तिले केही समस्या पनि आउन सक्ने योग राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूको लागि आजको दिन रोकिया काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। मेहनतले राम्रो प्रतिफल दिलाउनेछन्। प्रयत्न गर्दा दिगो फाइदा हुने काम हात लागि हुनेछ। चुनौती चिर्दै काम बढाउन सकिन्छ। शत्रुहरू किराना लाग्दै जानेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। पहिले ईर्ष्या गर्नेहरू नै सहयोग गर्न थाल्नेछन्। व्यापार लगायत आर्थिक लाभ हुने काममा जुट्नाले मनका फाइदा हुने खालको योग बनि राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नारी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, माङ्गलिक योग पितृदोष समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल 9845572223 9806575223 पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि हुनेहरूका लागि आजको दिन विशेष गरी अवसर प्राप्त हुनुका साथै भाग्यले साथ दिनेछ, काम सजिलै सम्पादन हुँदै जानेछन्, अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ, लेखन र बौद्धिक प्रतिस्पर्धामा सफल भइनेछ, प्रतिष्ठित काम सम्पादन गर्ने अवसर प्राप्त हुनेछ, फाइदाको स्रोत पहिचान गर्न सकिन्छ, शिवमूलक कामबाट धनलाभ हुनेछ, प्रतिष्ठित गरेको नतिजा सफल रहनेछ, सन्तान वा अनुयायीहरूको साथले पनि हिम्मत दिलाउने खालको गुण राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूको लागि आजको दिन बिछुडीका आफन्तजनसँग रमाइलो भेटघाट हुनेछ, प्रेम र मित्रताको बन्धन कसिल भएर जानेछ, परिवारजनसँग साथले उत्साह जगाउँदैछन्, अप्ठ्यारो परिस्थितिलाई समेत सहज बनाउन सकिन्छ, व्यापार पेसामा राम्रो फाइदा हुनेछ, आफन्तसँग सुमधुर सम्बन्धको लागि व्यवहारमा ध्यान पुर्याउनुहोला, आलस्य गर्दा काम रोकिन सक्छ, काममा अरूको भर नपर्दा नै राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि उनीहरूको लागि आजको दिन प्रयत्न गर्दा राम्रो अवसर जुट्नेछ, नयाँ कामतर्फ उत्साहित भइनेछ, मेहनतको फल प्राप्त हुनेछ, साथीभाइले राम्रो सहयोग जुटाउनेछन्, रचनात्मक काममा जुट्ने समय रहेको छ, रोकिया काम पुनः शुरू हुन सक्छ, भौतिक चरण जुट्नाले दिगो योजना प्रारम्भ होला, व्यापारमा पनि मनको धन लाभ हुनेछ, शिवमूलक कामबाट प्रतिष्ठा पाइन्छ, विशेष उपहार समेत प्राप्त हुने खालको यो गुण राशि धनुलाई आजको दिन विशेष देखिएको छ।
2: मकर राशि
0: उनीहरूको लागि आजको दिन प्रयत्न गर्दा गर्दै पनि केही कमजोरी देखा पर्न सक्छ, आलोचकबाट अलि सजग रहनु पर्ला, मौकामा प्रयत्न गर्दा काम बन्दै जाँदैछन्, शोकले खर्च बढाए पनि मालमत्ता जोड्ने प्रयत्न र समय रहेको छ, आर्थिक कारोबारतर्फ लाभ मिल्दैछ तर खर्च बढ्दै जाँदैछन्, आज बाहिरको धन भने फिर्ता आउन मुस्किल पर्नेछ, विवादास्पद काम समस्या सुल्झाउने जिम्मेवारी वहन गर्नुपर्ने पनि हुन सक्ने यो राशि मकरलाई आजको दिन विशेष देखिएको छ।
2: कुम्भ राशि
0: उनीहरूका लागि आजको दिन काममा अरूको मुख ताक्नाले पछि परिन्छ, आँखले काम लिन नसकिए पनि व्यर्थ विवादले शुभ चिन्तकहरू टाढिन सक्छन्, आफ्नै व्यवहारप्रति पछुतो लाग्न सक्छ, अरूको विषयमा चासो राख्दा व्यर्थमा दुःख पाइन्छ, लोकाचारका लागि व्यवहारले समेट्नुहोला, समय लागे पनि प्रयत्न गर्दा विगतका कमी कमजोरी सच्याउन सकिन्छ, सावधानीले उपलब्धि जोगाउन सकिने यो राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ।
2: मीन राशि
0: उनीहरूको लागि आजको दिन पछिको लागि खर्च गर्नुपर्ने समय रहेको हुँदा धेरै रकम जोखो गर्नुपर्ला, शोकले विलासी वस्तुमा खर्च गर्न सक्छ, आफन्तबाट टाढिनु परे पनि टाढाका साथीभाइहरूसँग सम्पर्क बढ्नेछ, लामो यात्रा गर्ने अवस्था जुट्न सक्छ, नयाँ कुरा पाउन केही वस्तु त्याग्नु पर्ला, दिगो योजनाका लागि ऋण कर्जा लिनुपर्ने हुन सक्छ, पछिको लागि रोकिएको मेहनत लगानीले फाइदा दिलाउने खालको यो गुण राशि मीनलाई आजको दिन विशेष देखिएको छ।
1: अहिले तपाई सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु, मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग राशिफल भूत वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने हेराउने
1: वास्तुशास्त्र सम्बन्धी परामर्श
0: घर घडेरीको माटो परीक्षण
1: विदेश यात्राको समस्याको समाधान
0: वैवाहिक समस्याको निराकरण
1: व्यापार व्यवसायमा भएका बाधा
0: निसन्तान सम्बन्धीका समस्याहरू
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण
0: नानी बाबुको भविष्य प्रेम मित्रता पछिको दोष निवारण
1: पितृद्वार
0: ग्रह अनुसार रत्न र कवच धारण
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल नम्बर 9845275223 र 9806575223 पुनश फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
4: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबु को भविष्य प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल 9845275223 9806575223 पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
5: यो आवाज हो।

विश्रामपछि पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी भने गराइसकेका छौँ। आजका तिथिमिति पञ्चाङ्ग मेषादि बाह्र राशिफलका विषयमा जानकारी भने हामीले गराइसकेका छौँ। र अब भने पालो रहेको छ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारी भने गराउने बेला रहेको छ। तर म तपाईँलाई आज फेरि पनि पितृदोषको विषयमा जानकारी भने म तपाईँलाई गराउनेछु। पितृदोष लाग्यो भने के संकेत मिल्छ, पितृदोषको कारणले काममा, कार्यमा, परिवारमा के कस्ता खालका समस्याहरू आउनेछन् भन्ने विषयमा जानकारी भने म तपाईँलाई गराउनेछु। विशेष गरी तपाईँहरू सबैलाई थाहा छ, कार्यक्रम ज्योतिष वास्तुमा हामीले तपाईँको भूत वर्तमान र भविष्य, ग्रह भाग्यको विषयमा जानकारी भने गराउने गरेका थियौं। र कहिलेकाहीँ हामीले तपाईँहरूलाई यस्तै जानकारीमूलक र अति आवश्यकमूलक विषयमा पनि तपाईँहरूलाई हामीले जानकारी भने गराउने कोशिशमा रहेका छौं। र पितृदोषको संकेत र समाधान के कसरी गर्न सकिन्छ, हामी सबैको जीवनमा पुर्खाको ठूलो भूमिका हुन्छ, हामीले आज जे छौं जस्तो छौं त्यो हाम्रो पितृहरूको कर्म, संस्कार र आशीर्वादले सम्भव भएको भनेर मानिन्छ, बुझिन्छ। तर कहिलेकाहीँ जीवनमा समस्या, अडचन, अनौठा घटनाहरू दोहोरिरहँदा मानिसले पितृदोष भन्ने शब्द सुन्ने गर्दछन्। र पितृदोष भनेको के हो, सबै समस्या पितृदोष नै हो त, यो सबै कुराहरू भएको पितृदोषको कारणले गर्दाखेरि हो त, डराउनु पर्छ कि बुझ्नु पर्छ त यो पितृदोषको विषयमा, यो सबै पितृदोष हो, ओहो बर्बाद भएछ भन्ने कि अब पितृदोष हो कि होइन भन्ने कुराहरू बुझ्नुपर्छ भन्ने विषयमा विशेष म तपाईँलाई जानकारी दिलाउँछु। आज हामी यही विषयमा सरल र प्रष्ट वैज्ञानिक धार्मिक दृष्टिकोणबाट हामीले बुझ्ने कोसिस गर्नेछौ। सबैभन्दा पहिला पितृ भनेको को हुन् भन्ने तर्फ लागौ। पितृ भनेको हाम्रा पुर्खाहरू, बुवा बाजे, बुढो बाजे मात्र होइन, हाम्रो सम्पूर्ण वंशका दिवंगत आत्माहरूलाई हामीले पितृको रूपमा बुझ्न सकिन्छ। दोष भनेको, पितृ भनेको कुरा बुझ्नुभयो, अब दोषको विषयमा जाउँ। दोष भनेको असन्तुलन, अधुरो कर्म अथवा असन्तुष्टिलाई दोष भनिन्छ। पितृहरू असन्तुष्टि हुनुहुन्छ, अधुरो कर्महरू गरिराख्नु भएको छ, त्यसलाई हामीले असन्तुष्टिको रूपमा पनि बुझ्न सकिन्छ। ज्योतिषमा पितृ भन्नेतर्फ लागौ। पितृ भनेको हाम्रा पुर्खाहरू, बुवा बाजे, बुढो बाजे मात्र होइन, हाम्रो सम्पूर्ण वंशका दिवंगत आत्माहरूलाई हामीले पितृको रूप

केतु शनि जस्ता ग्रहहरूको विशेष संयोजनले पुर्खाहरूसँग सम्बन्धित कर्मको प्रभाव देखाउने गर्दछ। विशेष गरी चाहिँ तर ज्योतिषले संकेत गर्ने हो, ज्योतिषी हामीले चाहिँ हामीले तपाईँलाई संकेत गराउँछौ त है, तपाईँलाई पितृ दोष परेको छ भनेर हामीले संकेत गराउँछौ, तपाईँले त्यसको समस्याको समाधान तपाईँले आफै गर्नुपर्ने हुन्छ। धार्मिक दृष्टिकोणले विशेष गरी जब पुर्खाहरूको स्मरण श्राद्ध संस्कार कर्तव्य छोडिन्छ त्यसले वंशको ऊर्जा कमजोर बनाउने गर्दछ। यसकारण ओम देवताभ्य पितृभ्यश्च महायोगी भ्यैव च नमः स्वाहा ईश्वराय नित्यमेव नमो नमः, यो पितृ गायत्री हो। यो गायत्री हामीले जप गर्नुपर्ने हुन्छ विशेष गरी चाहिँ। अब विशेष गरी मुख्य प्रश्न छ, पितृदोष किन हुन्छ त, किन लाग्छ हामीलाई पितृदोष भन्दा, पुर्खाहरूको अधुरो कर्म, पुर्खाहरूले गर्न खोज्नुभएको कर्म थियो हामीले पूरा गर्न सकेनौँ भने पितृदोष लाग्ने गर्दछ। जस्तै पुर्खाहरूको ऋणहरू छ, कसैले दिनुपर्ने ऋण हामीले तिर्न सकेनौँ, पुर्खाहरूको म यहाँ दान गर्छु, म यो काम गर्छु भन्ने कुराहरू मनमा थियो, तर त्यो उहाँहरूले चाहिँ पुरा नगरिकन उहाँको चाहिँ मृत्यु भयो भने ती अधुरा कर्महरू भए, जुनै पनि कामहरू अधुरा कर्महरू भए। वंशमा गरिएको अन्याय विशेष गरी चाहिँ श्राद्ध र तर्पणको उपेक्षा गर्छन् पितृहरूले, हामीले श्राद्ध तर्पण नगर्दाखेरि पनि यसले हामीले विशेष रूपमा चाहिँ पितृदोष लाग्ने गर्दछ। परिवारभित्रको कलह, घरमा धेरै झगडा हुन्छ भने पनि पितृदोषको संकेतको रूपमा तपाईँले बुझ्न सक्नुहुन्छ। अकारण मृत्यु, असन्तुष्ट आत्मा, अकारण मृत्यु भए पनि आत्माहरू सन्तुष्ट हुँदैनन्, त्यस कारण गर्दा हामीलाई पितृदोष पनि लाग्न सक्छ। कहिलेकाहीँ हाम्रो कर्मभन्दा पनि वंशीय कर्मको असर हुन्छ। जस्तै हामीले विशेष गरी कुनै पनि कर्म हामीले गर्छौँ, गर्न खोजेका छौँ, मिहिनेत गरेका छौँ, तर पनि काम बनेको छैन, हाम्रो कर्मभन्दा पनि वंशको कर्मको असर गर्छ। त्यस कारण गर्दा पितृदोषको शान्ति हामीले गर्नुपर्ने हुन्छ। श्राद्धहरू तर्पणहरू हामीले दैनिक रूपमा गर्नुपर्ने हुन्छ। जुन बेला आफ्नो पितृहरूको दिवंगत आत्माहरूको तिथि पर्दछ त्यो बेलामा हामीले छोड्नु हुँदैन। एक परिवारमा तीन पुस्तासम्म विवाह समस्या भयो भने पनि हामीले पितृदोषको रूपमा बुझ्न सकिन्छ। पछि पिण्डदान र श्राद्ध नियमित भएपछि स्थिति परिवर्तन हुन्छ। तर पनि म तपाईँलाई के भन्न चाहन्छु भने यी सबै समस्या भनेको पितृदोषबाट नै हुन्छ भन्ने चाहिँ होइन, फेरि अरू पनि संकेतहरू हुन सक्छन्। जस्तै गरी सन्तानमा समस्या आउनु पितृदोषको रूपमा बुझ्न सकिन्छ हामीहरूले। विवाह त भयो तर सन्तानमा समस्या आइराखेका छ, बाधाहरू छन्, गर्भ रहने गर्भ खेर गइराखेका छ भने पनि पितृदोषको संकेतको रूपमा हामीले बुझ्न सकिन्छ। विवाहमा ढिलाइ, कुराहरू चल्ने, विवाहमा बाधाहरू अडचनहरू आइराख्ने, विवाहमा ढिलो हुने, घरमा लगातार रोगहरू बढ्ने, जस्तै कसै कुनै सदस्यलाई चाहिँ घरमा रोग लाग्ने, उहाँलाई सन्चो भएपछि अर्कोलाई लाग्ने, अथवा उहाँलाई औषधि खाउन्जेल सन्चो हुने, त्यसपछि फेरि समस्या भइहाल्ने, लगातार रोगहरू औषधि उपचारमा खर्च भइराख्नुलाई पनि पितृदोषको रूपमा हामीले बुझ्न सकिन्छ। आर्थिक समस्या, कमाउनु भएको छ तर बचत भइराखेको छैन भने पनि तपाईँको चाहिँ विशेष गरी पितृदोष हुन सक्छ। कमाउनु ठूलो कुरो होइन, बचत गर्नु ठूलो कुरो हो। कमाउनु त महिनाको 1,00,000 रुपियाँ तपाईँले कमाउनु भएको छ, तर बचत भने 10,000 पनि गर्न सक्नु भएको छैन भने त्यसलाई कमाई भन्न मिल्दैन, त्यो त सबै खर्च नै भइहाल्यो। कमाउनु ठूलो कुरो होइन, त्यसलाई बचत गर्नु ठूलो कुरो हो। घरमा अशान्ति भइराख्ने, श्रीमान श्रीमतीको बीचको सम्बन्ध बिग्रिराख्ने, झैझगडा भइराख्ने, मातापितासँगको सम्बन्धहरू बिग्रिराख्ने, झैझगडा भइराख्ने, अशान्ति हुने, बारम्बार एउटै दुःखद घटनाहरू घटिराख्ने, बारम्बार एउटै घटनाहरू घटिराख्ने, एउटै दुःख भइराख्ने, विशेष गरी चाहिँ अब सपनामा हामीले के बुझ्न सकिन्छ, सपना कस्तो खालको सपना आउँछन् पितृदोषबाट, पितृदोष हुने व्यक्तिलाई भन्दा पुर्खाहरू देखिन्, जस्तै पितृहरू कोही हाम्रो चाहिँ घरमा परिवारका सदस्यहरू मृत्यु भएको छ उहाँलाई देखिराख्नु, बारम्बार पानी देख्नु होइन, त्यस्तै गरी तपाईँको चाहिँ मसान घाट देखिनुलाई पनि पितृदोषको रूपमा हामीले बुझ्न सकिन्छ। तर यहाँ अत्यन्त महत्वपूर्ण कुरा के छ भन्दा यी संकेत मात्र निर्णय गर्नेको लायक पनि होइन, फेरि डाक्टरको जाँच जस्तै ज्योतिष पनि जाँच हो एउटा, यो चाहिँ यस्तो संकेत छ है तपाईँलाई यो हुन सक्छ।

हो, तर कुण्डली नदेखाइकन यो कुरो थाहा हुँदैन। अब विशेष गरी चाहिँ हामीले यसको समस्याहरू त यस्तो समस्या आएको छ, अब यसको समाधान के गर्ने होला त, कसरी अगाडि बढ्न सकिन्छ होला त भन्ने विषयमा पनि तपाईँलाई मनमा जिज्ञासा लाग्यो पक्कै पनि। गुरुबारे समस्या यस्तो यस्तो हुन्छन्, पितृदोष भयो भने अकाल मृत्यु हुने, दुर्घटना आदि घरमा परिवारमा कसैको भएको छ भने पनि पितृदोष हुन्छ भन्नुभयो, घरमा श्राद्धहरू नगर्दाखेरि पनि, तर्पण आदि कर्म नगर्दाखेरि पनि पितृदोष हुन्छ भन्नुभयो होइन। अब यसको समस्याको समाधान के गर्ने त भन्दा नियमित श्राद्ध गर्नुपर्छ। नियमित भन्नाले दिनदिनै होइन, फेरि नियमित भनेको हरेक तिथिमा श्राद्ध गर्नुपर्छ। बुवाको मृत्यु भएको छ भने बुवाको तिथिमा, आमाको मृत्यु भएको छ आमाको तिथिमा, अनि सोह्र श्राद्धमा पनि तपाईँले श्राद्ध गर्नुपर्छ। हजुरबा र हजुरआमाको पनि श्राद्ध गर्नुपर्छ। विशेष गरी चाहिँ जस्तै उदाहरणको लागि एउटा घरमा तपाईँ श्राद्ध गर्ने व्यक्ति हुनुहुन्छ भने तपाईँले श्राद्ध गर्नुपर्छ, पाँचवटा श्राद्ध गर्नुपर्छ वर्षको। बुवा आमा हुनुहुन्न भने, बुवा आमाको मृत्यु भइसकेको छ, हजुरबा हजुरआमाको मृत्यु भइसकेको छ भने तपाईँले वर्षमा पाँचवटा श्राद्ध चाहिँ गर्नै पर्छ। एउटा हजुरबाको तिथिमा गर्नु श्राद्ध, एउटा हजुरआमाको तिथिमा श्राद्ध गर्नु, एउटा बुवाको तिथिमा, एउटा आमाको तिथिमा, यी चारवटा भए, अनि सोह्र श्राद्धमा चाहिँ हजुरबाको तिथिमा श्राद्ध गर्नुहोस् तपाईँले। यसरी पाँचवटा श्राद्ध हुन्छ। यदि हजुरबाको तिथि श्राद्ध तपाईँले गर्नु भएको छैन, एक दिशा श्राद्ध हजुरबा गर्नु भएको छैन भने सोह्र श्राद्धमा फेरि तपाईँले हजुरबाको तिथिमा श्राद्ध गर्न पाउनुहुन्न। त्यो भएर तपाईँले वर्षमा कतिवटा श्राद्ध गर्नुहुन्छ तपाईँ यसमा कुरा बुझ्नु भएन भने तपाईँले विशेष गरी चाहिँ हामीलाई दिउँसो पनि फोन गरेर यसको विषयमा जानकारी तपाईँ लिन सक्नुहुन्छ। नियमित श्राद्ध भनेको तिथि तिथिमा श्राद्ध गर्नुपर्छ। औँसीमा तर्पण गर्नुपर्छ। हरेक औँसी औँसीमा हामीले तुलसाको मठमा गएर पितृहरूलाई सम्झेर तर्पण गर्नुपर्दछ। पिण्डदानहरू गर्ने, हामीले गया जाने, देवघाटमा आएर पिण्डदानहरू गर्ने, तीर्थ श्राद्धहरू गर्नु पनि हामीले गर्नुपर्छ। पिपल र तुलसीको सेवा गर्ने, पिपलमा जल चढाउने, तुलसीमा जल चढाउने, तुलसीको सेवा गर्ने, पिपलको सेवा गर्ने गर्नुपर्छ। ब्राह्मणहरूलाई बोलाएर भोजन गराउने, आफ्ना भान्जा भान्जीहरूलाई बोलाएर, ज्वाइँ चुलालाई बोलाएर भोजन गराउने गर्नुपर्छ। दान पुण्य कति सकिन्छ आफ्नो योग्यता क्षमता अनुसारको दानहरू पनि गर्नुपर्छ। अझै विशेष गरी सरल उपाय, एकदम सजिलो उपाय भनेको चाहिँ हामीले त्रिपिण्डी श्राद्ध गर्यौँ भने पनि यसमा विशेष राम्रो हुन्छ। र त्योभन्दा सजिलो उपाय हरेक औँसीमा तर्पण गर्ने, हामीले चाहिँ कागलाई खानेकुरा खुवाउने, गाईलाई कुकुरलाई भोजन गराउने, ओम सर्व पितृभ्यो नमः स्वधा भन्ने, नभए ओम देवताभ्य पितृभ्यश्च महायोगी भयवच नमः स्वहाय स्वधाय नित्यमेव नमो नमः भन्ने। परिवारमा सबैभन्दा ठूलो उपाय भनेको पितृदोषको, परिवारमा प्रेम राख्ने, रिस क्रोध नराख्ने, सम्मान एक अर्काले सम्मान गर्ने र सत्य आचरण गर्ने। आचरण हाम्रो सत्य हुनुपर्छ। विशेष गरी चाहिँ सत्य जीवनमा धेरै कारणले हुने गर्दछ। मिथक सबै समस्या पितृदोष हो। विशेष गरी चाहिँ मिथक ठूलो पैसा खर्च गर्नै पर्छ भन्ने कुराहरू पनि हाम्रो गलत हो। फेरि सत्य भनेको श्राद्ध नै सबैभन्दा ठूलो पितृदोषको समस्याको समाधान हो। अब डराउनु पनि पर्दैन, हामीले डर मान्नु पनि गलत हो फेरि, तर पितृ भनेका आशीर्वाद दिने हुन्। पितृ भनेका आशीर्वाद दिनुहुन्छ पितृहरूले चाहिँ। विशेष गरी चाहिँ अब हाम्रा प्रिय श्रोताहरूको चाहिँ प्रश्न के हुन सक्छ भन्दा, धेरैले के सोध्नुहुन्छ हामीलाई र धेरैले के सोचिराख्नु भएको छ अहिले भन्दा, कुण्डली त्रिना नहेरिकन पितृदोष भन्न मिल्छ र? मेरो उत्तर छ, मिल्दैन। सही अध्ययन आवश्यक हुन्छ। त्यही भएर कुण्डली देखाएपछि मात्रै यसको सही निर्णय हामीले भन्न सकिन्छ। विशेष गरी चाहिँ आज हामीले पितृदोषको वास्तविक अर्थ, संकेत र समाधान हामीले बुझ्ने कोसिस गरेका छौं। पुर्खा भनेका डर होइनन् है, उहाँहरू हाम्रो आधार, हाम्रो शक्ति र हामीलाई आशीर्वाद दिनको लागि तम तयार भएर बस्नु भएको हुन्छ। विशेष गरी चाहिँ मन्त्र मैले भनेको छु, यो मन्त्र जप गर्दै गर्नुहोस्। विशेष गरी चाहिँ तपाईँले यो कुरा बुझ्न सक्नुहुन्छ। अब
सबैभन्दा राम्रो सजिलो भनेको त्रिपिण्डी श्राद्ध गर्नु पनि असाध्यै राम्रो हुन्छ। हेर्नुहोस्, हामी हिन्दू संस्कृतिमा पितृलाई अत्यन्त सम्मान गर्ने गर्दछौं, तर कहिले काहीँ त्रिपिण्डी भन्ने शब्द धेरैले सुन्नुहुन्छ, तर यसको वार्षिक अर्थ र महत्व आवश्यकता धेरैलाई स्पष्ट हुँदैन। यो त्रिपिण्डी भनेको के हो भन्ने कुरा आवश्यक र अर्थ चाहिँ तपाईँले धेरैले नबुझ्नु भएको पनि हुनसक्छ। त्रिपिण्डी भनेको के त पितृदोषकै उपाय हो त, यो त्रिपिण्डी भन्नाले पितृदोषको उपाय गर्छ त, कसले गर्नुपर्छ यो त्रिपिण्डी श्राद्ध, कहिले गर्नुपर्छ र कसरी गर्नुपर्छ, यस विषयमा हामी सरल र गहिरो प्रमाणिक तरिकाले हामीले तपाईँले बुझ्नेछौ त्रिपिण्डी भनेको के हो। सबैभन्दा पहिले त्रिपिण्डी शब्दको अर्थ बुझौँ हामी चाहिँ, विशेष गरी चाहिँ त्रिपिण्डी भनेको के हो भन्ने शब्दको अर्थ हामीले बुझ्नु जरुरी छ। त्रि भनेको तीनटा भइहाल्यो, त्रि भनेको तीन, पिण्ड भनेको पिण्डदान अन्नको अर्पण। त्रिपिण्डी तीन प्रकारका पितृलाई एकै पटक गरिने विशेष श्राद्धलाई हामीले त्रिपिण्डी श्राद्ध भन्ने बुझ्न सकिन्छ। धार्मिक मान्यता अनुसार चाहिँ विशेष गरी कहिलेकाहीँ वंशका केही आत्माहरू नियमित श्राद्धबाट पनि तृप्त हुन सक्दैनन्। जस्तै मैले भने नि तपाईँलाई नियमित श्राद्ध गर्नु, तिथि तिथिमा श्राद्ध गर्नुभयो भने पनि कुनै कुनै कसै कसैको चाहिँ आत्मा चाहिँ पितृहरू चाहिँ तृप्त नभएर होइन आस गरिराख्नु भएको हुन्छ, यो दिन्छन् कि मलाई त्रिपिण्डी गर्दै हुन्थ्यो कि भन्ने हुन्छ। कसैको सप्ताह लगाउँदाखेरि पनि यो समस्याको समाधान नभएको हुनसक्छ, तर त्रिपिण्डीले समस्याको समाधान गराउँछ भन्ने कुराहरू चाहिँ हाम्रो शास्त्रमा उल्लेख हुने विशेष गरेको छ। त्रिपिण्डी श्राद्ध विशेष गरी पितृदोष भनेको चाहिँ अकाल मृत्यु भयो, दुर्घटना आदि भएर अकाल मृत्यु भयो, असामयिक घटनाहरू घटे, विशेष गरी चाहिँ यो त्रिपिण्डी गर्नुपर्छ हामीहरूले चाहिँ। अब एघारौं दिनको दिन चाहिँ मृत्यु भएको एघारौं दिनको दिन चाहिँ हामीले नारायण बलि भन्ने कर्म गर्नुपर्छ। नारायण बलि भन्ने कर्म एघारौं दिनको दिन गर्यो भने गर्न पाइयो, सपिण्डी गरिसकेपछि नारायण बलि कर्म गर्न पाइँदैन। यो कुरो पनि तपाईँ पहिला प्रष्ट हुनुहोस्, कसै कसैले कुनै कुनै गुरुले के भन्नुहुन्छ भन्दा नारायण बलि गर्नुहोस् न भइहाल्छ नि राम्रो हुन्छ भनेर भन्नुहुन्छ। तर नारायण बलिको अर्थ के हो भन्दा विशेष गरी चाहिँ नि नारायण बलि कर्म गर्दाखेरि कसको नाममा नारायण बलि गर्ने उसको नाम उच्चारण गर्नुपर्छ। अनि हामीले मृत्यु भएको बाह्रौं दिनको दिन चाहिँ हामीले सपिण्डी गरेर प्रेतबाट पितृ पंक्तिमा हामीले झारिसकेका हुन्छौँ, उहाँलाई उताले माथि माथिल्लो पोस्टमा पुर्याइसकेका हुन्छौँ। होइन, प्रेत भनेको तल्लो पोस्ट भयो, पितृ भनेको उच्च श्रेणीको पोस्ट भयो। यसरी कुरा बुझ्नु होला तपाईँले, मैले बुझाउन खोजेको तपाईँलाई। अनि तपाईँले त्रिपिण्डी श्राद्ध जस्तै नारायण बलि कर्म फेरि तपाईँले गर्नु पर्यो, दुई वर्षपछि गर्न खोज्नुभयो, मृत्यु भएको दुई वर्षपछि तपाईँले नारायण बलि कर्म गर्न खोज्नुभयो भने नारायण बलि कर्ममा हामीले प्रेत भनेर उच्चारण गर्नुपर्छ। नारायण बलिमा हामीले प्रेत भनेर उच्चारण गर्नुपर्छ। जस्तै हामीले बाह्रौं दिनको दिन त मृत्यु भएको बाह्रौं दिनको दिन त हामीले उहाँलाई चाहिँ हाम्रा पितृहरूलाई पुर्खाहरूलाई चाहिँ हामीले के गर्यौँ भन्दा पितृ पंक्तिमा प्रवेश गरायौं, उच्च श्रेणीमा हामीले राख्यौं। अनि फेरि तपाईँको चाहिँ दुई वर्षपछि फेरि हामीले उहाँलाई घटाएर प्रेततिर झार्यौं भन्दा त्यो राम्रो होइन। एकचोटि पितृ पंक्ति भएको व्यक्तिलाई फेरि हामीले प्रेतमा झार्न मिल्दैन हो। त्यो भएर हामीले नारायण बलि गर्दाखेरि एघारौं दिनको दिन नारायण बलि गर्ने हो, अथवा बाह्रौं दिनको दिन गर्दाखेरि पनि सपिण्डी गर्नुभन्दा पहिला हामीले नारायण बलि कर्म गरिसक्नुपर्छ। अनि मात्रै हामीले के गर्नुपर्छ भन्दा तेह्रौं दिनको कामहरू हामीले गर्न पाइन्छ। त्यही भएर तपाईँले कि त एघारौं दिनको दिन नारायण बलि कर्म गर्नुहोस्, कि त गर्दै नगर्नुहोस् नारायण बलि कर्म। बीचमा एक वर्षपछि, डेढ वर्षपछि, दुई वर्षपछि, पाँच वर्षपछि, दस वर्षपछि गर्न मिल्दैन, किनकि हाकिमलाई पिउनमा झार्न हुँदैन। हेर्नुहोस्, पिउनको जागिरबाट चाहिँ योग्यता क्षमता पढेर मिहिनेत गरेर हाकिम हुनुभएको छ, अनि फेरि हाकिमलाई चाहिँ पिउनमा झार्न त पाइएन। हेर्नुहोस् होइन, त्यस्तै गरी प्रेतबाट पितृमा हामीले लग्यौँ बाह्र दिनको दिन, तर फेरि हामीले पछि पितृबाट फेरि प्रेतमा झार्न मिल्दैन। यसमा विशेष तपाईँले ध्यान दिनुहोला। हामीले श्राद्धहरू गर्न छुट्यो भने पनि पितृदोष लाग्ने गर्दछ, वंशमा कुनै असन्तुष्टि भयो भने पनि पितृदोष लाग्ने गर्दछ। यस्तो अवस्थामा गरिने भनेको विशेष श्राद्ध भनेको त्रिपिण्डी श्राद्ध हो। यसले तीन पुस्ता वा तीन श्रेणीका अतृप्त पितृलाई शान्ति दिने विश्वास गरिन्छ। यसमा विशेष गरी चाहिँ महत्वपूर्ण भनेको त्रिपिण्डी
सामान्य श्राद्ध होइन, यो विशेष कर्म हो। यसको विशेष श्राद्धको विशेष कर्म, विशेष प्रकारका तिलका पिण्ड हुन्छन् यसमा, होइन, एउटा तिलको पिण्ड हुन्छ, एउटा तपाईँको जौको पिठाको पिण्ड हुन्छ, एउटा चामलको पिठाको पिण्ड हुन्छ, तिनवटा पिण्ड हुन्छन् यसमा चाहिँ विशेष गरी चाहिँ। यसको बारेमा पनि पछि फेरि म तपाईँलाई कुनै बेलामा व्याख्या गर्नेछु। अब किन आवश्यक पर्दछ त त्रिपिण्डी श्राद्ध भन्दा, परिवारमा लगातार समस्या आउने, सन्तानमा बाधा, विवाहमा ढिलाइ, आर्थिक अस्थिरता, बारम्बार दुःख घटनाहरू घटिराख्ने, विशेष गरी चाहिँ त्रिपिण्डी श्राद्ध हामीले गर्नुपर्दछ। तर सम्झनुहोस्, त्रिपिण्डी डरले होइन, श्रद्धाले गर्ने श्राद्ध हो। श्रद्धा भावद्वारा सम्पूर्ण आफ्नो बन्धुहरूलाई बोलाएर त्रिपिण्डी श्राद्ध गर्नुपर्ने गर्नुपर्छ। एक परिवारमा लगातार सन्तान समस्या त्रिपिण्डीपछि मानसिक शान्ति र पारिवारिक सुधार ल्याउने गर्दछ। यो विशेष गरी चाहिँ सबैले गर्नुपर्दछ, सबैले गर्नु पर्दैन। त्रिपिण्डी आवश्यक हुन्छ जब, कहिले आवश्यक हुन्छ भन्दा, नियमित श्राद्ध छुटेको छ भने, वंशमा अकाल मृत्यु भएको छ भने, पुर्खाको नाम थाहा छैन भने, विशेष गरी चाहिँ, र ज्योतिष गुरुहरूले चाहिँ त्रिपिण्डी गर्नुहोस् अथवा पितृदोष परेको छ भन्नुभयो भने यो गर्न मिल्छ। कसले गर्ने त अब त्रिपिण्डी श्राद्ध कसले गर्ने भन्दा, ज्येष्ठ छोराले गर्ने, परिवारको प्रतिनिधि भएर पुरोहित मार्गदर्शनमा यो हामीले गर्न सकिन्छ। महत्वपूर्ण कुरा भनेको कुण्डली हेरेर वा विद्वानसँग सल्लाह गरेर मात्र यो हामीले गर्नुपर्ने हुने गर्दछ। विशेष गरी चाहिँ अब त्रिपिण्डी हामीले कहाँ गर्ने त, कसरी गर्ने त भन्दा, देवघाटमा गएर गर्न सक्नुहुन्छ त्रिपिण्डी श्राद्ध, गयामा गएर गर्न सक्नुहुन्छ, तपाईँ घर परिवार नजिकै कोही कुनै तीर्थ खोलाहरू छन् भने त्यहाँ गएर गर्न सक्नुहुन्छ, पवित्र नदी किनारमा पनि गएर तपाईँले यो विशेष गरी चाहिँ गर्नुपर्ने हुन्छ। विशेष गरी चाहिँ संकल्प गर्नुपर्छ, पिण्ड निर्माण, तर्पण, उच्च मन्त्रहरू उच्चारण गर्ने, ब्राह्मण भोजनहरू गराउनु पर्दछ। मैले अघि भनेको थिएँ तपाईँलाई, चामलको, तिलको र जौको विशेष गरी चाहिँ पिण्डहरू हामीले दिनुपर्ने दिनुपर्दछ। विशेष गरी चाहिँ विशेष गरी तिनवटा पिण्ड भनेको, एउटा अज्ञात पितृलाई, एउटा मातृपक्षलाई, एउटा पितृपक्षलाई हामीले दिनुपर्ने गर्दछ। ओम सर्व पितृभ्यो नमः स्वाहा भन्ने, नभए ओम देवताभ्य पितृभ्यश्च महायोगी भयेव च नमः स्वाहा ईश्वराय नित्यमेव नमो नमः। अब त्रिपिण्डी नगरे जीवन बिग्रिन्छ भन्ने पनि गलत हो। फेरि श्रद्धा सबैभन्दा ठूलो भाग हो, धेरै खर्च गरेर गर्नुपर्छ भन्ने पनि छैन। यदि तपाईँलाई चाहिँ विशेष गरी त्रिपिण्डी गर्न मन लागेको छ भने पितृदोष छ अथवा छैन यसमा तपाईँले विशेष गरी तपाईँले गर्न सक्नुहुन्छ। ठूलो खर्च चाहिन्छ त भन्दा चाहिँदैन, सरल तरिकाले पनि यसमा हामीले गर्न सकिन्छ। सबैलाई त्रिपिण्डी आवश्यक छ त भन्दा, आवश्यकता अनुसार मात्र हामीले गर्नुपर्ने हुन्छ। डर लाग्ने कर्म भनेको डर लागेर हामीले गर्ने होइन, शान्ति र कृतज्ञताको कर्म गर्नुपर्दछ। हामीले पितृहरूलाई चाहिँ हामीले आशीर्वाद दिनुहोस् भनेर पितृलाई सम्मान गर्नको लागि गर्नुपर्ने हुन्छ। विशेष गरी चाहिँ श्रोताको प्रश्न, विशेष गरी धेरै श्रोताहरूले हामीलाई फोन गर्नुहुन्छ र धेरै सोध्नुहुन्छ, सपना आएपछि त्रिपिण्डी गर्नुपर्छ भन्दा, सपना संकेत मात्र हो, निर्णय भन्ने गर्न सकिन्न। हामीले कुण्डली नहेरिकन, चिना नहेरिकन विशेष गरी चाहिँ हामीले यो गर्न मिल्दैन। आज हामीले त्रिपिण्डी श्राद्धको वास्तवको अर्थ, महत्व, विधि बुझ्यौं, हामीले छोटो बुझ्यौं, फेरि धेरै बुझेको छैनौं, किनकि कार्यक्रममा हाम्रो धेरै समय हुँदैन, त्यसको कारणले गर्दा छोटो हामीले विधि बुझ्यौं। यसमा चाहिँ हामीले पुर्खा भनेका समस्या होइनन्, उहाँहरूको उहाँहरू हाम्रो जड, हाम्रो शक्ति र हाम्रो आशीर्वाद हुनुहुन्छ पुर्खाहरू भनेको चाहिँ। यदि आवश्यक भए श्राद्ध विधि र सही ज्ञानसहित गर्नुहोस् र विशेष गरी चाहिँ पितृ देवताभ्य पितृभ्यश्च महायोगी भयेव च नमः स्वाहा ईश्वराय नित्यमेव नमो नमः, यो मन्त्र तपाईँले दैनिक रूपमा स्मरण गर्नुहोस्। औँसीको विषयमा विशेष गरी चाहिँ माता पिता हुनुहुन्न भने विशेष तपाईँले गर्न सकिन्छ भन्ने विषय पनि जानकारी हामी तपाईँलाई गराउनेछौँ। पितृदोषको विशेष हामीले कर्महरू हामीले गर्नुपर्ने हुन्छ। त्रिपिण्डी श्राद्ध कहिले गर्ने त, कुन समयमा गर्ने भन्ने पनि तपाईँको मनमा लागे हुन सक्छ। कहिले गर्ने, कुन महिनामा गर्ने, कहिले गर्ने, कसरी गर्ने भन्ने पनि तपाईँको विशेष गरी चाहिँ लागेको हुन सक्छ। त्यसै गरी त्रिपिण्डी श्राद्ध भने विशेष गरी चाहिँ कुन कुन तिथिमा भन्दा, कृष्ण पक्षको, जस्तै गरी
अष्टमी एकादशी त्रयोदशी पञ्चमी विशेष गरी औंसीको दिन पनि हामीले गर्न सकिन्छ, तर औंसीको भनेर विशेष गरी पुस्तकमा औंसी चाहिँ अमावस्या भनेर लेखेको छैन, तर औंसी पनि हामीले गर्न सकिन्छ विशेष गरी चाहिँ। विशेष गरी माघ महिनामा हामीले गर्न सकिन्छ, विशेष गरी पुष महिनामा हामीले गर्न सकिन्छ, यस्तै गरेर चाहिँ मङ्सिरमा गर्न सकिन्छ। कार्तिक मङ्सिर पुष माघ यी चार महिना छन्। विशेष गरी चाहिँ यसको कृष्ण पक्षमा गर्ने हो, फेरि मङ्सिर महिनाको कृष्ण पक्षमा, पुष महिनाको कृष्ण पक्षमा, कार्तिक महिनाको कृष्ण पक्षमा र माघ महिनाको कृष्ण पक्षमा, यी चार महिनाको कृष्ण पक्षमा अष्टमी एकादशी त्रयोदशी पञ्चमी पनि हामीले गर्न सकिन्छ। यसमा विशेष गरी चाहिँ यदि पितृ पक्ष पर्खन नसक्ने अवस्था छन् भने हरेक महिनाको अमावस्या गरी विशेष गरी चाहिँ तपाईँ यो चार महिना चाहिँ छुट्नुभयो तपाईँ गएर पाउनु भएन, तर अति आवश्यक छ नगरी भएको छैन, असाध्यै बाधा आइराखेका छन् भने अरू अरू महिनाको पनि पितृ पक्ष भनेको कृष्ण पक्षमा हामीले गर्न सकिन्छ। विशेष गरी चाहिँ यदि तपाईँहरू गया जान खोज्दै हुनुहुन्छ भने गयामा गएर गर्नुहोस्, देवघाटमा गर्नुहोस्, गोकर्ण आदि स्थानमा गर्ने भनेर पनि हामीले बुझ्न सकिन्छ। पुरोहितको सल्लाह अनुसार जुनसुकै शुभ दिन पनि गर्न सकिन्छ, तर कृष्ण पक्षको यो तिथिमा हामीले तपाईँले गर्नुपर्ने हुन्छ। विशेष गरी चाहिँ विशेष गरी त्रिपिण्डी श्राद्ध गरिसकेपछि तपाईँले कृष्ण पक्षको अष्टमी पञ्चमी त्रयोदशी कुनैमा एउटा तिथिमा गर्नुभयो त्रिपिण्डी श्राद्ध भने हो, त्यसकै औंसीको दिन तपाईँले मालाई श्राद्ध गर्नुपर्ने हुन्छ। फेरि कुरा बुझ्नु भने मालाई श्राद्ध भनेको जुन सोह्र श्राद्धमा गर्ने श्राद्ध हुन्छ हो त्यो श्राद्ध तपाईँले गर्नुपर्छ औंसीको दिन। अनि औंसीको दिन चाहिँ तपाईँले मालाई श्राद्ध गरिसकेपछि त भोलिपल्टदेखि त फेरि तपाईँको चाहिँ के लाग्यो भन्दा शुक्ल पक्ष लाग्यो हो। शुक्ल पक्ष लागिसकेपछि अग्नि रुद्र जुराएर हवन गर्ने, सत्यनारायणको पूजा लाउने, गीता विश्व सहस्त्र नामहरू पाठ गराउनु पर्छ तपाईँले हो। यति गराउनु भयो भने पितृदोषको समस्याको समाधान, जरैबाट समस्याको समाधान हुन्छ, सम्पूर्ण पितृ खुसी भएर रमाएर बस्नुहुन्छ। विशेष गरी तपाईँले त्रिपिण्डी श्राद्धको विशेष रूपमा मैले तपाईँलाई व्याख्या गरेँ। विशेष गरी चाहिँ तपाईँले चाहिँ अब यसमा पनि अझै केही कुरा जान्न मन लागेका छन्, अहिलेको यसमा तपाईँले चाहिँ केही कुराहरू चाहिँ सोध्न मन लागेको छ, यसमा मैले बोल्दाखेरि तपाईँले बुझ्नु भएन भने पनि तपाईँले बुझ्ने तरिकाले बुझ्नु सोध्नको लागि प्राइभेट रूपमा कुरा गर्नको लागि पनि तपाईँले हामीले दिउँसो फोन गरेर सोध्न सक्नुहुन्छ। 9845175223 र 9856575723 नम्बरमा तपाईँले हामीलाई सम्पर्क भन्ने गर्न सक्नुहुन्छ। फोन गर्दा साल महिना गते र समयको विषयमा जानकारी तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। साल महिना गते र समयको आधारमा भूत वर्तमान र भविष्यको बारेमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउँदैछौ। कार्यक्रम ज्योतिष वास्तु हामी अन्त्य अन्त्यतिरमा आइसकेका छौँ। कार्यक्रम ज्योतिष वास्तु भनेको हरेक दिन बिहान ठिक 7 बजीदेखि लगभग हामी तपाईँहरूसँग 8 बजीसम्म रहने गरेका छौँ। आजको लागि कार्यक्रम ज्योतिष वास्तुको समय अवधि सकिएको जानकारी मलाई प्राविधिक मित्रबाट इशारा भएको छ। भोलि बिहान ठिक 7 बजेमा कार्यक्रम लिएर फेरि पनि उपस्थित हुनेछु। तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वर्षको कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845572223 र 9806575223। पुनश फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुन्छ।

0: चाहिनो समय सूचक अहिले बिहानको 8 बज्यो इट्स 8 AM
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलो 89.8 मेगाहर्ज
0: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना
2: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
0: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 0556909959 9855607359 र 9855607359।
3: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ। विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन पनि।
4: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ। के कुराको चित्त बुझिन छोरी?
5: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
4: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
5: बाबा, हाम्रै पश्चिम स्टोनको साधनगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि छोरी।
4: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क भएर बस। तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदनगर टाउन, चितवन।
5: सम्पर्क नम्बर 9845082997,
3: 9855010997।
6: चैते धानमा नेक ब्लास्टको समस्या,
7: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
6: रोगको लागि अनुकूल मौसम, अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू,
8: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हरदीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने।
7: खेतमा पानी जमाइराख्ने,
8: वेभिस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने।
7: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
9: आमा, एक गिलास दही खाऊ न, साह्रै गर्मी हो।
10: आमा, मलाई दुध है।
9: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
6: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
9: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
6: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
7: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता, डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट, भरतपुर 10, दूरसञ्चार रोड,
11: उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलचोक।
3: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ, विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझेन पनि।
12: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ, के कुराको चित्त बुझिन छोरी?
5: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
12: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
5: बाबा, हाम्रै पश्चिम चितवनको साधनगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि छोरी।
12: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क भएर बस। तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि।
4: हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो, लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदनगर टाउन, चितवन।
5: सम्पर्क नम्बर 98450-82997,
3: 98550-10997।
13: ए लौ न लौ लौ, चट्याङ पर्ने आटो सबैजना यता आऊ त, यता यो ठुलो रुखको फेदमा बसौ।
14: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
15: हो र?
14: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
15: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
14: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
15: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
14: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
16: अब तपाईँको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पासपोर्ट एप्लिकेशन,
17: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
16: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
17: तपाईँको दैनिक, साप्ताहिक, मासिक तथा वार्षिक राशिफल,
16: स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
17: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
16: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय, हाम्रो गौरव।
18: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
19: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह, बीबीएस र बीएड प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
18: कलेजका विशेषताहरू:
19: पर्याप्त सुविधा सहित आफ्नै भवन,
18: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
19: पर्याप्त छात्रवृत्ति व्यवस्था,
18: अंग्रेजी र नेपाली माध्यममा पठन पाठन।
19: प्रिन्सिपल मैयादेवी कन्या कलेज, भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0656493495।
20: के तपाईँ ल्यापटप, कम्प्युटरको खोजीमा हुनुहुन्छ?
21: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप, कम्प्युटर, फोटोकपी, प्रिन्टर, सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर, भरतपुर 20 तनौली बजार, चितवन। प्रोप्राइटर लोकनाथ लामिछाने। मोबाइल 98550-52454, 98455-20454, इमेल lok.logic2@gmail.com।
20: पुनश्च हामी कहाँ फायर एन्ड सेक्युरिटी अलार्म सिस्टम, इन्टरकम एन्ड एटेन्डेन्स साथै AMC पनि काम गरिन्छ। लोजिक कम्प्युटर, अ कम्प्लिट आईटी सोलुसन।
21: नसर्ने रोग रोकथाम तथा नियन्त्रणका उपायहरू:

0: अब चलाउनुहोस् इन्टरनेट र टिभी सँगै युट्युब एकै साथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइटिएस बाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004477 क्लासिक टेक छोयो कि चल्यो
1: रेडियो स्पाइनो 89.8 मेगाहर्ज तपाईँ हाम्रो अटुट स्पाइनो
2: तपाईको आफ्नै शैक्षिक संस्थाका कुरा कहिले शैक्षिक समस्याका कुरा कहिले शैक्षिक सरोकार वालाका कुरा यो हो कार्यक्रम शिक्षा र सरोकार
1: हरेक शनिबार बिहान 8 बजे
2: मात्र पश्चिम चितवनको आवाज रेडियो साहिनु 89.8 मेगाहर्जमा

0: प्रियो सैन्यको प्रस्तुति कार्यक्रम शिक्षा र सरोकार लिएर म प्रस्तुत विश्वराज अर्याल उपस्थित भइसकेको छु। शिक्षा क्षेत्रबाट नै समाजको रूपान्तर र हस्तान्तरण हुन्छ भन्ने आधारमा रेडियो सानोको आफ्नै उत्पादनमूलक कार्यक्रम शिक्षा र सरकार हो। शिक्षा क्षेत्रमा आफ्नो अमूल्य समय योगदान गर्नुभएका स्रष्टाहरूलाई, चाहे त्यो रेडियोको भर्चुअल रूपमा होस् चाहे त्यो फिजिकल रूपमा होस्, उहाँहरूलाई आमन्त्रण गरी हामीले उहाँका विचारहरू प्रस्करण गर्ने गरेका छौं। यसै क्रममा आजका हाम्रा अतिथि हुनुहुन्छ मैयादेवी कन्या क्याम्पसका संस्थापक अध्यक्ष रामकृष्ण घिमिरे, उहाँ संविधान सभाका सदस्य पनि हुनुहुन्छ, उहाँ हाम्रो भर्चुअल रूपमा जोडिसक्नु भएको छ। सर्वप्रथम हाम्रो यो कार्यक्रममा उहाँलाई स्वागत गर्न चाहन्छु। सर नमस्कार।
1: नमस्कार।
0: पश्चिम बङ्गाल आवाज रेडियो साइनमा हार्दिक स्वागत गर्न चाहन्छु।
1: धन्यवाद।
0: अब हजुरको उर्वरा समय शिक्षामा बिताउनु भयो, राजनीतिमा बिताउनु भयो, चितवनको मुहार फेराउन धेरै प्रयास गर्नुभयो, त्यसो भएको हुनाले चितवनमा कन्या क्याम्पसकै आवश्यकताको महसुस कसरी गर्नुभयो र यसको संस्थापक अध्यक्ष हुनुभएको हुनाले यसको विवरण श्रोता समक्ष पुर्याउन हार्दिक अनुरोध गरे।
1: यहाँलाई जानकारी भएकै कुरा हो, चितवन एउटा शैक्षिक नगरीको रूपमा पनि विकसित हुँदैछ, यो स्वास्थ्य र शिक्षाको लागि एउटा हब जस्तो बनेको छ। यहाँ धेरै कलेजहरू छन्, धेरै स्कुलहरू छन्, तर हामीले केही प्राध्यापकहरू, केही प्राध्यापक साथीहरूले पनि सोच बनाउनु भएको छ र हामी बसेर परामर्श गऱ्यौँ। यो अहिले अब को एजुकेसनको जमानामा धेरै ठाउँबाट कुराहरू आउँछन्। अब होइन, यो युगमा पनि फेरि अलग शिक्षा भन्ने कुरा, यस्तो कुरा पनि आउँछ, तर हामीलाई के लाग्यो भने एउटा प्रयोग गरेर हेरौँ। एउटा मात्रै जेन्डरलाई एउटा मात्रै उसलाई चाहिँ शिक्षा दिँदाखेरि त्यसले महिलाहरूको, छात्राहरूको व्यक्तित्व विकासमा विशेष योगदान पुग्न सक्छ भन्ने हाम्रो छलफलको निष्कर्ष भयो। एउटा यो कलेज पढ्ने उमेर भनेको टिनेजर, अब थोरै हेजिटेसन हुन्छ केटाहरूसँग सँगै रहँदाखेरि, र व्यक्तित्व विकासमा त्यसले उनीहरूले सिक्ने कुरा सिक्न सक्दैनन् भन्ने लागेको हुँदा एउटा प्रयोग गरौँ भनेर हामीले सुरुवात गऱ्यौँ। र त्यो सुरु गरेपछि अनि खास गरेर महिलाको जागरणको लागि काम गरेका, राजनीतिमा काम गरेका हाम्रा दिदी मैयादेवी श्रेष्ठले त्यसमा चासो लिनुभयो र यसलाई म सहयोग गर्छु भनेर उहाँले सम्पूर्ण त्यसको भौतिक सम्पूर्ण कुरा उहाँले गर्नुभयो। र त्यसपछि हामीले सम्मान स्वरूप उहाँलाई उहाँकै नाममा हाम्रो कलेजको नामाकरण गऱ्यौँ र उहाँले नै अब स्थापना गरे भन्दा पनि हुने, हामीले त्यसको सोच हामीले बनाए तापनि उहाँले सम्पूर्ण रूपमा सहयोग गरेर त्यो कलेज निर्माण गरिदिनु भयो। त्यसले गर्दाखेरि उहाँको नामाकरण गरिएको छ र हामी चाहिँ हाम्रो जुन प्रयोग हो हामीले सुरुवात गरेको त्यसबाट हामी सन्तुष्ट छौँ।
0: सुरुवातका दिनहरूमा कस्ता कठिनाइहरू आए र अहिले कसरी सहजीकरण भएको छ भन्ने पनि जिज्ञासा मेरो।
1: सुरुवातका दिनहरूमा के हो भने अब त्यस्तो खालको चितवनमा त अलगै स्कुल त कन्या स्कुल थियो तर अब कन्या कलेज थिएन, त्यसले गर्दा सुरुवातमा अब अरू समस्या त मैले भनिहालेँ, आर्थिक कठिनाइ केही कुरै भएन, सबै कुरा दिदीले सहयोग गर्नुभयो। हामीलाई समस्या भनेको विद्यार्थीहरूको थियो, विद्यार्थीहरूको विश्वास जित्नु थियो, तर हाम्रो अब कलेजका योग्य प्राध्यापकहरू उहाँहरूले धेरै मेहनत गर्नुभयो र राम्रो त्यसको रिजल्ट, अब एउटा दुईवटा परीक्षा भइसकेपछि त्यसको रिजल्ट राम्रो देखिएपछि स्वाभाविक रूपले विद्यार्थीहरू आकर्षित भए र यतिसम्म कि अरू जिल्लाबाट, हाम्रो छिमेकी जिल्लाहरू बाट पनि यहाँ अध्ययन गर्न आउनेहरूले कन्या कलेज खोजेर छात्राहरू यहाँ अध्ययन गरेका छन्। त्यसले गर्दाखेरि अब धेरै मेहनत गर्नु परेन भन्दा पनि हुन्छ। त्यो हाम्रो जुन रिजल्ट आयो, जुन प्रतिफल हामीले पायौँ, त्यसले गर्दाखेरि सबै सन्तुष्ट छन् र विद्यार्थी संख्या पनि बढ्दै गयो। सुरुमा समस्या त विद्यार्थी संख्याकै थियो, विद्यार्थी संख्या कम भयो भने अब हामी पब्लिक कलेजको त त्यही हामीले त्यसबाट जम्मा गरेर शिक्षकहरूको प्राध्यापकहरूको अब वेतन त्यहाँबाट भुक्तानी गर्नु पर्यो, कर्मचारीहरू सबै कुरो गर्दाखेरि असिलो हुन्छ। अहिले चाहिँ हाम्रो हामी सन्तुष्ट छौँ।
0: प्राय गरेर अहिले जुन ब्रेन ड्रेन हुने अवस्था र विद्यार्थीहरू विदेश पढ्नको लागि जाने अवस्थाले गर्दाखेरिमा त्यहाँ ब्याचलर लेभल जोइन गर्ने विद्यार्थीहरूको निरन्तरता अथवा बीचमा ब्रेक हुने पनि धेरै कलेजहरूमा पाइएको छ। अनि हाम्रो मैयादेवी कन्या क्याम्पसको अवस्था कस्तो छ होला भन्ने जिज्ञासा मेरो।
1: अब हाम्रो कलेजमा खासै त्यस्तो हामीले अब मुलुककै समस्या हो त्यो, वास्तवमा मुलुकको नभएर अब त्यो विश्वभरि नै त्यो प्रचलन रहेछ। अब सामान्यतया अर्को देशमा जाने चाहना, देख्ने चाहना, सामान्य अलिकति शिक्षा दीक्षाको त्यो अलि योभन्दा बेटर शिक्षा हुन्छ अथवा ठाउँ हेर्ने पनि चाहना हुन्छ। अनि अब गएपछि निश्चित रूपले अलिक विकसित देशमा गयो भने त त्यहाँ के हुन्छ भने अत्यन्त हजारौँ वर्षदेखिको विकासको प्रक्रिया सुरु भएको छ। अब सयौँ वर्ष अगाडिदेखि लोकतन्त्र छ, त्यहाँ चौतर्फी विकास भएको छ, त्यो सबै देखेपछि त्यो आएर यहाँ आफ्ना साथीहरूलाई भन्दाखेरि अरू पनि त्यसबाट प्रभावित भएर अनि जाने एउटा प्रचलन छ। नेपाल मात्रै होइन, मैले दुनियाँका केही देशहरू त हेर्ने मौका पाएको छु। ती देशहरूको पनि कस्तो छ भने तपाईँको सबै विदेशीहरू नै, विदेशीहरू युरोपमा अमेरिकनहरू छन्, अमेरिकामा युरोपियनहरू छन्, एसियनहरू छन्, अरेबियन छन्, अब त्यहाँ अमेरिकामै भनौँ न, रेड इन्डियन र रेड नेकहरू भने त कति छन् त्यहाँका आदिवासी हुन्। अस्ट्रेलिया जानुहोस्, अरू जुनसुकै देशमा पनि विदेशमा जाने एउटा प्रचलन छ। त्यो अनुसार हामीले यहाँ नेपालमा लोकतन्त्र भएपछि पासपोर्ट पाउने भए, पहिला त पासपोर्ट पाउने कुरा थिएन, पासपोर्ट पाउने भएपछि अब यो हिँडुल गर्ने स्वतन्त्रता भनेको लोकतन्त्रको मूल मर्म हो, त्यो प्राप्त गरेपछि बाहिर जाने एउटा प्रवृत्ति बढ्यो। यसरी गएका साथीहरूले आएर त्यहाँको कुरा सुनाउँदा, फोनबाट कम्युनिकेट हुँदाखेरि, यहाँ आएर भेटघाट गर्दाखेरि त्यहाँको लाइफ बेटर हुन्छ, पढाइ लेखाइ राम्रो हुन्छ भन्ने मैले अघि नै भने, त्यसो स्वाभाविक रूपले नेपालभन्दा अब कति प्राक्टिकल हुन्छ त्यो त अब अझै एउटा दुईवटा जेनेरेसन पछि मात्रै थाहा हुन्छ। तर अब अहिले तत्काललाई के भयो भने त्यो त लामो समयदेखि उनीहरू विकसित छन्, मौका पाएका छन्, त्यसले गर्दा हाम्रो भन्दा यस्तो हेर्दाखेरि अलिक विशेष देखिन्छ। त्यहाँ गएपछि फेरि अलिक रोजगारको अवसर पनि हुन्छ, त्यसरी जाने गर्छन्। तर हाम्रो कलेजबाट पनि अब केही त जुन रेसियोमा हाम्रो अब प्लस टूमा पनि हाम्रो पढाइ हुने गर्छ, प्लस टूबाट अब जो आइसकेका विद्यार्थीहरू जुन रेसियोमा हामी कहाँ हुनुपर्ने हो त्यो कमै हुन्छ। त्यो कुरा बुझ्दाखेरि तिनीहरू मध्ये कति विदेश गएका, कतिको बिहा भएर श्रीमानसँग गएका, त्यस्तो हुन्छ। नभए यहाँ बसेर पढ्नु पर्दाखेरि पढ्ने मौका मिल्दाखेरि चाहिँ हाम्रो कलेज खोजेकै छन्।
0: अब सरले भनिसक्नुभयो, सब मैले राखेका जिज्ञासा राख्नुभन्दा अगाडि नै सरले मलाई भनिसक्नुभयो। अब यस कलेजमा गुणस्तरीय कसरी सुनिश्चित गर्न सकिएछ भन्ने मेरो जिज्ञासा।
1: मैले भने यो सुरु गर्दाखेरि अब अरू कलेजमा पनि अध्यापन गरिसकेका, प्राध्यापन गरिसकेका, अनुभव पाएका, अनुभवी त्यस्ता खालका शिक्षकहरू हामीले, प्राध्यापकहरू हामीले राखेका छौँ र नयाँ आएका पनि जो ट्यालेन्सी भएका, अलि क्षमता भएकाहरूलाई मौका दिएका छौँ। त्यसले गर्दा अनि मैले अघि नै भनिसकेँ, एउटा मात्रै युनिसेक्स उसमा चाहिँ अलिक सजिलो हुने रहेछ, त्यो एउटा मात्रै जेन्डरकोलाई पढाउँदाखेरि अलि विद्यार्थीले धक नमानेर, लाज नमानेर भनौँ न, खास गरेर त्यो उमेर हुन्छ नि, लाज मान्ने, लाज नमानेर पढ्न, अलिक जुन हेरेस गर्ने कुरा हुन्छ नि केटाहरूले, अब सामान्यतया कलेजहरूमा हामीले पढ्दाखेरि पनि देख्ने गरेको हो, अब पछि पनि अहिले पनि थाहा छ, त्यो त्यस्तो खालको नभएर अब छात्राहरू मात्रै भएको हुँदा अलि अलि सहजता साथ अलि गर्छन् र सन्तुष्ट छन् विद्यार्थीहरू पनि, र हाम्रो त्यसको रिजल्ट पनि राम्रै छ।
0: मेरो एउटा जिज्ञासा के रह्यो भने सर, यो देश भनेको नारामा मात्रै सीमित देश हो, जस्तो पढ्दै सिकाउँदै भनिन्छ तर कति एरियामा रोजगार पाउने हो, कुन कुन फिल्डमा रोजगार दिन सक्ने भनेको अध्ययन अनुसन्धान नगरिकन नारालाई मात्रै केन्द्रित गरिन्छ। जस्तो हाम्रो मैयादेवी कन्या क्याम्पसबाट ग्रेजुएट गरेकाहरू अथवा मास्टर्स गरेकाहरूले आय आर्जन र शिक्षण सिकाइका कुराहरूलाई दुवैलाई सँगसँगै लाने वातावरण हाम्रो कलेजले कसरी बनाएको होला भन्ने जिज्ञासा मेरो।
1: त्यसको लागि हाम्रो एउटा टिम बनेको छ प्राध्यापकहरूको, उहाँहरूले विभिन्न प्रतिष्ठानहरूसँग पनि सम्पर्क गर्नुभएको छ, ती प्रतिष्ठानहरूबाट हामी कहाँ माग भएर आउँछ। हाम्रो कलेजको रिजल्ट पनि राम्रै छ र यहाँ यसरी शिक्षा लिएका छात्राहरूमध्ये योग्य छात्रा दिनुहोस् भनेर विभिन्न प्रतिष्ठानबाट हामी कहाँ माग आउँछ। धेरै ठाउँमा धेरै संस्थाहरूमा हाम्रा विद्यार्थीहरू हाम्रो कलेजको उत्पादन यहाँ चाहिँ धेरै ठाउँमा कार्यरत छन् र त्यो हामीले नै खोजेर पनि कलेजले पनि खोजेर ठाउँ ठाउँमा जो विषय अनुसार कसले कुन ठाउँमा गर्न सक्छन् त्यो अनुसार चाहिँ धेरै ठाउँमा त्यो व्यवस्था पनि गरिरहेको छ।
0: जस्तो अब जिहेन्दार तथा गरिब विद्यार्थीहरूलाई दिने छात्रवृत्तिको अवधारणा र छात्रवृत्ति पनि कसरी व्यवस्था गरिएको छ होला हाम्रो मैयादेवी कलेजमा भन्ने जिज्ञासा मेरो।
1: अब हाम्रो त्यो हामीले एउटा अक्षय कोषको व्यवस्था गरेका छौँ, हाम्रो झन्डै अब 1,80,00,000 नेटिङ गर्ने जस्तो अब पुग्न थालेको छ। अब त्यो त्यो अक्षय कोषबाट हामीले त्योभन्दा बाँकी पनि अब कलेजको नपुगे त्योबाट आएको ब्याजबाट नपुग्दाखेरि कलेजबाट थपेर पनि गरिब तथा जेहेन्दार त्यस्तै अब तपाईँको आदिवासी जनजाति जसको आर्थिक स्थिति असिलो छ पढ्नलाई गाह्रो छ त्यस्ताको स्थिति बुझेर स्थानीय निकायको सिफारिस अनुसार र हामीले पनि बुझेर त्यसपछि त्यस्ता छात्रहरूलाई हामीले छात्रवृत्ति प्रदान गरिरहेको छ। अब त्यो छात्रवृत्ति अन्तर्गत पढेका विद्यार्थीहरू राम्रो राम्रो ठाउँमा पनि पढेर पनि जागिरमा पनि पुगेका छन्, उनीहरूको आर्थिक स्थिति पनि उकासिएको छ, राम्रो छ।
0: अब हामीले अब मैयादेवी कन्या क्याम्पस नै महिलाको लागि रोजाइको कलेज बन्नको लागि यहाँहरूले निकै नै मेहनत गर्नुभएको छ, अब त्यो मेहनतको रिजल्ट के कस्तो आएको छ र अरू कलेजभन्दा फरक मैयादेवी कलेज यो कारणले छ भन्ने जिज्ञासा राखेँ सर मैले।
1: हामीले अब जिल्लामा यो हाम्रो जिल्ला स्तरीय रिजल्ट हेर्दाखेरि त धेरै पटक हाम्रो जिल्लामा हाम्रो कलेज प्रथम भएको छ र त्यो केन्द्रीय स्तरमा पनि तपाईँको हामीले टप गरेका छौँ। हामीले टियुबाट टियुको एफिलिएसन हो हाम्रो, टियुको अन्तर्गतका कलेजहरूलाई पनि हामीले टप गरेका छौँ, हाम्रो कलेजले टप गरेको छ। त्यसले गर्दाखेरि शिक्षा मतलब हाम्रो यहाँ चाहिँ विशेष किसिमकै छ भन्ने मलाई लाग्छ, म ढुक्क छु। म पहिला अहिले पनि म अध्यक्ष छु, तपाईँले अहिले संस्थापक अध्यक्ष भन्नुभयो, संस्थापक अध्यक्षको साथसाथै अहिले म यो 15-16 वर्ष पछाडि फेरि त्यो पहिला स्थापना कालदेखि नै भए 10-11 वर्ष जस्तो, त्यसपछि अनि बिचमा छुटेर फेरि अहिले नयाँ भर्खर म यो 4-5 महिना भएको छ फेरि म अध्यक्ष भएको छु। त्यो बेलादेखि नै यसको रिजल्ट राम्रै थियो, बिचमा मैले अलि राजनीतिमा अलिक धेरै समय दिनुपर्दाखेरि सक्रिय समय दिनुपर्दा मैले जिल्लाबाट बाहिर पनि बस्नुपर्ने हो, त्यो बेलामा पनि मैले बुझिराख्थेँ यहाँको रिजल्ट सम्बन्धमा कलेजको सम्बन्धमा राम्रो छ रिजल्ट। हामीले यहाँ जिल्लामा पनि धेरै पटक यहाँ टप गरेको छ र त्यो अन्तर्गतका कलेजहरूमा पनि यसले टप गरेको छ।
0: अब यो लकडाउन भन्दा पछिको शिक्षण सिकाइमा नेपालमा नै शिक्षण सिकाइमा ह्रास आएको छ, पठन संस्कृति र लेखन संस्कृति त धेरै खस्किएको छ भन्ने समाचार सुनिन्छ। यसमा हाम्रो कन्या क्याम्पसको अवस्था र अनुगमन कसरी गर्नुभएको छ भन्ने जिज्ञासा छ।
1: होइन, हाम्रो त्यो त्यो अनुसार हामी धेरै वर्ष हामीलाई चाहिँ असर गरेको छैन, धेरै वर्ष असर गरेको छैन। छात्राहरू लगनशील भरै अध्ययन गरेका छन्। हाम्रो एउटा सानो लाइब्रेरी पनि छ त्यहाँ, हामीले अब त्यसमा उनीहरूले चासो दिएर त्यसमा पुस्तकहरू लिएर जाने, अध्ययनमा चासो लिने, शिक्षकहरूसँग प्राध्यापकहरूसँग अन्तर्क्रिया गर्न खोज्ने, त्यसले गर्दाखेरि म चाहिँ त्यस्तो अब कति ठाउँमा त्यस्तो छ। पठन संस्कृति त के छ भने तपाईँको अहिले त यो सोसियल मिडियाको कारणले गर्दा पठन संस्कृति त तपाईँको समाजमै आम समाजमै बुद्धिजीवीहरूमै हराएको छ। सोसियल मिडियाबाट आफ्नो धारणा बनाउने, अध्ययन गम्भीर नगर्ने, पुरा एउटा लेख र एउटा सम्पादकीय पनि पुरा नपढिदिने, त्यो चाहिँ त अध्ययनमा चासो लिने, शिक्षकहरूसँग प्राध्यापकहरूसँग अन्तर्क्रिया गर्न खोज्ने, त्यसले गर्दाखेरि म चाहिँ त्यस्तो अब कति ठाउँमा त्यस्तो छ पठन संस्कृति।

0: अब कतिपय ठाउँमा म अखबार किन्न जाने ठाउँमा त्यो अखबारहरू बेच्ने पसलहरू बन्द भयो त अखबार बेच्न छोडेछन्। अनि किन छोड्नुभयो भन्दा त आजकल त कसैले पढ्दैन अखबार। त्यो यसो हेडलाइन हेरेर यो तपाईँको सोसियल मिडियामा आफ्नो धारणा बनाउने चलन छ, तर अब हाम्रोमा त्यस्तो समस्या छैन, हाम्रै अध्ययनशील नै छन् छात्राहरू।
1: अब अहिलेको प्रविधि र शिक्षालाई जोड्न सकेको खण्डमा अझै बढी शिक्षा शिक्षामा प्रभावकारिता हुने देखिन्छ। हाम्रो कन्या क्याम्पसमा स्मार्ट बोर्डदेखि लिएर जुन डिजिटल ग्याजेटहरूको प्रयोगबाट कसरी प्रयोग ल्याइएको छ भन्ने जिज्ञासा मेरो।
0: हाम्रो त्यो भर्खर भर्खर सुरु भएको छ, त्यो चाहिँ अब गर्दैछौँ, अझ बाँकी जति गर्नुपर्ने छ तपाईँले भनेअनुसार आधुनिक प्रविधि सब अप्नाएर विद्यार्थीलाई बढीभन्दा बढी मतलब बढी चाहिँ उनीहरूको दिमागमा चढोस् भन्नको लागि त्यो हामी गर्दैछौँ।
1: अब यहाँ त के भएको छ भने शिक्षकले पनि एआईबाट कपी गरेर ल्याउने, विद्यार्थीले पनि एआई नै कपी गरेर ल्याउने, हजुरले मलाई अमृत दिनुभयो, मैले अमृत नलिकन पुगेँ भनेपछि अब अहिलेको शिक्षण सिकाइ यही अवस्था आएको छ भन्ने केही विज्ञहरूले भन्नुहुन्छ, यसमा हजुरको धारणा के छ?
0: होइन एकदमै त्यो निश्चितै हो। कुरा के हो भने धेरै मैले अघि नै भनिसकेँ, धेरै पर्ता सर्च गरेर गुगल अरू सबै हेरेछन् भने पनि ठुलो कुरो मान्नुपर्ने जस्तो, अब गम्भीर रूपले अध्ययन गर्ने प्रचलन चाहिँ मैले भने समाजमै हराएको छ, समाजमै हराएको छ। त्यसको रेफ्लेक्सन त पर्ने नै भयो छात्र छात्रामा। त्यो कम्पेरिटिभली हाम्रो कलेजमा चाहिँ छात्राहरू मात्रै त्यो कमै छ भन्ने मलाई लागेको छ।
1: अब मूल्याङ्कनको अवधारणा पनि के छ भने अब अनुगमन राम्रो नभएको हुनाले मूल्याङ्कनमा पनि लापरवाही गर्ने, अर्काको सार्ने, थेसिस पनि किन्ने चलनहरू पनि यहाँ धेरै मिडियाबाजी भएका छन्। सायद अब कन्या क्याम्पसमा के छ भन्ने पनि मेरो जिज्ञासा
0: हो। त्यस्तो छैन, हामीले कुरा के हो भने हाम्रो पहिलाको त उद्देश्य नै विशेष व्यक्तित्व भएका हाम्रो जुन नेपालको अवस्था छ, हाम्रो वास्तवमा नेपाल अलिक पछाडि पर्नुको कारण महिला शिक्षाको अभाव पनि हो। छात्राहरूलाई हिजोदेखि नै हाम्रो संस्कारमै त्यस्तै थियो। अब हामीले हाम्रो उमेरका मान्छेहरूले स्कुल कलेज जाँदाखेरि नै मुस्किलले एकजना दुईजना झुक्किएर कोही अब 80-100 विद्यार्थी भएको ठाउँमा एउटा बेन्चमा पनि नभरिने संख्या हुन्थ्यो। त्यसले गर्दाखेरि अब हामीले विशेष किसिमले छात्राहरूलाई चाहिँ अलिक विशेषै बनाउन सकिएन भने समाज रूपान्तरण हुँदैन, समाज अगाडि बढ्दैन, मुलुक बन्दैन भन्ने सोचेरै यो सोच राखिएको हो। त्यो अनुसार चाहिँ बढी साँच्चै भने अरू कलेजहरूभन्दा बढी दिने प्रयत्न त्यो चाहिँ हामीले गरेका छौँ।
1: जस्तो अहिले सरले पनि भन्नुभयो वास्तवमा विदेशका कुरा, म आफू पनि विदेशमै डेनमार्कमा पढेको हुनाले 75 वर्षको महिलाले कम्प्युटर सिक्न आएको मैले देखेका थिएँ। तर हामीमा चाहिँ सिक्ने भावनाको विकास गराउनको लागि अब जस्तो अहिलेको नयाँ टेक्नोलोजी आएको छ, डिजिटलाइज कुराको बारेमा, वेबसाइटको बारेमा सरकारले राज्यले धेरै विज्ञापन गरेको छ, तर डिजिटल शिक्षालाई नै फोकस कम गरेको देखिन्छ, यसमा हजुरको धारणा के छ?
0: त्यसमा अब सरकार यसमा सचेत हुनुपर्छ। वास्तवमा शिक्षामा केन्द्रीय स्तरबाटै संघीय सरकार, प्रदेश सरकार सबैतिरबाट यसलाई अलिकति गम्भीर रूपले एउटा टिम बनाएर, अध्ययन गर्ने एउटा टिम बनाएर विशेष योजना नबनाएसम्म यो हरेक पटक के हो भने हाम्रो अस्थिरताले एउटा ठुलो परिवर्तन हाम्रो पुस्ताले गर्यो, त्यसपछि पनि बारम्बार मुलुकको राजनीतिक स्थिति अस्थिर हुनाको कारणले गर्दा शिक्षा जसरी जानुपर्ने हो, तपाईँले भने अनुसार भने जस्तै तपाईँको यो आधुनिक जमानालाई हामीले कसरी मिट गर्न सक्छौँ, यो अहिलेको च्यालेन्ज, त्यो सबै कुरालाई अलि गम्भीर अध्ययन हुनै बाँकी छ। हाम्रो यो प्रणालीकै कुरो हो, यो कुनै निश्चित क्याम्पसको कलेजको कुराभन्दा पनि

0: प्रणाली नै त्यसैमा एकदम आमूल परिवर्तन, एकदम विशेष खालको परिवर्तन ल्याउन जरुरी छ। तपाईँले भनेको कुरा म सहमत छु।
1: अब पाठ्यक्रम 10 वर्षमा चेन्ज हुनुपर्ने, टेक्नोलोजी 12 वर्षमा चेन्ज हुन्छ, तर हाम्रो त 40 वर्ष अगाडिदेखिको महेन्द्र बाला पढाएर बसिया छ। अब यसमा हजुरको धारणा के छ?
0: मैले भनिहालेँ, हाम्रो यसको लागि त गम्भीर विज्ञहरू तपाईँहरूको शिक्षामा अलिकति नलेज राख्ने, तपाईँको नलेज इन्फर्मेसन भएका विज्ञहरू राखेर विशेष किसिमले नै तपाईँको गर्न नसक्ने हो भने यो यसरी नै तपाईँको मुलुक अगाडि बढ्दैन। जरुरी छ,
1: जस्तो मैले सँगसँगै जिज्ञासा राखेँ, 2 घण्टा शिक्षक अथवा प्राध्यापकले सिकेर आयो भने विद्यार्थी सिकाउँछ, त्यसै आयो भने विद्यार्थी भुलाउँछ। राज्यले अथवा अभिभावकले तिरेको पैसाले घरको चुलो जलेको छ, त्यो चुलोबाट उत्पादन भएको चिज पकाएर खायो भने वृद्धि विकास हुन्छ, फटाएर खायो भने नोक्सान हुन्छ। त्यो भनाइप्रति हजुरको विचार के छ भन्ने मेरो जिज्ञासा।
0: एकदमै त्यो त्यो त्यो सबै तपाईँको प्राध्यापकहरूले सबै जसले जिम्मेवारी लिएका छन् सबैले बुझ्नुपर्ने कुरा हो, सबैले बुझ्नुपर्ने कुरो हो। त्यो त्यो जसरी यता प्राध्यापन गर्ने प्राध्यापकहरूलाई जसरी भनिन्छ त्यसरी नै राजनीति हुने मान्छेहरूले पनि त्यो तपाईँले भनेअनुसार त्यो जनताको भोट चाहिँ त्यसै काँचै बनाएर नपक्रिएर मात्रै यस्तो अवस्था भएको अलिक गम्भीर रूपले जानै पर्नेछ। शिक्षामा शिक्षामा अलिक विशेष किसिमले सुधार भएन भने मुलुक बन्दैन।
1: मैले हजुरलाई एउटा के जिज्ञासा राखेँ भने पोखरा एजुकेसन हब बनेको छ, बुटवल एजुकेसन हब बनेको छ, विराटनगर एजुकेसन हब बनेको छ, काठमाडौँ त हजारौं वर्षको इतिहास हो, तर चितवन अझै पनि एजुकेसन हब बन्न सकेको छैन, यसमा
0: हजुरको भनाइ के छ? यसको लागि चाहिँ के हो भने अलि अब हामी नै भनौँ न समाजसेवीहरू राजनीतिज्ञहरूले जस्तो खालको क्वालिटी दिनुपर्ने थियो त्यस्तो अब केही कलेजहरू छन् यहाँ राम्रै छन् र मुख्यत अशान्ति धेरै यो प्राइभेट कलेजहरू सञ्चालन गर्ने परिपाटी भयो चितवनमा। अब चितवन नवलपुर यो जोडीकै गैराकोट भनौँ न यो यो एरियामा त्यस्तो छ, त्यसले गर्दा यो टियु अन्तर्गतका अथवा अरू भनौँ न पियु होस् अथवा पोखरा सबैतिर सबैको के छ भने जसरी हुनुपर्ने हो त्यस्तो हुन सकेका छैन। निश्चित रूपले तपाईँको चितवनमा पनि के हो भने भएको छ केही वर्ष यता धेरै नै फेरिया छ। अब पोखरा भने अलिक पुरानै सहर भयो, चितवन भनेको अलिक पछाडिको भयो, काठमाडौँको त कुरै भएन, काठमाडौँ पोखरा विराटनगर सबै ठाउँ हेर्दा त्यो तुलनामा कमै होला, तर अहिले केही वर्ष यता धेरै नै राम्रो भएको छ चितवनमा पनि।
1: अनि नेपाल नेपालका शिक्षालयहरू बेरोजगार उत्पादन गर्ने कम्पनी बनेको छ भनेर ब्लेम आउने गरेका छ। अब यसलाई हामीले आय आर्जनसँग शिक्षालाई जोड्नुपर्छ, सिपसँग शिक्षालाई जोड्नुपर्छ, गुणस्तरीय शिक्षाको भजन गाइया छ, तर यथार्थ रूपमा चाहिँ मार्केट सर्वेक्षण गरेर काम गर्ने बाटोमा कहिले बन्ला भन्ने जिज्ञासा मेरो।
0: मैले अघि नै यस विषयमा भनिसके, त्यसको लागि जरुरी छ अत्यन्त यसमा राम्रो अध्ययन भएका विज्ञहरूसँग बसेरै राम्रो हरेक तहले, अहिले त के छ भने हाम्रो त 3 तहको सरकार त सधैँ छन्, हरेक तहले त्यो विज्ञहरूसँग बसेर परामर्श गरेर त्यो त्यतातिर ध्यानै कम पुगेको जस्तो हामी सबैको त्यो अब त्यसरी यो के भयो त यो खालि यो बाहिरतिर धेरै विद्यार्थीहरू जाने मुलुकमा युवाहरू धेरै नरहने कारण पनि के हो भने यहाँ इन्कम जेनेरेट हुने त्यस्तो खालको हामीले शिक्षा दिएनौँ। त्यो अब भएका जुन अब कृषि युनिभर्सिटी पनि खुलेको छ, टियुले पनि कृषिको पढाइ गर्छ, तर कृषिमै हामी कृषि प्रधान देश भन्थ्यौँ, त्यसमा अब अहिले जुन स्थिति छ नि खासै त्यो वैज्ञानिक ढङ्गले व्यवसायिक ढङ्गले खेतीपाती गरेर यहाँ बाँच्न सकिन्छ भनेर हामीले विश्वास भर्न सकेका छैनौँ। नेपालमा त अब तपाईँको मन लाग्छ अब तेल हामी कहाँ छैन, हाम्रो अब नेपालको भूगोललाई हामीले यो नयाँ नयाँ माटो अरू सर खानी तेल हुने खालको ठाउँ छैन भनेका छौँ। उद्योग धन्दा कल कारखाना भन्ने हो भने ठुल्ठुला दुईटा डेढ अरब उत्तरतिर डेढ अरब दक्षिणतिर जनसङ्ख्या छ, हामी बोर्डर सिल गरेर टाइट गरेर भन्न सक्दैनौँ। त्यस कारण हामीले त हाम्रो यहीँको तपाईँको यो जलविद्युत जलविद्युत पनि अहिले यत्रो डिजास्टर भएको छ, हिजो अस्ति उयो यत्रो दुर्भाग्यको कुरा सुन्नु पर्यो, यत्रो जनधनको क्षति भएको छ। अब हुन त यो यो चाहिँ तपाईँको यो देशमै हुने कुरा होइन, यो त विशेष खालको विपत्ति नै हो। तर अब हामीले गर्न सकिने भने त जलविद्युतका विज्ञहरू, टुरिज्मको लागि विज्ञहरू, जडीबुटी तपाईँको खेतीपाती जडीबुटी, हाम्रो मुख्य चाहिँ त त्यही हो। हामी अरू कुरो गरेर कम्पिट गरेर हाम्रो छिमेकीहरू सर्न सक्दैनौँ त्यसले गर्दा। तर अब म त फेरि लेम्यानले सबै कुरा बुझ्ने कुरो भएर एउटा समाजसेवीको नाताले यहीँ समाजमा खुट्टा खिया यसमा विज्ञहरू चाहिँ अलि विशेष विज्ञहरू चाहिँ बसेर छलफल गर्नु पर्नेछ र त्यो अनुसारको शिक्षा दिन सकेनौँ भने हामी फर्को मार्दैनौँ, विकासमा अगाडि बढ्न सक्दैनौँ।
1: अब हामीले आयातित शिक्षाबाट शिक्षा सिकाइ गराउने, युरोप अमेरिका अस्ट्रेलियाका लेबर पढाउने, यही देशलाई समृद्धि गराउनुपर्छ भन्ने सपना हाम्रो कहिले पुरा होला र सर?
0: होइन त्यो हुन्छ बिस्तारै। अब हाम्रो यस्तो हो कि कुरा के हो भने अब यो तपाईँ यो शैक्षिक बहसमा छौँ हामी, अहिले राजनीतिको कुरा जोड्ने कुरो त राम्रो होइन, तर तर कुरा के हो भने म राजनीति पनि प्राणी भएको हुँदा यो कुरो गरिहाल्नुभयो। यो भयो जतिसुकै धुमधान भएको थियो भने पनि यो डेमोक्रेसी भन्दा अगाडि नेपालमा 46 सालको परिवर्तन जुन भयो त्योभन्दा अगाडि चाहिँ त्यस्तो होइन। अब यो धेरै वर्ष भएको छैन, हामीले एकैचोटि युरोप जस्तो, अमेरिका जस्तो, जापान जस्तो, जापानले चाँडो फर्को मारेको हो। तर यहाँ हिजो ठुल्ठुला साम्राज्यहरूले शासन गर्दाखेरि जापान केही न केही विकसित पहिले पनि भएको थियो। चाँडा किन जाम्रो हाम्रो छिमेकी हिन्दुस्तान, हिन्दुस्तानमा धेरै बेलायतीहरूले शासन गर्दाखेरि धेरै कलेजहरू, धेरै अब ट्रान्सपोर्टेसनको कुरा भन्नुहोस्, सबै उनीहरूले नै गरेर छोडिदिएका थिए। त्यसकारण कुरा के हो भने अब यो समय लाग्छ, अब बिचमा फेरि हाम्रा विभिन्न प्रयोगहरू भए, विभिन्न राजनीतिमा विभिन्न प्रयोगहरू भए, त्यसले गर्दा अब हामीले त्यो गर्न सकेका छैनौँ। तर मलाई लाग्छ यो हुन्छ, धेरै समय लाग्दैन।
1: मेरो जिज्ञासा के रह्यो भने हजुरको आफ्नो जीवन भर शिक्षामा लगानी गर्नुभयो, राजनीतिमा लगानी गर्नुभयो, किनभने हामी सानै छँदाखेरि पनि हजुरहरूले राजनीतिमा अगाडि अग्रसर लाग्नु भएको थियो, जुन प्रजातन्त्रको पुनर्स्थापनापछि देशमा चेन्ज नभएको होइन, जनजाति र दलितहरूमा शिक्षामा यति ठूलो चेन्ज आएको छ हामीले महसुस गरेका छौँ। अब हामीले टोल टोलमा, छिमेकमा, सबैमा चेतनाको लेभल पोजिटिभ रूपमा सकारात्मक सोचको विकास हुँदै यो देशमा हामीले नै प्रयास गर्नुपर्छ, विकासको बागडोर हामीले नै लिनुपर्छ भन्ने किसिमको हरेक गाउँ स्तरमा पनि हरेक व्यक्तिमा टोलमा बनाउनको लागि के कस्ता रचनात्मक कार्य गर्नुपर्ला भन्ने मेरो जिज्ञासा।
0: होइन अब त्यसको लागि त के हो भने राजनीतिक कार्यकर्ताहरू, सामाजिक समाजसेवीहरू र त्यसपछि अब तपाईँहरू चाहिँ बुद्धिजीवीहरू जो देश देश विदेश परिसर बुझेर आइसकेका बुद्धिजीवीहरूलाई साथ लिएर अलिकति विशेष खालको योजना ल्याउनै पर्छ, विशेष खालको र संघीय सरकारले केन्द्रीय स्तरमा चाहिँ अलि गम्भीर अध्ययन गर्नै पर्छ। यो सबै कुरो समय धेरै फेरियो, यहाँले भने जस्तो यो परिवर्तन पछाडि यो 30-35 वर्षमा अब यो भाष्य विभिन्न खालका बनेका छन्, तर पनि धेरै फेरिया छ, धेरै फेरिया छ। मान्छेको तपाईँको चेतनाको स्तर बढेर त हो नि, स्वास्थ्य धामी झाँक्री छोडेर हस्पिटल जाने भएर एभरेज 48-52 भनौँ न, पछि 48 थियो के अरे 48 अब अहिले 72 छ, चितवनको त 78 एभरेज औसत उमेर, अब स्वच्छ खानेपानी, स्वच्छ स्वास्थ्यको क्षेत्रमा ती सबै कुरा भएका छन्। यहाँले भने जस्तै दलितको महिलाहरूको शिक्षाको लागि आदिवासी जनजातिमा त्यो शिक्षाको कुरा धेरै फैलिएको छ, तर पनि जति हुनुपर्ने हो अब अहिले, किनभने युगले धेरै प्रविधिले यस्तो फड्को मारिसक्यो कि हामीले त्यसमा कम्पिट गर्न सकेनौँ भने धेरै पछाडि पर्दै जान्छौँ। त्यसले गर्दा जरुरी छ कि हामी अब आफूलाई अलिक विशेष किसिमले फेरौँ।
1: हजुरप्रति हार्दिक आभार व्यक्त गर्दै मैले हजुरसँग राख्न छुटेका जिज्ञासा र हाम्रो शिक्षा अथवा हाम्रो मैयादेवी कन्या क्याम्पसको बारेमा हजुरले दुई मिनटमा समराइज गर्न पनि अनुरोध गरे मैले।
0: अब हामी अरू पनि तपाईँको विषयहरू फ्याकल्टीहरू अरू पनि हामी ल्याउँदैछौँ हाम्रो यहाँ, यो सब हेरेर अध्ययन गरेर गइसकेका छ टियुले। अब हामी बिबिए र अरू अरू कार्यक्रमहरू पनि यसमा थप्ने, अब अहिले म्यानेजमेन्ट एजुकेसन मात्रै पढाइ भए पनि अब धेरै प्रोग्रामहरू हामी अरू पनि थप्दै सोचमा छौँ। र मेरो मुख्य त के हो भने समग्र समाजका आदरणीय अभिभावकहरूलाई मैले मेरो अनुभव, अब छात्रहरूलाई अलगै शिक्षा दिँदाखेरि कुनै हेजिटेसन नभइकन आफ्नो व्यक्तित्व विकास गर्न मौका पाउँछन्। धेरै ठाउँमा मैले नेतृत्व गरेर बसेर देखाएको छु, अफिसहरूमा, धेरै प्रतिष्ठानहरूमा, प्राइभेट गभर्मेन्टको, हाम्रो यहाँका विद्यार्थीहरूले राम्रो गरेका छन्। त्यसले गर्दाखेरि तपाईँहरूको जुन चाहना छ, हाम्रो मेरो छोरीले, मेरो बहिनीले, मेरो सन्तानले राम्रो गरिदियोस् भन्ने जुन इच्छा छ, त्यसमा हामी चाहिँ निराश हुन दिँदैनौँ। र म त अब एक किसिमले वाच डग हो भनौँ न, म होल टाइमर होइन, तर पनि प्राध्यापकहरूका प्रति मेरो विश्वास छ, अत्यन्तै योग्य र इमान्दार प्राध्यापकहरू हुनुहुन्छ। र बाहिरतिर हामी अब कहिले कता कस्तो हुँदैन, आफै पनि राजनीति विद्यार्थी जीवनबाटै गरेको हो, त्यस कारण राजनीतिमा विद्यार्थीहरू सबै लागिदियो हुन्थ्यो भन्ने लाग्थ्यो। तर अहिले अब एक किसिमको ठूलो परिवर्तनको आवश्यकता, सिस्टममा परिवर्तनको आवश्यकता त्यस्तो धेरै देखिँदैन, त्यस कारण विद्यार्थी राजनीतिमा कम भन्दा कम लाएर आफूलाई योग्य बनाएर निस्के हुन्थ्यो भने थियो। त्यो छात्राहरू मात्रै भएको ठाउँमा कमै हुँदो रहेछ, बाहिरतिर जस्तै छात्राहरू मात्रै भएको ठाउँमा त्यो बढ्दा चाहिँ शान्तिको कुराले पनि उचालिदिएर तुरुन्तै आन्दोलनमा उत्रिहाल्ने, पढाइ हुन्छ भन्ने त्यस्तो चाहिँ यहाँ हुँदैन। त्यस कारण पनि छात्राहरूलाई र त्यो मौका पनि दिनुपर्छ, धेरै बढ्दा इन्भल्भ गराइहाल्नु हुँदैन, पछि त योग्य भएपछि आफू लागुन् मुलुकमा, अब के बाँकी रहेर, प्रेसिडेन्ट पनि भइसके, प्राइम मिनिस्टर पनि भइसके, हाम्रो फेरिएको व्यवस्था तपाईँको कोही बाँकी छैन। त्यस कारण अब योग्य भएर त्यसमा त्यहाँ जाँदाखेरि पनि प्रधानमन्त्रीले यसरी गर्नुपर्ने, यो कुरा पुरा गरिनन् भनेर भन्ने ठाउँ नरहोस्, राष्ट्रपतिले चाहिँ गल्ती गरिन् जस्तो हिजो आलोचनाका विषयहरू आयो नि धेरै, राष्ट्रपति भएर यसो गर्ने, प्रधानमन्त्री भएर यसो गर्ने, यस्तो बोलिन् भन्ने कुरा आयो, त्यस्तो कुरा आफूलाई चाहिँ योग्य बनाएर जान सकुन्, राजनीतिमा गए पनि अलि राम्रो ज्ञान आर्जन गरिसकेपछि, शिक्षा हासिल गरिसकेपछि, त्यस कारण त्यसको लागि राम्रो माहौल छ, राम्रो वातावरण हामीले बनाएका छौँ। र म सबै अभिभावकहरूसँग, आदरणीय अभिभावकहरूसँग के मौका दिनुहोस्, तपाईँहरूको हामी प्रतिको विश्वास हामी चाहिँ त्यो पुरा गरेर देखाउनेछौँ, तपाईँहरूलाई चाहिँ विश्वास घात हुँदैन, यिनै कुराहरू म राख्न चाहन्छु।
1: धेरै धेरै धन्यवाद। पश्चिम बङ्गाल आवाज रेडियो साइनमा सुनेर बस्नुभएका सम्पूर्ण श्रोताहरूमा धन्यवाद। प्राविधिक क्षेत्रबाट सहयोग गर्ने प्राविधिक मित्र प्रति पनि हार्दिक आभार व्यक्त गर्दै आजका अतिथि कन्या क्याम्पस, मैयादेवी कन्या क्याम्पसका संस्थापक अध्यक्ष र हालका पनि अध्यक्ष, नेपालका संविधान सभा सदस्य रामकृष्ण घिमिरे सर प्रति पनि हार्दिक आभार व्यक्त गर्दै, प्रविधि संस्कृति प्रविधि र सृष्टिलाई भरपूर प्रयोग गर्दै समय अनुसारको शिक्षाको प्रयोग गरौं, प्रविधिमा आफूलाई योग्य बनाऊ भन्दै मेरो म छायामा पर्न चाहन्छु। हस्त नमस्कार, सबैको दिन शुभ रहोस्। प्रविधि नै आजको आवश्यकता हो, यस अनुसारको शिक्षालाई अगाडि बढाउँ भन्दै बिदा हुन्छु। हस्त।
2: Social media has played an incredible role in pushing the narrative of this new government, you know, a young government of which you've been a part. But the Prime Minister and the government has also been using the social media. Now, some may argue that the Prime Minister has a new way of interacting with the public or new way of functioning. Why don't you give us a sneak peek into the Prime Minister Balen Shah? Because a lot of people here and millions other watching NDTV all across the globe want to know this rapper, a young rapper who became a sensation and then a Prime Minister. And then the Nepali media also spoke about you recently and your internal workings in the government, because some people want to know how is the government functioning, what is the agenda, and perhaps what is the roadmap in the next few months.
3: You know, Balen Shah is 36 years old. He's the youngest serving Prime Minister in the world. And I checked that up. I thought, you know, there would be some random minister in Iceland or Vanuatu or Samoa who is probably younger. But I double-checked, and he is indeed the youngest Prime Minister in the world. And he comes from a different generation. He's a structural engineer with roots in the Madhes, but he grew up in Kathmandu. He was a highly popular and a successful mayor of the richest city in the country. And that's where the paradox is, right? He's now presiding over the poorest government in Asia, but he ran the richest city in Nepal. And some of these constraints that we talked about at the outset on, you know, these trade-offs that one has to make in government is a difficult one. He's incredibly popular with the young people, and I think their dreams and their aspirations. So I keep on using the word aspirational, and that's, he embodies that dream of the younger generation. I think they want to give him a chance. And but he has, you know, very logical. He asks the right questions, very inquisitive, he wants to communicate through action rather than words. So a conventional politician would be giving 3 or 4 speeches a day, but Balen Shah, you know, avoids that, and he wants, and is on record for saying that, you know, I want my actions and the results to speak for themselves. But when necessary, he has stepped up. He has addressed the country. He communicates very effectively through the social media, and you know, if you look at his Instagram followings or Facebook or even Twitter, I think that's the new generation.
4: Have you learned how to rap, Minister? Bond better with your young boss?
3: Not quite. I haven't heard him sing in person, so you know, maybe I have to go to YouTube and look up his old videos. But he's a, you know, the logic of an engineer comes through in my interaction.

0: Hi, I'm Sunday Ninja. Radio Silent 89.8 MHz.
1: सहिनो समय सूचक अहिले बिहानको 9 बज्यो 8:09 AM

0: नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।
1: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

Radio N Aryan 99.1 समय को ख्याल रखो. No.

0: अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
1: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
0: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह। थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
0: शर्तहरू लागू हुनेछन्।
2: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
3: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

0: एलजी ले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भइपुग्छ, हरेक घरको खुसी घर घरमा एलजी, एलजी लाइफ गुड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: राजनीतिक मुद्दामा फरक फरक धारमा उभिँदै आएका राजनीतिक दलहरू रसुवाको बाढ़ीपछि उत्पन्न मानवीय संकटको सामनाका लागि एकजुट भएका छन्। बाढ़ीपछि उत्पन्न मानवीय संकटमा सत्तारूढ़देखि प्रतिपक्षमा रहेका दलहरू आफ्नै ढंगले उद्धार र राहतको साझा जिम्मेवारीमा जुटेका छन्। दलहरूले बाढ़ी प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि आफ्ना पार्टी पंक्तिलाई खटाएका छन्। सत्तारूढ़ दल रासोपाले पार्टी पंक्तिलाई र्याट मार्फत सुरक्षा निकाय संघको समन्वयमा उद्धार र राहत कार्यमा खटिन निर्देशन दिएको छ। रासोपाका महामन्त्री विपिन कुमार आचार्यका अनुसार उद्धार र राहतको संयोजनको जिम्मा र्याटका पूर्व संयोजक आशिष थापालाई दिएको छ भने थापाले रसुवाको मैलुङ स्थित सेते ओडारबाट बिहिबार एकै दिन करिब 250 जनाको उद्धार गरिएको बताएका छन्। र्याटले झण्डै 600 जनाको उद्धार गरेको बताइएको छ। त्यस्तै प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले उद्धार र राहतका लागि रसुवाबारी विपद व्यवस्थापन समन्वय तथा सहजीकरण समिति गठन गरेको छ। केन्द्रीय सदस्य समेत रहेका रसुवाका सांसद मोहन आचार्यको संयोजकत्वमा समिति गठन गरिएको जनाइएको छ। कांग्रेसले सरकारको राहत कोषमा एकमुष्ट रकम जम्मा गरेर सहयोग गर्ने पनि बताइएको छ। कांग्रेसले केन्द्रीय कार्यालयमा सूचना तथा समन्वय डेस्क पनि स्थापना गरेको छ। पार्टीका तर्फबाट हुने सबै खाले सहयोग आचार्य संयोजकत्वको समितिको समन्वयमा हुने कांग्रेसले जनाएको छ। त्यस्तै अर्को प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले 10 पदहरूमा विज्ञप्ति जारी गर्दै पार्टीका नेता, कार्यकर्ता, जनसंगठनका सदस्य तथा जनप्रतिनिधिलाई प्रभावित क्षेत्रमा तत्काल खोजी उद्धार तथा राहतमा सक्रिय हुन निर्देशन दिएका थिए। एमाले बाढ़ी प्रभावितको उद्धार र राहतका लागि भातृ संगठनहरू अनिरा सोभ्यो, युवा संघ लगायतका संगठनका सदस्यहरूलाई खटाएको छ। एमाले नेतृत्वको बागमती प्रदेश सरकारका मुख्यमन्त्री किरण थापा मगर आफै प्रभावित क्षेत्रमा पुगेका छन्। एमालेबाट बाढ़ी प्रभावित जिल्लाको पार्टी पंक्ति यसअघि नै परिचालित भइसकेको छ। त्यस्तै नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले 10 भदौमा सामाजिक सञ्जाल मार्फत पार्टी पंक्तिलाई प्रभावित क्षेत्रमा तत्काल उद्धार राहत तथा मानवीय सेवामा जुट्न निर्देशन दिएका थिए। प्रचण्डले बिहिबार रासोपा सभापति रवि लामिछानेले बोलाएको सर्वपक्षीय बैठकमा विपत्तिका बेला राजनीतिक मतभेदलाई थाती राखेर राष्ट्र र नागरिकको पक्षमा एक ठाउँमा उभिनुपर्नेमा समेत जोड़ दिएका थिए। जसपा नेपालले पनि बाढ़ी प्रभावित क्षेत्रमा आफ्ना नेता तथा कार्यकर्ता परिचालन गरेको जनाएको छ। त्यस्तै राप्रपाले पनि पार्टीका सबै तहका नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई उद्धार राहत र मानवीय सहयोगमा सक्रिय हुन आह्वान गरेको छ। त्यस्तै श्रम संस्कृति पार्टीले पनि बाढ़ी प्रभावित क्षेत्रमा नेता, कार्यकर्ताहरू खटाएको छ। उक्त पार्टीका सांसद आर्यन राई आफै प्रभावित क्षेत्र नेपाल सरकारले बाढ़ीका कारण अत्याधिक प्रभावित भएका रसुवा, नुवाकोट, धादिङ, गोर्खा र तनहुँका विभिन्न स्थानीय तहलाई 3 महिनाका लागि विपद संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय राजपत्रमा प्रकाशित गरेको छ। गृह मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन 2074 दफा 32 उपदफाले दिएको अधिकार प्रयोग गरियो घोषणा गरेको हो। नेपाल चीन सीमा स्थित भोटेकोशीमा आएको भीषण बाढ़ीका कारण ती जिल्लामा तल्लो तटीय क्षेत्रका स्थानीय तहहरूमा ठूलो क्षति पुगेकाले यो निर्णय लिएको राजपत्रमा उल्लेख गरिएको छ। त्यस्तै बाढ़ीका कारण धुन्चेमा अलपत्र व्यक्तिलाई स्थल मार्गबाट पनि उद्धार गर्न शुरूआत गरिएको छ। धुन्चेमा रहेका तीर्थयात्री, पर्यटक एवं सर्वसाधारणलाई बागमती प्रदेश सरकारले वैकल्पिक मार्ग प्रयोग गरी काठमाण्डु उपत्यका ल्याउने व्यवस्था मिलाएको हो। यसका लागि मुख्यमन्त्री किरण थापा मगरले समन्वय गरेका थिए। त्यस्तै भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढ़ीका कारण अवरूद्ध भएको रसुवाको सड़क सञ्जाल पुनः सञ्चालनमा आएको छ। यो सड़क खण्ड सञ्चालनमा आएसँगै रसुवा पुनः सड़क सञ्जालसँग जोड़िएको छ भने सड़क सम्पर्क पुनः स्थापित भएपछि बाढ़ी प्रभावित क्षेत्रमा राहत, उद्धार तथा अत्यावश्यक सामग्री पुर्याउन सहज हुने अपेक्षा गरिएको छ। देशका विभिन्न भागमा आज बिहानदेखि वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागले बिहान 4:40 बजे सार्वजनिक गरेको विवरण अनुसार विगत 1 घण्टामा सिन्धुपाल्चोकको दवाचोर मौसम मापन केन्द्रमा सबैभन्दा धेरै 19.6 मिलिमिटर वर्षा मापन गरिएको छ। हाल कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार ती क्षेत्रहरू र आसपासका भूभागमा थप वर्षा हुने सम्भावना छ। वर्षा जारी रहेका क्षेत्रहरूमा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै विभागले आवश्यक सावधानी अपनाउन समेत अनुरोध गरेको छ। नेपालमा आएको विनाशकारी आकस्मिक बाढ़ीबाट प्रभावित नागरिकलाई सहयोग गर्न अमेरिकी समाचार संस्था सीएनएनले विश्व समुदाय समक्ष अपील गरेको छ। सीएनएनको इम्प्याक्ट योर वर्ल्ड अन्तर्गत प्रकाशित सामग्रीमा चीन र नेपालमा बुधबार आएको बाढ़ीले कयौं समुदायलाई गम्भीर रूपमा प्रभावित बनाएको उल्लेख गर्दै बाढ़ी पीड़ितलाई सहयोग गर्न आह्वान गरिएको हो। सीएनएनका अनुसार बाढ़ीपछि 1900 बढ़ी बेपत्ता छन्। संचार सम्पर्क विद्युत तथा आवश्यक स्रोत साधन भएको मा आएको अवरोधले खोज तथा उद्धार कार्य समेत प्रभावित भएको समाचारमा उल्लेख गरिएको छ। र बझाङी बाघ उपनामले चिनिने नेपालका फाइटर रविन्द्र घाट रोड टू यूएफसी सिजन 5 को फाइनलमा पुगेका छन्। चीनको सांघाईमा रहेको अक्टागनमा भएको सेमी फाइनलमा रविन्द्रले न्यूजील्याण्डका काशिप मर्डोकलाई हराएका छन्। तीन राउण्डसम्म चलेको खेलमा रविन्द्र स्प्लिट डिसिजनका आधारमा विजयी भएका हुन्। रविन्द्रले अब फाइनलमा जापानका रियो ताजिमासँग खेल्नेछन् भने ताजिमाले सेमी फाइनलमा भारतका चुंगेन कोरेनलाई हराएका थिए। फाइनल जितेमा रविन्द्र यूएफसीका लागि छनौट हुनेछन्। हस्त काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 10 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्। नमस्कार।

0: सुन्दै हुनुहुन्छ रेडियो साइलो 89.8 मेगाहर्ज।
1: खरो विषयमा तरो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ दिशुम फाइनमेट।
2: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
3: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
2: कलेजका विशेषताहरू:
3: पर्याप्त सुविधा सहित आफ्नै भवन,
2: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
3: पर्याप्त छात्रवृत्ति व्यवस्था,
2: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन।
3: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 स्थित वन। सम्पर्क नम्बर 056493994।

0: श्रोता नमस्कार, आजको नेपाली बहसबाट खेम्बम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढ़ी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। डिजिटल प्लेटफर्मका विभिन्न माध्यमहरूबाट पनि नेपाली बहस एकैसाथ प्रसारण भइरहेको छ। फेसबुक पेजमा जानुभयो भने नेपाली नेटवर्क सर्च गर्दा हामी प्रत्यक्ष रूपमा आइरहेका छौं। त्यसै गरी युट्यूब च्यानलमा गएर नेपाली नेटवर्क टीभी मार्फत पनि प्रत्यक्ष रूपमा हामी आइरहेका छौं। आदरणीय श्रोता, नेपाली बहस धेरै नेपालीहरूले मन पराउने कार्यक्रम हो, जसलाई काठमाडौँ उपत्यकामा रेडियो नारायण 99.1 मेगाहर्जबाट पनि तपाईँ सुनिराख्नु भएको छ। र नेपाली बसमा हामी राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, कूटनीतिक क्षेत्रका विषयमा चर्चा र परिचर्चा गर्ने गर्दछौ। यतिखेर देश संकटमा छ, देश अप्ठ्यारो परिस्थितिमा छ, देशमा निकै ठूलो महाप्रलय विपत्ति आएको छ, हजारौं घरबार विहीन भएका छन्, हजारौंले शहादत प्राप्त गरेका छन्। अझै पनि एकिन डाटा छैन, करिब 3-4 हजारको हाराहारीमा मानिसहरू बेपत्ता भएको भन्ने खबर आइरहेका छन्। र अझै पनि पुष्ट खबरहरूमा करिब 1500 भन्दा बढ़ीको छ सम्पर्क विहीनदेखि लिएर बेपत्ता भएको सूची बाहिर आइ नै सकेको छ। आदरणीय श्रोता, यो महाविनाशकारी र प्रलयकारी यो भूकम्पका कारणले गर्दाखेरि निकै ठूलो समस्या र शास्त्री जनताहरूले खेपिरहेका छन्। 3 दिन बितिसकेको छ, क्षतिको आकलन पनि अझै राम्रोसँग भइसकेको छैन। आदरणीय श्रोता, भोटेपछि बाढ़ी गएको 3 दिन बित्दा पनि सरकारले मानवीय र भौतिक क्षतिको आकलन र संकलन त्यति राम्रोसँग गर्न सकिरहेको छैन, किनभने यो महाविपत्ति आउँदाखेरि नेपालसँग त्यो किसिमको राडार थिएन, त्यो किसिमको मौसम पूर्वानुमान अर्थात बाढ़ी पूर्वानुमान वा मापन गर्ने संयन्त्रहरू नहुँदाखेरि, चीनसँगको कोर्डिनेशन नहुँदाखेरि निकै ठूलो समस्या यतिखेर बेहोर्नु परेको छ। यति मात्र होइन, चीन पक्षमा पनि चीनपट्टि पनि निकै ठूलो मानवीय प्रलय र क्षति भएको परिस्थिति छ। आजको नेपाली बसमा हामी चर्चा गर्न चाहन्छौ यो डिजास्टरले पटक पटक नेपाललाई रुवाउने गरेको छ। गास नबास भग्नावशेषमा आफन्तको लास, अंगी काटार बेत्रावटी भैंसे तुप्चेका प्रभावित क्षेत्रमा राहत पुग्न अझै सकेको छैन। घर बस्तीमा फुरिएका शवको व्यवस्थापन नहुँदा दुर्गन्ध आउन थालेको बताइएको छ। स्वास्थ्य समस्याको जोखिम पनि उत्तिकै छ। घरहरू भग्नावशेषमा परिणत भएका छन्, ती घर पुनर्निर्माण गर्न सकिने अवस्था समेत छैन। त्यहाँ त्यो जमीनमा फेरि घर निर्माण गर्न सक्ने स्थिति पनि छैन, किनभने जमीनलाई खोलो बनाइसकेको छ, एउटा बगरमा परिणत भएको छ, त्यसमा खण्डहर जमीन भइसकेको छ। त्यसैले गर्दाखेरि यो महाप्रलयकारी यो विपत्तिका कारणले गर्दाखेरि धेरै घरबार विहीन भएका छन्। आदरणीय श्रोतामा तपाईँलाई जानकारी गराउन चाहन्छु, 3 जिल्लामा सड़क सञ्जाल विच्छेद छ, राहत र उद्धारमा हेलिकप्टरकै भर हो। यतिखेर बाढ़ीले सड़क र पुल भत्काएपछि घर फर्किन नपाएर लपत्र परेका मानिसको संख्या रसुवा र नुवाकोटमा कति छ भन्ने अझै पनि एकिन भइसकेको छैन। त्यसैले गर्दाखेरि यो भोटेकोशीको बाढ़ीले त्रिशुली बजार स्थित त्रिभुवन त्रिशुली माविमा रोकिएका 40 विद्यार्थी र शिक्षकलाई नेपाली सेनाको हेलिकप्टरले शुक्रबार विदुर घरतर्फ चाहिँ ल्याएको छ, तर केही शिक्षक र विद्यार्थी अझै पनि उद्धारको प्रतीक्षामा छन्। बाढ़ीले त्रिशुली नदीमाथिको पुल बगाएकाले ओल्लो पल्लो ओड़ा आउजाउ गर्न हेलिकप्टर चाहिने भएको छ। प्रधानाध्यापक राजेन्द्र द्वाड़ीले भनेका छन्, हाम्रो विद्यालयमा अझै 10-15 जना शिक्षक र विद्यार्थीलाई उद्धार गर्नुपर्ने अवस्था छ। आदरणीय श्रोता, आजको नेपाली बसमा हामी यस विषयमा पनि चर्चा गर्न चाहन्छौ। निकै विपत्ति महाबाढ़ी महाविपत्तिले नागरिकहरू यतिखेर अझै पनि त्रासमा छन्। केही तालहरू माथि पुरिएको र रोकिएको भन्ने खालका खबर पनि आएका छन्। हिजो पनि सूचना जारी गरिएको थियो, हाई अलर्टमा बस्न भनिएको थियो। केही लेदो गेग्रान सहितको हिजो पनि बाढ़ी माथिबाट आएको भन्ने खबर पनि प्राप्त भएको थियो। क्षति महत्वपूर्ण कुरा हो, कति क्षति भयो भन्ने कुरा चाहिँ अझै पनि क्लियर हुन नसक्दाखेरि राहत र उद्धारमा निकै ठूलो कठिनाई छ। सुरुङभित्र अझै पनि फँसिएका छन् रसुवागढ़ी जलविद्युतको, त्यसै गरी चिलिमी हाइड्रो पावरका सुरुङभित्र चाहिँ नागरिकहरू अझै पनि उद्धारको पर्खाईमा छन्। हिजो मात्रै हामीले त्यहाँका नागरिकहरूसँग केहीसँग कुराकानी गरेका थियौं। उनीहरूका साथीहरू यतिखेर त्यो सुरुङभित्र थुनिएका छन्। त्यहाँ न फोन लाग्छ, न खाना हुन्छ, न केही हुन्छ। त्यहाँ निकै ठूलो समस्या छ। तर 2 दिनपछि केही सुरुङ मार्गबाट उद्धार गरेका दृश्यहरू पनि हामीले देखेका छौं। सरकारले आफ्नो तदारूकता देखाएको छ र ठाउँ ठाउँबाट आर्थिक रूपमा पनि राम्रै पहल भएको छ। अरबौं रकम संकलन भइ नै सकेको छ, कतिपय रूपमा प्रतिबद्धता पनि जाहेर भएको छ। यो विपदको घड़ीमा हामीले एकै अर्कालाई दोषारोपण लाउने भन्दा पनि राज्यको सक्रियतालाई महत्वपूर्ण ठान्नु पर्दछ र जनताले पनि राज्यको सक्रियतालाई साथ दिनुपर्दछ र हरेक क्षेत्रबाट सबैले सक्दो सहयोग, यो प्रलयकारी विपत्तिमा सक्दो सहयोग पनि गरे। आदरणीय श्रोता, आजको नेपाली बहसमा हामी परिचर्चा गर्दैछौं यो पछिल्लो समयको यो अवस्थाले गर्दाखेरि निकै ठूलो विपत्ति आइलागेको छ, किनभने भरिएका छन् सबगिरहहरू, शनाखत हुनै मुस्किल छ। धेरै शवगृहहरू शनाखत हुन मुस्किल छ र त्यो शवलाई छोप्ने प्लास्टिक समेत नेपालमा नरहेको खबर प्राप्त भयो। यो निकै ठूलो दुःखद खबर छ। शवलाई बेर्ने प्लास्टिक नहुँदाखेरि भारतलाई गुहारिएको छ र रेडक्रससँग भएका करिब 150 प्लास्टिकहरू उपलब्ध गराइसकिएको सरकारलाई भन्ने नेपाली सेनालाई उपलब्ध गराएको भन्ने खबर पनि प्राप्त भएको छ। यो आकलनै थिएन, यति ठूलो यो विपत्तिको आकलन थिएन। नेपालले पूर्व तयारी राम्रोसँग गर्न नसक्दाका केही समस्याहरू छन् र स्वागढीमा यसभन्दा अगाडि पनि महाविपत्ति आएको थियो, भूकम्प पनि गयो, भूकम्पको सेन्टर जस्तै नेपाल यतिखेर भएको छ। तर पनि हामीले पूर्व तयारीका सामानहरू जुटाउन नसक्दाखेरि अहिले अब चिस्यान गृहहरू छैनन् सब राख्नका निम्ति, त्यो अवस्थाले गर्दाखेरि प्लास्टिक समेत नपाउने एउटा परिस्थितिले गर्दाखेरि निकै ठूलो समस्या भएको छ। आजको नेपाली बसमा यिनै विषयमा पनि कुराकानी गर्नेछौं र हिजोका सरकारले गरेका पूर्व तयारीका विषयहरू र आज अब गर्नुपर्ने पूर्व तयारीका विषयहरूमा पनि केन्द्रित भएर बहस गर्दैछौं। यतिकै हाम्रो बीचमा पूर्व प्रधानमन्त्री झलनाथ खनाल हुनुहुन्छ। पूर्व प्रधानमन्त्रीज्यू, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
1: धन्यवाद।
0: अब यो देशमा पटक पटक महाविपत्ति आइ नै लागेका छ। हामीले भूकम्पको सामना पटक पटक गरिरहेका छौं, बाढ़ीको सामना पनि गर्यौं, तर अप्रत्याशित रूपमा कल्पनाभन्दा बाहिरको बाढ़ीको पनि महाबाढ़ीको पनि सामना यतिखेर तपाईँ हामीले देखेका छौं। जुन रसुवा तिब्बत भएर रसुवा हुँदै आएको बाढ़ीले गर्दाखेरि कतिसम्मको जनधनको क्षति गर्यो भन्ने एकिन तथ्याङ्क त छैन। अझै पनि उद्धारको पर्खाईमा धेरै छन्, सुरुङभित्र धेरै फँसेका छन्, नेटवर्क विच्छेद छ, विद्युत आपूर्ति बन्द छ। यो समग्र परिस्थितिलाई यहाँले चाहिँ कसरी लिनु भएको छ? नेपाल चाहिँ अब इपी सेन्टर बन्द गएको हो यो महाविपत्तिको प्रलयको, हिजो पनि यस्तै हो।
1: होइन, यो हाम्रो देश यसै पनि एउटा विशेष अवस्थामा छ। हामी हिमालयको वरिपरि जो बसेका छौं, करिब 3.5 अरब जनता होइन, चीन र दक्षिण एसियाको बीचमै बसेका यी 8-10 वटा मुलुकहरू जुन छौं, त्यो मुलुकहरू सुरुदेखि नै एउटा अलिकति जोखिमपूर्ण ठाउँहरूमा पनि छौं र हामी सबैको पानीको चाहिँ मुख्य टावर भने पनि स्रोत भने पनि वास्तव हिमालय नै हो। त्यो हिमाल भनेको चाहिँ अब हिउँको स्थल हो र करोडौं वर्षदेखि त्यहाँनिर हिउँ जमेर बसेको छ, जसको आधारमा यो वरिपरिको जनसंख्या चाहिँ बाँचेको हो। तर अहिले जुन विश्वमा चाहिँ जुन ढंगले कार्बन उत्सर्जन भइरहेको छ इन्डस्ट्रियलाइजेशनको नाममा र विविध ढंगले चाहिँ यो कार्बन उत्सर्जन गर्ने गराउने काममा खास गरिकन विकसित मुलुकहरूले लामो समयदेखि जुन ढंगले चाहिँ यी कामहरू गरे र यसो गर्दा चाहिँ अब हाम्रो वातावरण चाहिँ निरन्तर विग्रह भएर गइरहेको छ। ग्लोबल वार्मिङ भएको भएकै छ, पृथ्वी तातेको तातेकै छ। त्यसले गर्दाखेरि चाहिँ अब माथिको हिउँ निरन्तर पग्लने, विभिन्न ढंगका हिमतालहरू सृजना हुने अनि हिमताल कुनै पनि बेलामा फुट्न सक्ने, त्यहाँ पहिरो जान सक्ने खालका घटनाक्रमहरू यो फ्रिक्वेन्टली अगाडि बढ्दै जान थालेको अवस्था छ। त्यसले गर्दाखेरि यो संकट चाहिँ निरन्तर बढ्दो अवस्थामा छ। अहिले यो जुन घटना घट्यो यति मात्र होइन, अरू घटनाहरू पनि घट्न सक्छन्। यद्यपि यो चाहिँ सामान्य एउटा हिमताल फुटेको मात्र नभएर माथि चट्टान सहितको हिमाल चाहिँमा पहिरो गयो, त्यो पहिरो गएर यो चीनतिरको चाहिँ यो छोचेन र यो स्याटको खोलालाई चाहिँ छुनिदियो र त्यहाँ एउटा ठुलो ताल बनेछ। त्यो ताल चाहिँ नि खोलिएर यो ढङ्गको ठुलो बाढी आयो यसपटकलाई। त्यो पनि यही ग्लोबल वार्मिङसँग नै सम्बन्धित विषय हो। त्यसकारणले
0: विपत्ति धेरै छ, होइन, विपत्ति बाजा बजाएर आउँदैन, धेरै छेद विच्छेद भएको छ। किनभने अब तीर्थाटन भर्न जानेहरू पनि त्यहाँ बसेका थिए, उहाँहरूको पनि अहिलेसम्म आँकडा छैन। आफन्तहरू आफ्ना दिवंगत तस्विरहरू वा विपत्ता सम्पर्कविहीन भएका तस्विरहरू राखेर चाहिँ सामाजिक सञ्जालमा खोजीका निम्ति हारगुहार गरिरहेका छन्। कतिपय ठाउँमा फुलफुलेसा भत्काएर निकै ठूलो अप्ठ्यारो परिस्थिति छ। तर यो क्षति पनि आकलन बाहिर छ, यति धेरै कल्पना त गरिन्थेन होला, होइन, नेपालमा यति धेरै विपत्ति महाविपत्ति एकैचोटि आउँछ भनेर।
1: हो नि, वास्तवमा चाहिँ अब यो क्षतिको त कुनै अहिले आकलन गर्न सक्ने अवस्थै छैन। मानिस मात्रै पनि अब करिब 600 मान्छेहरूको मृत्यु भइसकेको प्रमाणित भइसक्यो, होइन, करिब 1000 मान्छेहरू अहिले पनि सम्पर्क बाहिर छन्। अब अझै कतिपय मान्छेहरू सुरुङमा के मान्छे नि बसेका छन्, कोही भागेर त्यो जंगलतिर पुगेका होलान्, त्यो ठाउँमा अब कम्युनिकेसन छैन, सम्बन्ध सम्पर्कहरू हुन सकेका छैन, त्यहाँनिर बाटाघाटाहरू नै भन्नुहोस् न करिब 42 किलोमिटर बाटो त अब ध्वस्त भएको अवस्था छ, स्वाटे पखालेर लगेको छ, गाउँका गाउँ बगेका छन्, बजारका बजार बगेका छन्, कति मानिसहरूको चाहिँ यो निधन भयो भनेर बुझ्न पनि सकिने अवस्था छैन। यसो हुनाले गर्दा अहिलेसम्मको आङ्कडा मात्रै हेर्दाखेरि चाहिँ त्यसो देखिन्छ अब 3500 मानिसहरूलाई सामान्य रूपले सरकारले उद्धार गरेको देखिन्छ, 10,000 अझै बढी मात्रामा मान्छेहरूमा चाहिँ यो यसले प्रभाव पारिरहेको अवस्था चाहिँ देखिन्छ। त्यसो हुनाले यो अत्यन्तै ठूलो हाम्रो देशको इतिहासमै भयावह चाहिँ यो प्राकृतिक प्रकोप हो र यस्तो प्रकोपका विरुद्ध एउटा यो चाहिँ फेरि एउटा ठुलो हाम्रो निम्ति चाहिँ घन्टी बजाएको कुरा पनि हो यो सचेत घन्टी। त्यस कारणले यसलाई गम्भीरतापूर्वक लिएर नयाँ बाटो नयाँ नीति नयाँ प्रोग्रामका साथमा अगाडि बढ्नुको कुनै विकल्प छैन। अहिलेको अवस्थामा चाहिँ अब सरकारले जनतालाई कसरी उद्धार गर्ने हो, कसरी राहत उपलब्ध गराउने हो, अब औषधि उपचारहरू कसरी गराउने हो, उनीहरूलाई के अब होल्डिङ सेन्टर के बनाएर हुन्छ, कसरी चाहिँ उनीहरूलाई बचाउने, उनीहरूलाई चाहिने चाहिँ लत्ता कपडा गाँस बाँस कसरी उपलब्ध गराउने, यो कुरामा केन्द्रित भएर लाग्नुपर्ने छ र हामी सबैले पनि त्यो ढंगले वक्तव्य दिएर सम्पूर्ण आफ्ना आफ्ना पार्टीहरूलाई पनि परिचालित गरेका छौं। अब सरकारले सेना प्रहरी सबै परिचालित गरेर त्यो हिसाबले चाहिँ सेवा उपलब्ध गराउने काममा युद्ध स्तरमा लाग्नुपर्छ। अझै कतिपय ठाउँमा सम्पर्क सम्बन्ध नै भएको छैन, जस्तो रसुवाबाट मलाई विभिन्न साथीहरूले फोन गर्नुभयो, अब हिजै मात्र पनि फोन गर्नुभयो, हामीसँग त कसैले सम्पर्क पनि गरेका छैन, सम्बन्ध पनि छैन, मानिसहरू चाहिँ जंगल जंगलमा तलबाट चाहिँ कोही भाग्न सक्ने भागै होइन भने कसैले बाबुआमा गुमायो, कसैले श्रीमती गुमायो, कसैले बाबु श्रीमान गुमायो, कसैले छोराछोरी गुमाए, यो प्रकारको एउटा अत्यन्तै परिवारभित्र नै भयावह विच्छिन्नता प्रकट भएको छ भन्ने खालको कुराहरू चिसो भइरहनु भएको छ।
0: अब एउटा कुरा नि पूर्व प्रधानमन्त्रीज्यू, अब यस्ता विपदहरू नेपालले कति सामना गर्नुपर्ने हो, हाम्रो यहाँका अगाडि पनि धेरै विपदहरू हामीले देखिरहेकै छौं, तर अहिले यो राष्ट्रिय एकताको कुरा जस्तो अब दलहरू बीचमा हुने सामिप्यताको कुरा, केही साना दलहरूको अक्रमणीयता अलिकति फरक बाटोमा पनि छ, सामाजिक सञ्जालमा आएका कतिपय विषयहरूलाई चाहिँ यसलाई एउटा राजनैतिक रोटी सेक्ने बाटो पनि बनाएका छन् कतिपयले भन्ने कुरा त आएको छ, तर पटक पटक नेपालले चाहिँ यो विपत्तिमा महाविपत्तिमा सबैलाई एक ठाउँमा उभ्याउन सक्ने एउटा क्षमता पनि राखेको छ, अहिलेको पछिल्लो परिस्थितिलाई कसरी हेर्नु भएको छ?
1: नेपालमा राजनीतिक पार्टीहरू भए पनि नभए पनि जति बेला ठूल्ठूला प्राकृतिक प्रकोपहरू प्रकट हुने गर्छन् त्यो बेलामा सम्पूर्ण नेपाली जनता स्वत पनि एकताबद्ध भएर त्यसका विरूद्ध पनि जुट्ने कामहरू गर्दै आएका छन्। हिजो राणाकालमा भन्नुहोस् त्योभन्दा अघिरा 13 सालतिर नै 1913 सालतिर अथवा त्योभन्दा पनि अगाडि विविध कालखण्डमा पनि यस्ता घटनाहरू घट्दै आएका हुन्। केही समय अगाडिको अर्थक्वेकमा पनि हामीले भूकम्प जाँदा त्यही ढङ्गको चाहिँ एउटा स्थिति बनेको छ। अहिले सबै पार्टीहरूले खास गरिकन अब हिजो अल पार्टी मिटिङ नै गरेर 10 बजे चाहिँ एउटा वक्तव्य समेत निकालेको अवस्था छ, सबै एकताबद्ध भएर यो प्राकृतिक प्रकोपसँग जाउँ भन्ने खालको कुराहरू गरेका छन्। यसमा अब केही मानिसहरू यति बेला रोटी सेक्ने मान्छेहरू पनि हुन्छन्, जस्तो अब यो तिनले चाहिँ सूचनै नदिएर यस्तो खालको जुन ध्वंस भयो भनेर केही पत्रकारहरूले न्युजहरू छापे होइन, त्यो नितान्त भ्रामक र गलत कुरा हो, तिनले सूचना नदिएको भन्ने होइन, तिनै यत्रो ठुलो ध्वंस भएको छ अहिले मात्रै 530 जना बढी मान्छेहरूको निधन भएको छ र त्यहाँका संरचनाहरू त्यहाँको चाहिँ जुन सहरै समाप्त भएको छ। त्यसो हुनाले उसले सूचना नदिएको भन्ने खालको कुराहरू पनि होइन, यस्ता एउटा चाहिँ प्रकोपको बेलामै गलत समाचारहरू दिएर रोटी सेक्ने खालको यो गलत अमानवीय प्रवृत्तिहरूसँग हामी सतर्क पनि हुनुपर्छ र राष्ट्रिय एकता यस्तै बेलामा चाहिने हो, त्यसको लागि चाहिँ सबै राजनीतिक पार्टीहरू एकताबद्ध भएर यसको प्रतिकारमा चाहिँ जुट्नुपर्छ।
0: अब एउटा कुरा जस्तो हाम्रो अब पूर्व तयारीको विषय पटक पटक आउने गर्छ, नेपालमा हरेक वर्ष बाढी पहिरो आउँछ तर हामी अझै पनि पूर्व तयारी होइन, घटना भएपछि उद्धार गर्ने राज्यका रूपमा प्रमाणित सम्मिलित भएका छौ। अब सबग्रह भरिएका छन्, शनाखत हुन निकै ठूलो मुस्किल पनि छ। सबलाई बेर्ने प्लास्टिक समेत पाएको छैन, प्लास्टिकका लागि पनि भारतलाई गुहार्नुपर्ने एउटा परिस्थिति आयो भनेर समाचारहरू सम्प्रेषण भइरहेका छन्। हामी चेताउँदैनौ, भूकम्पपछि पनि चेताएनौ, त्यसपछि आएका रसुवामै गएको बाढीपछि पनि चेताएनौ, पोखरामा गएको बाढीपछि पनि चेताएनौ, यो यस्तो चाहिँ किन भइरहन्छ?
1: यसको लागि आइपर्न सक्ने समस्या चुनौती आदिको बारेमा पहिले नै दूरदर्शी भएर सरकारले त्यो प्रकारका नीति बनाउने, त्यो प्रकारका कार्यक्रम बनाउने, त्यो प्रकारका योजना बनाउने कामहरू गर्नुपर्ने हुन्छ। जस्तो अब यो बाढी त आइ नै रहेछ सधैँभरि, त्यसको लागि चाहिँ हामीले जुन एउटा अत्याधुनिक सूचना प्रणाली हो, त्यो सूचना प्रणाली स्थापित गर्ने कुराहरूमा पहिलेदेखि नै हामीले ध्यान दिनु पर्थ्यो। देशभित्र सूचना कार्य प्रणाली मात्रै स्थापित गरेर पनि पुग्नु भइरहेको छ, हाम्रा खोलाहरू चाहिँ अब चीनबाट पनि आइरहेका छन्। त्यस कारण त्यस्तो खालको चाहिँ संरचना भएको ठाउँमा चीन र नेपाल र भारतको बिचमा जाने यो सूचना आदान प्रदान गर्ने र अत्याधुनिक सिस्टम जरुरी छ भन्ने कुरो यो घटनाले झन् बढी सरकार रूपमा देखाएको छ। यति मात्रै होइन, यो तिनवटा देशको बिचमा एकदमै गहिरो समझदारी हुनुपर्ने, अप्पर राइटेरियन माथिल्लो तटीय देशहरू र तल्लो तटीय देशहरूको बिचमा एउटा सामान्य कोअपरेसन मात्रै होइन, संस्थागत एउटा सहयोग नै हुनुपर्ने त्यस्तो खालको आवश्यकता पनि देखा परेको छ। त्यस कारणले फेरि यो समस्या भनेको नेपालको राष्ट्रिय समस्या मात्र होइन, यो सिङ्गै एउटा रिजनको दक्षिण एसिया र चीन यो क्षेत्रमा खास गरिकन हिमालयको वरिपरि भएका 8-10 मुलुकहरूकै रिजन, जहाँ हामी 3.5 अरब जनसङ्ख्या बस्छौँ, त्यो क्षेत्रको समस्या हो र यो समस्या रिजनल समस्या मात्र नभएर विश्वको समस्या हो। त्यस कारणले यो समस्या भनेको चाहिँ अब संसारमा जुन ढङ्गले चाहिँ त्यहाँ कार्बन उत्सर्जन भइरहेको, ग्लोबल वार्मिङ भइरहेको, विश्वको वातावरणमा चाहिँ भइरहेको एउटा विग्रह जुन छ त्यो कुरासँग जोडिएको समस्या हो यो। त्यस कारण हाम्रो देशको सरकारले पनि त्यो उच्च धरातलमा उभिएर संयुक्त राष्ट्र सङ्घमा पनि आवाज उठाउन सक्नु पर्यो, हाम्रा छिमेकीहरूलाई मोबिलाइज गर्न सक्नु पर्यो, त्यो ढङ्गको चाहिँ यहाँनिर संस्थाहरू निर्माण गर्नु पर्यो, इमर्जेन्सी फन्डहरू निर्माण गर्नु पर्यो, टेक्निकल्ली र वैज्ञानिक ढङ्गले पनि त्यो खालको त्यो संरचना यहाँ निर्माण गर्नु पर्यो, जसले निरन्तर भइरहेको प्रक्रियाको बारेमा अध्ययन गर्न सकोस्, जनतालाई सुसूचित गर्न सकोस् र उनीहरूको जीवनलाई चाहिँ ठिक ढङ्गले मार्गदर्शन गर्न सकोस्। त्यो भयो भने मात्रै हामी जोखिमपूर्ण ठाउँहरूमा हामी बस्न सक्छौँ। जस्तो अब एकदमै बढी भूकम्प जाने जापान पनि हो नि त, त्यो जापानमा भूकम्प जाला कि भन्ने हिसाबले ढङ्गको चाहिँ यहाँनिर संस्थाहरू निर्माण गर्नु पर्यो, इमर्जेन्सी फन्डहरू निर्माण गर्नु पर्यो, टेक्निकल्ली र वैज्ञानिक

0: गर्यो हामीले के अरे घरहरू बनाएका छौँ, बस्तीहरू बसाएका छौँ, सहरहरू बसाएको छौँ, अलिकति यत्रो ठुलो बाढी आउने बित्तिकै यत्रो ठुलो विनाश हुन्छ। सबै कुरालाई ध्यानमा राखेर अगाडि जान जरुरी छ।
1: नेपालमा राष्ट्रिय विपद नीति छ, प्राधिकरण छ, बजेट पनि हुन्छ, सेना प्रहरी पनि छ, तर संकट आउँदा नागरिक अझै पनि भगवान भरोसामै पर्नुपर्ने यो परिस्थिति सिर्जना भएको छ, होइन? यो कुरा त स्वीकार्नुहुन्छ नि?
0: एकदमै यो कुरालाई चाँडोभन्दा चाँडो अन्त्य गर्न सक्नुपर्छ। अब देशको सरकारमा खालि सत्तामा बस्ने मात्रै होइन, कुर्सीमा बस्ने मात्रै होइन, कुर्सीमा मात्रै बस्ने अनि आफ्नो
1: तयारी हुन सकेन नि त पूर्व प्रधानमन्त्रीज्यू, हिजोदेखि नै तयारी हुन सकेन क्या? हिजोदेखि नै पूर्व तयारी हुन सकेन होइन?
0: हिजोदेखि नै तयारी गर्नुपर्ने कुरा जुन थियो, खास गरी किन यो बाघ वातावरणमा आइरहेको जुन विग्रह छ त्यसका विरुद्ध लड्ने हिसाबले प्रकृति र समाजका बिचको अन्तर्विरोध चाहिँ चर्को हुँदै गइरहेको छ भन्ने कुरालाई महसुस गरेर पोलिटिकल पार्टीले होस् अथवा चाहिँ राजा राजतन्त्र जे जे रहेको बेलादेखि होस् त्यसरीदेखि गर्नुपर्ने तयारी यहाँ पुगेन। त्यो कारणले गर्दाखेरि यस्ता खालका घटनाहरू घटिरहेका छन्। अब अहिलेको सरकारले यी सबै कुरालाई ध्यानमा राखेर युद्ध स्तरमा तयारी गर्न सक्नुपर्छ।
1: राष्ट्रिय राजनीतिको पछिल्लो परिस्थिति अपडेट के छ तपाईँलाई? पछिल्लो नेपालको राष्ट्रिय राजनीति कतातर्फ मुभ भइरहेको छ, कतातिर गइरहेको छ? सबै कुरा राम्रै चलिरहेको छ, के भन्नुहुन्छ?
0: अब अहिले राष्ट्रिय राजनीतिको बारेमा धेरै चर्चा गर्ने भन्दा पनि हामी यो अहिलेको संकटको बेलामा छौँ। यो संकटको बेलामा सबै राजनीतिक शक्तिले स्थापित भएर अगाडि बढ्नुपर्छ। अब राष्ट्रिय राजनीतिको अलग कुराकानी गर्नुभयो भने राइट डिरेक्सनमा गइरहेको छैन, त्यसमा धेरै समस्या एक्युमुलेट भइरहेका छन्। जसरी माथि पानी एक्युमुलेट भएर चाहिँ त्यो जम्मा भएर यहाँ बाढी आयो, त्यस्तै यदि राजनीतिक क्षेत्रमा पनि समस्याहरू चाहिँ एक ठाउँमा जम्मा हुँदै गयो भने त्यसले विस्फोटक रूप लिन सक्छ। यस कारणले अहिले जो कुर्सीमा बसेका साथीहरू छन्, कुर्सीमा बसेकाहरूले अगर कुर्सीमा बस्ने मात्र होइन, राष्ट्रिय भिजनका साथमा देशको तत्कालीन र दीर्घकालीन हितको कुरालाई ध्यानमा राखेर योजनाबद्ध ढङ्गले राष्ट्रिय एकता निर्माण गर्दै अगाडि बढ्नुपर्ने आवश्यकता छ। त्यसमा चाहिँ अब सम्बन्धित पक्षले गम्भीर रूपले ध्यान दियोस्।
1: अब समग्रतामा सरकारको उद्धार राहत र सरकारको सक्रियता धेरै डोनेट पनि भएको छ, यो पीएमओ प्रधानमन्त्री कार्यालयको राहत उद्धार दैवी प्रकोप उद्धार कोषमा यो सक्रियता र यो कुरालाई चाहिँ कसरी लिनुहुन्छ?
0: र यस्ता कुराहरूमा कसरी यो विपत्ति विपक्षमा चाहिँ जुत्छौँ, त्यसका विरुद्ध कस्तो नीति लिएर जान्छौँ भन्ने कुरामा सरकार एकदमै सचेत हुनुपर्छ। धेरै विशेषज्ञहरू यहीँ पनि छन्, इसिमोड जस्तो संस्था पनि छ, उसले पनि विविध इन्फर्मेसनहरू दिने कामहरू गरिरहेकै हुन्छ। त्यो कुरा लिएर चल्नुपर्ने ठाउँमा अब हाम्रो सरकार चाहिँ अलि बढी अस्थिर भएर हिँडिरहेको अवस्था देख्छु मैले। अब हिजो मात्रै पनि अब यो बाहिरबाट चाहिँ आउने विशेषज्ञहरू ल्याउनु पर्यो, इत्यादि गर्नु पर्यो भनेर कति देशहरूले माग गर्यो, भारतले अमेरिकाले कसैले माग गर्यो, यहाँ उनीहरूका कतिपय पर्यटकहरू फँसेका पनि छन्, त्यो पनि यथार्थ हो। सुरुमा चाहिँ सरकारले भन्यो होइन हामी नै पर्याप्त छौँ, हामी नै सब कुराहरू गर्छौँ, त्यसरी जाने यो स्पेसलाइज रेस्क्यु टिमहरू चाहिँ विशेषज्ञ भएका टिमहरू चाहिँ हामी ल्याउँदैनौँ भन्ने खालको कुराहरू गर्यो। त्यहाँनिर टेलिभिजनमा गएपछि घुँडा टेक्ने काम गर्यो, होइन ती मान्छेहरू त आए नै, अब भारतबाट त त्यो प्लेनबाट चाहिँ यहाँ आएर उत्रिनै छ ती मान्छेहरू। त्यस कारणले त्यो ढङ्गको चाहिँ एउटा व्यवस्था दिवस भएर घुँडा टेक्ने खालको कुराहरू होइन, जे गर्नुपर्ने हो एउटा स्ट्यान्डका साथमा उभिने र राष्ट्रको लागि जसरी सगरमाथा हिमालयमाथि उभिरहेको छ त्यसरी नै राष्ट्रिय हितका पक्षमा दृढतापूर्वक उभिन सक्नुपर्छ सरकारले। र अस्थिर नीति लिएर कहिले पनि देशको सेवा हुन सक्दैन, देशको विकास पनि हुन सक्दैन। सरकारले पनि यो कुरालाई ध्यानमा राख्नु पर्यो र विदेशीहरूलाई कसरी के कुराहरूमा चाहिँ हामीले सहयोग लिने त्यो कुरामा पनि प्रश्न हुनुपर्छ। सहयोग गर्न अहिले जो पनि तयार भइरहेको छ, चाइनाले जे चाहिन्छ भन्नु हामी सहयोग गर्छु भनिरहेको छ, भारतले पनि भनिरहेको छ, बङ्गलादेश पाकिस्तानले पनि भनिरहेको छ, संयुक्त राष्ट्रसङ्घले भनिरहेको छ, अमेरिकाले भनिरहेको छ, अस्ट्रेलियाले भनिरहेको छ, यसरी सबै हाम्रा मित्र राष्ट्रहरूले हाम्रो जुन संस्था दौत्य सम्बन्ध छ उनीहरूले यो प्रकारले सहयोग गर्नुपर्ने कुराहरू आफ्नो कर्तव्य ठानेका छन्। किनभने यो विश्वकै सबभन्दा ठुलो मध्यको यो दुर्घटना हो, अहिले संसारमै यो खालको घटना घटेको थिएन, यस कारणले विश्वको ध्यान समय त्यसमा केन्द्रित भएको छ। यो कुरालाई ध्यानमा

0: सबै सबै हुँदै गयो। थोरै थोरै थोरै चिन्ता लाग्यो, जिन्दगी नहुन् सधैँ किन एक मास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो धारणा थियो नबेल भन्न मेरो बाबादेखि मेरो छोरी छ सबैलाई सरेको छ मेरो जस्तै भन्नु।
1: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?

एलजी ले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसीको कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भइपुग्छ, हरेक घरको खुसी घर घरमा एलजी, एलजी लाइफ गुड।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौं
2: आईएमई गरौं आईएमई गरौं इगो कथा 2083
3: नेपाली साहित्य साधकका सम्मानमा बारखरी मीडिया आह्वान गर्दछ अहिलेसम्मकै ठूलो कथा लेखन प्रतियोगिता
4: प्रथम पुरस्कार 2,00,000
3: द्वितीय पुरस्कार 1,00,000
4: तृतीय पुरस्कार 60,000
3: टाइटल स्पोन्सर इगो
4: कल्चरल इनिसिएटिभ अफ सूर्य नेपाल गाथा
3: सपोर्टेड बाई एनआईएमबी ब्याङ्क
4: नासा सिक्युरिटी
3: सिटी एक्सप्रेस मनी ट्रान्सफर
4: युनाइटेड अगोज इन्सुरेन्स
3: यति एयरलाइन
4: वेदालय
3: प्रमिसिङ पार्टनर पाइन ट्री
4: इम्प्लिमेन्टिङ पार्टनर करुणा फाउन्डेसन नेपाल
3: कथा पठाउनका लागि parkharibooks@gmail.com
4: कथा पठाउने अन्तिम मिति 2083 अप्रेल 3 गते
5: ए भतिज तँ त एकाएक शाकाहारी भइसरे कमजोर होला है कमजोर
6: ल काका भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र बजारमा जति पनि ताजातिलो खानेकुरा छँदैछ नि
5: जे पाए त्यही खालास अनि रोगले समात्ला
6: कहाँ काका पनि अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ न रोगको डर न त पैसा नै धेरै लाग्ने
7: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ
8: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ एनसीए ग्रुटेकको उत्पादन
5: आहा राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि
9: हलो विषयमा बडो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति प्रेरणी चौचौम इन्टरनेट
10: वरिष्ठ अधिवक्ता एवं राजनैतिक विश्लेषक डाक्टर प्राध्यापक डाक्टर गान्धी पण्डित हुनुहुन्छ अध्यक्ष साहब नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार गुड मर्निङ
11: नमस्ते खेनजी
10: होइन देशमा निकै ठूलो महाविपत्ति आयो महाबाढी आयो त्यसको एक्जप्सन कसैले पनि गर्न सकेका थिएन किनभने विश्वको ध्यान यतिखेर नेपालको बाढ़ी र यो प्रलयतर्फ पनि छ कतिको हताहती भयो भन्ने खालको अझै पनि आँकड़ा आइ नसकेको एउटा परिस्थिति थियो तपाईँको स्मरणमा नेपालमा यति ठूलो बाढ़ी ताण्डव मचिएको भूकम्प भन्दा अगाडि वा त्यस पछाडिका घटनाहरूमध्ये यो निकै ठूलो हो होइन डाक्टर
11: हुन त यो त एकदमै प्रबल नै हो यति ठुलो त हाम्रो मेरो समझमा मेरो सम्झनामा यति ठुलो आएको छैन होला 2051-52 सालतिर यो सरलाई सिरातिर यो तराईतिर ठुलो जनजनको क्षतिबाट ठुलो चाहिँ बाढी पऱ्यो बाढी आएको चाहिँ म सम्झिन्छु तर यस्तो छोटो समयमा यस्तो खतरनाक तरिकामा त खालि ध्यानै नदिकन अचानक यसले पगडै आउनु भनेको चाहिँ एकदमै यो नेपालको बडो दुःखको कुरा हो तर यसले के हामी अहिले चाहिँ के भयो कति भयो कति क्षति भयो भन्ने बारेमा हामी बडो चिन्तित छौँ त्यसमा चिन्तित छौँ तर यसले के कुरा पनि इन्डिकेट गर्छ के कुरा देखाउँछ भने भविष्यमा पनि यी घटनाक्रममा आउन सक्छौँ हामी हिमालको फेदमा काखमा छौ हाम्रा पहाड़ी भेगका चाहिँ जिल्लाहरू गाउँहरू सहरहरू त्यो चाहिँ के अरे सम्बन्ध त्यो हिमालको फेदमा बन्ने हिमताल या हिम चाहिँ पोखरीबाट जहिले पनि असुरक्षित छ भन्ने कुरा आज मात्र होइन आजभन्दा केही वर्ष अगाडिको विश्लेषण पनि हुँदैछन् त्यो कार्बन उत्सर्जनले गर्दाखेरि हिम हिमाल पग्लिएर जाने त्यो पग्लिएका हिउँहरू हिमतालमा गएर जम्मा हुने र हिमतालमा कुनै पनि जब त्यहाँ चट्टान त्यहाँ माटा त्यो गर्दैपछि जब प्रेसर बढ्छ कुनै पनि बेलामा त्यो विस्फोटन फुट्न सक्छ र फुट्यो भने हाम्रो भौगोलिक अवस्था कस्तो रहेछ अहिलेको घटना अलिकति आयो भने माथि आएको विभिन्न पहिरो ढुङ्गाको बीचबाट एकचोटि ठुलो मात्रामा भलोमा पानी आउँदाखेरि त्यसले स्पिड बढिल्याउने र धेरै खुम्चिनै पर्ने फैलिन नपाउने त्यसैले जहाँ जहाँ खुम्चिएको छ नि अवस्थामा जहाँ कन्दार ढुङ्गा बाटो बढेको छ त्यो ठाउँमा बढी प्रभाव जब यो हामी चाहिँ मुगलिनपछि आइसकेपछि जब चितवनतिर नल प्रसिद्ध गयो त्यो फैलिएको हुनाले त्यसको प्रभाव चाहिँ कम छ त्यसै हुनाले यो घटनाक्रमलाई दुईटा प्रकारले हेर्नु अब भएको राष्ट्रिय जोखिम विपद पहिरोमा कसरी राहत पुर्याउने कसरी अझै पनि बेइजहरू कन्दरा पहाडका कुना काठोमा या चाहिँ यो चाहिँ टनेलमा परियोजनाको विद्युत परियोजना परिणाममा फँसेको छ, सरकारको पहुँच पुगिसकेको छैन भन्ने कुरा जनगुनासो आएको छ, त्यसलाई सम्बोधन गर्नु एउटा महत्वपूर्ण पक्ष सरकारले तुरन्त सशस्त्र रूपबाट त्यसबाट उनीहरूलाई राहत र उद्धार पुर्याउने कुरामा लाग्नुपर्छ। लाग्नु पनि छ, कुरा सुन नगरेको होइन, तर साथसाथै के पनि देखिन्छ भने अहिले पनि चीनबाट चाहिँ आइसकेको भने केही हिंसामा पानी जम्मा भएर प्रेसर बढी भइसकेको छ। कुनै पनि बेलामा त यस्तो बाढ आउन सक्छ है भनेर होसियारमा पठाइसकेको हुनाले यसले चाहिँ अब आउने सरकारले या मैले भएको सरकारले पनि अब यो खुला किनारमा बढी नदीमा बढी नीति पनि हामीले चाहिँ एउटा तय गर्नु पर्यो। अब पहाडको कन्दरामा या पहाडतिर भएका खुला नालातिर नजिकतिर घरहरू बसी बसोबासहरू बढ्न दिनुहुन्न, केही किलोमिटर या केही मिटर छोडेर चाहिँ घर मिना गर्ने नीति पनि निर्णय गर्नु पर्ने जानुभयो। यसले धेरै कुराहरूलाई पाठ सिकाएको छ, हामी कति यो पाठलाई सिकेर अगाडिबढ्छौँ त्यो हेर्न बाँकी छ।
10: ठिक छ, अब यो निकै ठुलो पीड़ा छ देशलाई होइन, देशलाई हरेक ठाउँबाट सरसहयोगहरू पनि आइ नै रहेका छन्, धेरैले दात्री निकायले पनि सहयोग गर्दैछन् र स्वयं स्वदेशी नेपालीहरूले पनि एक एक रूपियाँ दान वा चाहिँ आफूले सक्दो सहयोग गरेर चाहिँ राष्ट्रिय ढुकुटीमा अर्थात् दैवी उद्धार प्रकोप कोषमा चाहिँ त्यो बचत पनि भइरहेको छ। यो एउटा विस्तारै अब यो घाउ बिर्सने भन्दा पनि यो घाउबाट चाहिँ पाठ सिक्ने र आगामी दिनलाई अझ कसरी चाहिँ होइन बाढी पूर्वानुमानको प्रणालीहरू व्यवस्थित पार्नेदेखि लिएर चाहिँ कसरी यसबाट चाहिँ पूर्व तयारी गर्ने भन्ने खालको विषयमा सरकारले काम गर्ला। अब यो सँगसँगै नेपालको राजनैतिक परिदृश्य पनि अलिकति फरक देखिएको छ। पुरानो राजनैतिक दल लोकतान्त्रिक पार्टी नेपाली कंग्रेस जो चाहिँ पटक पटक अदालतको ढोका ढकढकाउन पुगेको छ, संस्थापन इतर पक्ष वैधानिकता पाइसके पछाडिको परिस्थिति पनि नेपाली कंग्रेसमा निकै ठूलो जटिल बन्दै गएको छ र अस्ति मात्रै शेरबहादुर देउबा र पूर्णबहादुर खड्काले हालेको रिट जुन अन्तरिम आदेशै दिन अस्वीकार गर्यो सर्वोच्चले, यसका पछाडिका घटनाक्रमहरू के हुन् कानून हिसाबले?
11: एकदम राम्रो कुरा गर्नुभयो। एउटा कुरा चाहिँ हामीले अहिले चाहिँ खालि नेपाली कंग्रेसको निवेदन पर्यो स्टे अझ जारी भयो भएन, एउटा पक्षले चाहिँ महाधिवेशनलाई विशेष महाधिवेशनलाई मान्यता दिएको छैन, अर्कोले चाहिँ ठिक गरेको छ, त्यो गर्छ भने हामी यो पेन फ्रीमा बसेर हामी सबै अदालततिर चाहिँ धाउन खोजेका छौँ। एउटा कुरा के बुझ्नु जरुरी छ भने पोलिटिकल पार्टीको सन्दर्भमा राष्ट्रिय राजनीतिक दल सम्बन्धी ऐन नै नेपालले बनाएको छ र त्यसमा राजनीतिक निर्वाचन आयोगको चाहिँ दायित्व के, पोलिटिकल पार्टीको हैसियत के भन्ने बारेमा बोलेको हुनाले कुनै पनि यो चाहिँ पोलिटिकल पार्टी राजनैतिक दलको भित्र निर्वाचन विधान भन्ने कुरा नितान्त पोलिटिकल बढी पोलिटिकल कुरा हो। कानूनी कुरा भनेको त त्यसरी भएका पार्टीगत रूपबाट भएको निर्वाचन बमोजिम निर्वाचित भएको कार्य समितिले जब राष्ट्रिय राजनीतिक दल सम्बन्धी ऐन अनुसार जब अध्यादेश गर्न चाहिँ निर्वाचन आयोग आउँछ त्यस बेला मात्र पार्टीको आन्तरिक कुरामा निर्वाचन आयोगको भूमिका सीमित हुन्छ, त्यो पनि विधान अनुसार निर्वाचन भएर आएको छ कि छैन भन्ने कुरासम्म हो। त्यो बाहेक अदालत या राजनीतिक दल सम्बन्धी कुरामा न निर्वाचन आयोगले भित्र जानु हुँदैन, यो पोलिटिकल इस्यु पनि हो र जहिले पनि अदालत पोलिटिकल इस्युमा चाहिँ कति हदसम्म जाने भन्ने कुरा कानूनी छिद्र देखाएर पोलिटिकल इस्युमा गयो भने यसले झन् ठुलो दुर्घटना ल्याउँछ। अस्तिको सर्वोच्च अदालतले गरेको इन्टिमहरू नदिनु यसभन्दा अगाडि पनि अलिक पुराणले पनि जानुभन्दा अगाडि पनि सर्वोच्च अदालतले जुन निर्णय गर्यो त्यसले के देखाउँछ भने सकेसम्म राजनीतिक दलको विषयमा मिनिमम कानूनी अध्यादेश गर्ने कुराको हदसम्म कुरामा निर्वाचनलाई आयोगले गरेको प्रक्रिया पुगेको छैन त्यसमा नै हेर्ने हो। त्यो बाहेक अन्य कुरा चाहिँ हेर्नुपर्ने अवस्था छैन। त्यसमा पनि नेपालकै नेपाली कंग्रेसकै विधानले पनि के भने कुनै पनि विषयमा त्यो पार्टीभित्र बहुमत अनुसार यदि कुनै कुरा पास हुन्छ भने त्यो वैधानिक हुन्छ र प्रजातन्त्रको मूल मर्म के हो भने एज लङ एज देयर इज अ मेजोरिटी इन द पार्टी अर एनी डिसिजन मेकिङ प्रोसेस इफ द्याट हेज बिन इस्टाब्लिस देयर इज नो रिजन फर अवर कोर्ट टु इन्टरभेन, त्यहाँ इन्टरभेन गर्ने पनि अवस्था पनि आउँदैन। त्यसै हुनाले यो यसलाई राजनीति भन्दा पनि एउटा चाहिँ कानूनी भन्दा पनि राजनीति रूपबाट हेर्नुपर्छ। आजको दिनमा गगन थापा कि त के स्टाब्लिस देखाउनु पर्यो भने अब त्यो अस्तिको अध्यादेश दिएर अन्तरिम आदेश नदिएपछि त अब केही दिनमा महाधिवेशन हुँदैछ, महाधिवेशनले झन् त्यहाँ झन् त इस्युलाई अहिले त विशेष महाधिवेशनबाट निर्वाचित कार्य समिति अब महाधिवेशनपछि सिमेन्टेड गर्ने हुनाले मलाई लाग्छ अब पार्टीको विवाद अस्तिको घटना जब सर्वोच्च अदालतबाट अन्तरिम आदेश जारी भएन एउटा विवादको बाटो टुङ्गो लागेको छ, अब नेपाली कंग्रेस गगन थापाको नेतृत्वमा अगाडि बढ्दैछन् र पुराना पार्टीका साथीहरू दुई तीन ठक्कर खाइसके त्यति भन्दै गर्दा पनि उनले गरेको योगदान उनले गरेको त्याग र उनले गरेको तपस्यालाई हामीले नजर गर्नुपर्ने उहाँलाई सम्मानपूर्वक बस्ने तर सम्मानको लागि सम्मान पनि प्राप्त गर्ने भविष्यत रहनु पर्यो। शेरबहादुरजी जस्तो सम्मानित व्यक्ति भनेको व्यक्तिले हङकङबाट फर्केर आएर यस्तो किसिमको केही समो स्वार्थ ग्रुपको पछि लागेर यसरी लाग्नु पर्ने
10: एउटा
11: असाध्य सुन्नु हुन्थ्यो जानेर वा नजानेर शेरबहादुरजी पनि धेरै ठाउँ चुक्नु भएको छ त्यसको प्रतिफल अरूले पनि गर्दैछन्।
10: होइन अब एउटा कुरा कि जस्तो अब शेरबहादुर देउबाजी हङकङबाट फर्किसके पछाडि इतरमा एउटा हौसला र त्यस पछाडिको राष्ट्रिय भेलाले पनि विभिन्न प्रस्तावहरू पारित गरिया छ। अब सर्वोच्चको यो अन्तरिम आदेश दिँदै अस्वीकार गर्नु भनेको चाहिँ यतापट्टि पूर्णबहादुर खड्काजी र शेरबहादुर देउबाजीको मुद्दा कमजोर भएको हो, उहाँहरू चाहिँ अलिकति अप्ठ्यारोमा पर्नु भएको हो भन्ने बुझ्न सकिन्छ। अब
11: तपाईँले दुईटा कुरा यहाँ कहिले गरेको प्रश्नमा खै सर्वोच्चले कुनै बेलामा पार्टीलाई सहयोग गर्ने कुनै बेला नगर्ने त्यही अनुसार निर्णय गरेको भन्ने हिसाबले बुझ्नुभन्दा पनि अस्ति जब उहाँलाई के थियो भने अधिवेशन बस्दैछ अधिवेशन रोक्ने अरू कुनै उपाय त भएन अदालतको सहारा लिएर भने केही स्टे अर्डर दियो भने केही समय हामी सहारा गर्छौँ त्यसरी सारेर फेरि हामी नेगोसिएसन गरेर केही स्टा बिज बनाउला भन्ने सोच भएको थियो। अघि मैले भनिसकेँ सर्वोच्च अदालत पोलिटिकल पार्टीको आन्तरिक विषयमा धेरै संलग्न हुने र त्यो आन्तरिक राजनीतिक विषयलाई कानूनी चाहिँ रूप दिएर चाहिँ हेर्नु चाहिँ यो राजनीतिक विषयमा हस्तक्षेप गर्ने प्रवृत्तिको दोत्तक देखिन्छ भनेर अदालतहरू निष्पक्ष रूपबाट बाहिर बसेका हुन्। अस्तिको घटनाक्रमले के देखाइदियो भने जब स्टेट नेपाली कङ्ग्रेसको महाद्वय हुने त छै थियो अहिले केही दिनभित्रैमा त्यसलाई रोक्ने जब यो स्टेटहरू नभइदिन्छ महाद्वय सहजबाट अगाडि बढ्नुभयो सहजबाट महाद्वय भइसकेपछि पोलिटिकल पार्टीको ठाउँमा त्यो बाहुबली देखाउनु भएको बहुमत हो कति हो कि त हुनुपर्छ त्यो माध्यम बनाउँदाखेरि सम्पूर्ण पार्टीको चाहिँ 50 कति नकमाने कति भयो भने त्यसले वैधानिकता पाउँदैन नट न तत्र यहाँ चाहिँ विधानले सोधेको गणपूर्वक संख्या पुर्याएर यदि महाधिवेशन भइसकेपछि त त्यो वैधानिक हुँदैन र विधानले खोजेकै त्यही हो अन्ततको त जे जति झगडा भए पनि त्यहाँ चाहिँ महाधिवेशन प्रतिनिधिले कति प्रतिशतले त्यहाँ उपस्थित रहेछ त्यसबाट नै कुनै पनि महाधिवेशनको वैधानिकता अवैधानिकताको ठुलो लाग्छ न कि नेताको गर्दै नेताको इच्छा चाहना विपरीत भयो भन्नेमा त्यसले वैधानिकता वा अवैधानिकता हुने कुरा होइन।
10: अब नेपाली कंग्रेसको अर्को मुद्दा त छ नि त होइन मेन मुद्दा त त्यहाँ रिट दायर भएको छ यसको आधिकारिकता विवाद पूर्ण इजलासमा पुगेको एउटा परिस्थिति छ यसको पेशीको प्रक्रिया र यो जुन पूरक रिट निवेदनहरू गएका थिए अन्तर्कालीन आदेश आउँछ कि भन्ने खालको जुन एउटा आशंका थियो अब त्यो यो टरिसके पछाडि त्यो मूल मुद्दामा चाहिँ कस्तो खालको बहस हुन सक्छ यसले महाधिवेशनलाई असर गर्छ गर्दैन
11: अहिले त केही पनि किन गरेन भने तपाईँलाई थाहा छ अस्ति योभन्दा अगाडि सर्वोच्च अदालतले जुन निर्णय गर्यो पार्टीको वैधानिक सम्बन्धमा निर्वाचन आयोगले जुन अध्यावधि गरेको थियो गगन थापाको पक्षमा त्यसलाई चाहिँ ठिक छ त्यसलाई हेरिराख्नु पर्नु भएन भनेर त्यसको वैधानिकताको गगन थापाको समूहको पक्षमा करिब विदेश महादेशलाई मान्यता प्राप्त गरेर निर्णय गरेको थियो अर्को अन्तिम जहिले पनि कुनै पनि सर्वोच्च अदालतले गरेको निर्णय विशेष संयुक्त इजलासले गरेको निर्णय अन्तिम हुन्छ तर त्यसलाई पुनरावलोकन गरियो अब पुनरावलोकन गरिसकेर अहिले फेरि अचार चाहिँ तीन न्यायाधीशले बसेर पुनरावलोकन गरेर फेरि रिभ्यू गर्दैछन् तर यसको अर्थ टुप रिभ्यू भएको नै जहिले पनि कान तथ्यगत प्रमाणको होइन कि कानुन त्रुटि के छ त्यस विषयलाई हेरेर यो पुनरावलोकन हेरिन्छ जस्तो त्यहाँ अध्यादेश त्यहाँ महाधिवेश बनाउँदा कतिजनाले भोट हालेका थिए कतिजना कम भएको थियो सिग्नेचर के थियो त्यसलाई ती प्रमाण हेर्ने काम चाहिँ यो सर्वोच्चले गर्दैन सर्व त्यो गर्ने काम त निर्वाचन आयोगले गरिसक्यो सबैजनाले दुवै पत्र राखेर निर्णय गरेर कागज हेरेर निर्णय सिकियो त्यसरी सर्वोच्च अदालतले जुन गरेको निर्णय वैधानिक दियो त्यसमा कानूनले संवैधानिक त्रुटि के छ त्यसमा मात्र सीमित भएर पुनरावलोकन हुने हो। अब प्रश्न उठ्यो पुनरावलोकन हुनुको लागि पनि अब स्टेहरू दिएर कि मिल्दैन पुनरावलोकनको लागि हियरिङ कहिले आउँछ भन्ने कुरा नितान्त त्यहाँ सर्वोच्च अदालतमा भएको केसको लोड अनुसार अवस्था अनुसार अब खुलबिन्द गएको छ त्यसै हुनाले यसलाई हेर्ने भनेको विभिन्न परिस्थितिवश विभिन्न ठाउँमा गएर जाने हेर्छौँ तपाईँले विगत पनि थाहा छ कुनै मुद्दा एक वर्ष पनि टुङ्गो लाग्छ कुनै वर्ष तीन वर्ष लागेको छ तर ती आउनुभन्दा अगाडि यहाँ अधिवेशन बन्ने भइसक्यो यो अधिवेशनलाई अझ चाहिँ गगन थापाको पक्षमा भएको वैज्ञानिकमा बढ्यो अझ सिमेन्टेड गर्ने हुनाले अब त त्यो सर्वोच्च अदालतमा भएको त्यो पुरानोको मुद्दाले पनि कुनै सरकार राख्न मन लाग्दैन र विशेष र भोलि त्यही मुद्दा हेर्दाखेरि विश्व सरकारै सम्पन्न भइसकेको छ महाभियानद्वारा एउटा वैधानिक तरिकाबाट पार्टी अगाडि बढिसकेको हुनाले त्यसमा हुन सक्छ भने सरकार बोल्न सक्छ तर यो सब जुडिस विषय भएको हुनाले हामी अगाडि यस्तो गर्नुपर्छ यसो गर्दा भने हामी विवादमा आऊ तर त्यसको संविधानको घट्यो भने मैले विश्वलाई हुन्छ
10: होइन अब कंग्रेसको चाहिँ यो महाधिवेशन त अब निर्धारित मितिमा हुने नै होला तर यो महाधिवेशन पछाडि यदि फैसला आयो भने चाहिँ केही समस्या हुन्छ
11: अब महाधिवेशन आइसकिसकेपछि कुरा महाधिवेशन भइसकेपछि एकातिर विशेष महाधिवेशन भएर त्यसले पनि मान्यता पाएर काम अगाडि बढिसक्यो पार्टी सँग भएर महाधिवेशन गर्यो अब यो कति गरेर यो चाहिँ अदालतले कति हदसम्म हस्तक्षेप गर्ने अधिकार राख्छ कति हदसम्म जानुपर्छ भन्ने कुरा सर्वोच्च अदालतको चाहिँ न्यायाधीशको विषयमा चाहिँ ठुलो बहस र चुनौती विषय बन्छ कतिपय ठुल्ठुला मुद्दाहरूमा पनि साङ्गतिकता टुङ्गिसकेको जुन विषयको लागि रिट आएको छ त्यसको विषयवस्तुमा अगाडि बढेर नयाँ परिस्थिति सिर्जना भएकोले त्यसको साङ्गतिक छैन भने कति ठाउँमा रिटहरू खारिज भएको पनि अवस्था छन् त्यसैले रिटको पक्षमा यो अधिवेशन हुनु र पार्टीले एउटा चाहिँ वैधानिकता प्राप्त गर्दै अगाडि बढ्नु जुन छ राजनीतिक दलसम्म नियम नेपालीको विधान अनुसार प्रक्रियाको तर्फबाट अगाडि बढिसके त्यो दिन प्रतिदिन जुन अहिले चाहिँ गगन थापाको समूहलाई विरोध गर्ने पुरानो स्थापित पक्षलाई झन् गाह्रो पर्छ मलाई लाग्छ अदालतले यी सबै विषयवस्तु हेर्छ बरु कहिले यसमा पनि निर्भर के गर्छ भने हेयरिङ कहिले हुन्छ सुनवाई कति हुन्छ जति ढिलो हेयरिङ भयो उति चाहिँ वैधानिकता गुमाउँदै जान्छन्
10: पण्डितजी एउटा कुरा अब दादा के बताइदिनुहोस् भने नि जस्तो अब यो आधिकारिकताको कुरा त भइ नै रह्यो पार्टीहरू र नेपाली कंग्रेस पटक पटक अदालत गुहार्दैछ जुन आधिकारिकताको लागि यो पार्टीमा लोकतन्त्र पनि कमजोर हुँदै गएको हो यो सबै परिस्थिति हेर्दाखेरि
11: हो निश्चित रूपबाट पार्टीमा आन्तरिक राजनीति कमजोर हुँदै गएको प्रजातन्त्र मूल्य मान्यतालाई आत्मसात गरेर हिँडेका पार्टीका इमान्दार कार्यकर्ताहरू बाहिरिएका छन् केही ठेक्का पत्थर राजनीतिक रूपबाट व्यापारिक प्रभाव भएर प्रभाव पर्ने व्यक्तिको चाहिँ बढी उपस्थिति छ यो नेपाली कंग्रेसको लागि ठुलो दुःखको कुरा हो यो त नेपाली कंग्रेसलाई मतलब कि यो फागुन 21 गतिको निर्वाचनको मर्मलाई पनि नेपाली कंग्रेसले अहिले अहिलेसम्म आत्मसात गरेको छैन तिमीहरू 35-36 वर्षसम्म सत्ता अन्तर्गत रजोज गर्यो भ्रष्टाचार व्यक्तिले बढायो देश र जनतालाई जति गर्नु पनि थियो त्यसलाई बारम्बार मौका दिँदा पनि तिमीहरू छुट्यौ अब तिमीहरू बसेर बाहिर बस तिमीहरू आफूलाई सुख आन्तरिक प्रजातन्त्र बलियो बनाऊ सत्तामा बसे चाहिँ चाहना छोडिदेऊ पार्टी बलियो भयो भोलि त तिमीहरूको भूमिका एड छन् यही सरकारले पनि सही राम्रो काम गरेन भने पनि प्रतिनिधि चाहिन्छ तिमीहरू सुपर चाहिन्छ त्यसैले अहिले पार्टीमा भएका हिँडेका विगतमा भएको कमजोरी तिमीहरू गर तिमीहरूलाई परिमार्जन गर सुधार गर भनेर जनताले ज्यादै न्यून भोट दिएर नेपाली कंग्रेस एमाले प्रचण्डलाई पनि दिएको नि त्यो भाषालाई नबुझिदिनु ए हामी सुध्रि अनि उनीहरू सुध्रिनै नपर्ने हिजोको इतिहास बोकेको कारण नेपाली कंग्रेसले जे गरे पनि ठिक छ उसले जे पनि गर्ने छुट छ भन्ने भाष्य बनाएर बस्नु भएन त्यो मर्मलाई बुझ्नु पर्यो र त्यो मर्मलाई खालि शेरबहादुर देउवाले मात्र होइन खालि पूर्णबहादुर खड्काले मात्र होइन त्यो मर्मलाई चाहिँ अहिलेको प्रधान के अरे सभापति गगन थापाले बुझेर त्यो मर्म अनुसार अगाडि बढ पहिला पार्टीलाई समृद्धिशील बनाऊ आन्तरिक लोकतन्त्र बलियो बनाऊ यी इमान्दार र कतिले चाहिँ यो दलित प्रजातन्त्रपट्टि आबद्धी व्यक्तिहरूलाई चाहिँ आबद्ध गराएर पार्टीलाई सशस्त्रबाट अगाडि बढाऊ स्वार्थका समूहलाई चाहिँ पार्टी पार भन्ने भाषालाई चाहिँ जनताको चाहना अनुसार यदि चल्न सकेन भने नेपाली कंग्रेस अझै कमजोर भएर जान्छ यही रोग आज एमालेमा पनि सल्किएको छ यही रोग प्रचण्डको पार्टीमा पनि सल्किन्छ यी सबै सुध्रिनुपर्छ भन्ने निवाली
10: होला यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु नमस्कार
11: हस्
10: वरिष्ठ अधिवक्ता एवं राजनीतिक विश्लेषक प्राध्यापक डाक्टर गान्धी पण्डित आदरणीय श्रोता नेपाली बहसमा छोटो विश्राम छ विश्रामपछि पुनः उपस्थित हुनेछु
12: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी साबिकको राष्ट्रिय बीमा संस्थान प्रधान कार्यालय रामशाहपथ काठमाडौं

Radio NRM 99.1 समय को ख्याल रखो 10 बजे

0: साहिलो समय सूचक अहिले बिहानको 10 बज्यो 8:10 AM
1: सुरचनाको मृत्यु भएको पुष्टि भएको छ। प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार फेला परेका 616 शवहरू मध्ये सबैभन्दा बढ़ी चितवन जिल्लामा 233 जना रहेका छन्। अन्य जिल्लागत विवरणहरूमा नवलपरासी पूर्वमा 158 जना, गोर्खामा 48 जना, नवलपरासी पश्चिममा 47 जना, दाबिङमा 45 जना, नुवाकोट 41 जना, तनहुँका 31 जना, रसुवाका 13 जना रहेका छन्। विपदको चपेटमा परेका 2301 जनाको उद्धार गरिएको छ, जसमध्ये नुवाकोटबाट 1622 जना, रसुवाबाट 676 जना र धादिङबाट 3 जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ। यसै गरी काठमाण्डु उपत्यका विभिन्न अस्पतालहरूमा उपचाररत उपचारपछि डिस्चार्ज भएका घाइतेहरूको संख्या 140 पुगेको छ। उद्धार तथा राहत कार्यका लागि देशभर 4811 जना प्रहरी कर्मचारी परिचालित छन्। भीषण बाढ़ीबाट प्रभावित भएकाहरूमध्ये नेपाली सेनाले हालसम्म 163 जना विदेशी नागरिक सहित 2465 जनाको सकुशल उद्धार गरेको छ। आज बिहान 8 बजेसम्म अध्यावधिक विवरण अनुसार बाढ़ी प्रभावित क्षेत्रहरूबाट 163 जना विदेशी नागरिक सहित 2465 जनाको सकुशल उद्धार गरिएको नेपाली सेनाले जनाएको छ। सेनाको हवाई साधन मार्फत टिमुरे, साफ्रोवेसी, दुन्से र मैलुङ इलाकाबाट विदेशी नागरिकहरूको उद्धार गरिएको हो। उद्धार गरिएका विदेशीहरूमा 113 भारतीय, 26 चिनिया, 15 कोरियन, 4 जर्मन, 2 अमेरिकी, 2 इटालियन र 1 ओमानका नागरिक रहेका छन्। टनेलबाट उद्धार गरिएका 191 जना सहित हवाई मार्गबाट 2265 जना र स्थल मार्गबाट 200 जना गरी कुल 2465 जनाको उद्धार गरिएको नेपाली सेनाले जनाएको छ। बाढ़ी प्रभावित क्षेत्रमा उद्धार सँगै स्वास्थ्य सेवा र राहत वितरणको काम पनि निरन्तर चलिरहेको छ। त्रिचुली र धुन्चीमा स्थापित आपतकालीन उपचार केन्द्रहरूबाट हालसम्म 1706 जनाले उपचार सेवा पाएका छन्। प्रभावित जिल्लाहरूमा खोजी उद्धार र राहतका लागि 6700 भन्दा बढ़ी सेनाका जवानहरू परिचालन गरिएका छन्। काठमाण्डुबाट त्रिशुलीसम्म स्थल मार्ग र त्यहाँबाट हेलिकप्टर मार्फत टनेलमा 3600 केजी, मैलुङमा 500 केजी र बेत्रावतीमा 220 केजी राहत सामग्री पुर्याइएको छ। उद्धार कार्यलाई थप प्रभावकारी बनाउन भाद्र 12 गतेदेखि नै टनेल इलाकामा नेपाली सेनाका 84 जनासहित सशस्त्र प्रहरी र नेपाल प्रहरी गरी 146 जनाको संयुक्त टोली खटिएको छ। दादिङमा नदीले बगाएर ल्याएको सेफ फोर्ने 29 जनालाई सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार उनीहरूबाट 92,68,505 रूपियाँ समेत बरामद भएको छ। पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालयले हिरासतमा राखेको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अभिनारायण काफ्लेले बताएका छन्। जल तथा मौसम पूर्वानुमान महाशाखाले भुटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा वर्षाको पनि जोखिम रहेको जनाएको छ। महाशाखाका मौसमविद हरिप्रसाद दाहालले रसुवाको भुटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा आज अधिकांश स्थानमा मध्यमसम्म वर्षा हुने सम्भावना रहेको जानकारी दिएका छन्। महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली तथा पहाड़ी भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका धेरै तथा मधेस र कोशी प्रदेशका तराई भागका केही स्थानमा पनि मेघ र चट्याङसहित मध्यम वर्षाको सम्भावना छन्। कोशी बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भाग, कर्णालीको पहाड़ी भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराई भागका एक दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं
2: आवाज हो नेपाली रेडियो नेटवर्कको तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर भोटेको श्रीरस्व लगायतका क्षेत्रमा आएको विनाशकारी बाढ़ीका कारण सिर्जित गम्भीर संकटमा छिमेकी मुलुकहरू नेपाललाई बलियो साथ दिएका छन्। विपदको अग्रपंक्तिमा उभिँदै छिमेकी भारतले 3 अर्ब करिब 60 मेट्रिक टन राहत सामग्री पठाउनका साथै पूर्वाधार पुनर्स्थापना स्वास्थ्य दूरी र टनेल रेस्क्यू टीम पठाउने तत्परता देखाएको छ भने अर्को छिमेकी चीन सहित अन्य क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मित्र राष्ट्रहरूले समेत उद्धार राहत र पुननिर्माणमा ऐक्यबद्धता जनाउँदै ठूलो सहयोगको घोषणा गरेका छन्। भारतले पठाइसकेको 3 अर्बको 60 मेट्रिक टन राहत सामग्रीमा अस्थायी आश्रयका सामग्री कम्बल सरसफाई सामग्री बत्ती र औषधि रहेका छन्। बाढ़ीबाट ठूलो संख्यामा मानिसको मृत्यु तथा बेपत्ता भएको अवस्थामा भारतले राहतका अतिरिक्त खोज तथा उद्धारमा सहयोगको प्रस्ताव पनि गरेको थियो। नेपालले भने हाल आफ्नै सुरक्षा निकायले खोज तथा उद्धार सञ्चालन गरिरहेको भन्दै विदेशी उद्धार टोली परिचालनको आवश्यकता नरहेको जनाएको छ। भारतले विशेष टनेल रेस्क्यू टीम पठाउने तयारी गरेको जनाएको छ। त्यस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई आवश्यक पर्ने जस्तोसुकै सहयोग गर्न तयार रहेको बताएका छन्। अमेरिकी समाचार संस्था एनबीसी न्यूजका अनुसार बिहिबार व्हाइट हाउसमा आयोजित एक समारोहपछि संचारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै ट्रम्पले भोटेगोसी बाढ़ीबाट प्रभावित नेपाललाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्। त्यस्तै श्रीलंकाले बाढ़ीबाट प्रभावित नेपाललाई 10,00,000 डलर मानवीय सहयोग उपलब्ध गराउने घोषणा गरेको छ। त्यस्तै अस्ट्रेलियाले बाढ़ीबाट प्रभावितहरूका लागि 50,00,000 अस्ट्रेलियाली डलर सहयोग गर्ने भएको छ। त्यस्तै बेलायतले भोटेकोसी बाढ़ीबाट प्रभावित नेपालका लागि उद्धार तथा राहत कार्यमा सहयोग गर्न 5 मिलियन पाउण्ड अर्थात करिब 1,04,00,000 करोड़ रूपियाँ आर्थिक सहायता उपलब्ध गराउने प्रस्ताव गरेको छ। रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले भोटेकोसी नदीमा आएको भीषण बाढ़ीका कारण भएको जनतनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। बिहिबार राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री बालेन्द्र शाहलाई पठाएको सन्देशमा पुटिनले पहिरो तथा बाढ़ीका कारण धेरै नागरिकको ज्यान गएको र ठूलो विनाश भएको भन्दै समवेदना प्रकट गरेका छन्। सरकारले बाढ़ीबाट क्षतिग्रस्त सड़क तथा पुल संचाल तत्काल पुनर्स्थापना गर्न र भारत र चीनसँग विलय ब्रिज सहायता मागेको छ। रसोमा आएको विनाशकारी बाढ़ी का कारण 42 पुल पूर्ण रूपमा क्षतिग्रस्त भएपछि सरकारले भारत र चीनलाई औपचारिक रूपमा सहयोगका लागि पत्राचार गरेको परराष्ट्र मन्त्रीका प्रेस सल्लाहकार जगदीश्वर पाण्डेले जानकारी दिएका छन्। भारतले एउटा बेली ब्रिज नेपालमै उपलब्ध रहेको र त्यसलाई तत्काल प्रयोग गर्न सकिने समेत जनाएको छ। नेपाल चीन सीमा क्षेत्रमा पर्ने केरूङ नाका आसपासमा अचानक आएको भोटेकोसीको विषय बाढ़ी र पहिरोले सीमावर्ती क्षेत्रबाट होइन भूगोलको स्वरूप बदलिदिएको छ। चीनको प्राकृतिक स्रोत मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो 3D तस्विर र भूगर्भविदहरूको विश्लेषणले यो महाविपदको यस्तो भयानक तथ्य बाहिर ल्याएको छ जसले चोकैलाई स्तब्ध बनाउँछ। विज्ञहरूका अनुसार विनाशको श्रृंखला चिनिया भूभागबाट नभई नेपालतर्फको चोकिया नदीको माथिल्लो तटीय क्षेत्रबाट शुरू भएको थियो। झण्डै 5,140 मिटरको अत्याधिक उचाइमा रहेको हिमनदी भत्किएपछि हिउँ र चट्टानका टुक्राहरू तीव्र गतिमा तल छर्न थालेका थिए। तीव्र ढलानका कारण बाटोमा रहेका खुकुला माटो र ढुंगाहरूलाई स्वार्दै यो केवल बाढ़ी मात्र रहेन एउटा विशाल लेदो भावमा परिणत भएको थियो। यो भयानक लेदो नेपाल र चीनको सीमा नदी गुआवी सियाको हुँदै दोङलिङ साङपो नदीमा मिसिएर सिधै केरिङ नाकामा बज्री नपुगेको थियो। यो पहिरो विनाशकारी हुनुको मुख्य कारण यसको उद्गम स्थल र केरुङ नाका बीचको उचाइको ठूलो खाडल रहेको जनाइएको छ। 5,140 मिटरको उचाइबाट शुरू भएको पहिरो 1,800 मिटरमा रहेको केरुङ नाकासम्म आइपुग्दा करिब 20 किलोमिटरको दूरीमा 3,300 मिटरको ठाडो उचाइ गिरावट भएको तथ्याङ्क बाहिरिएको छ। तथ्याङ्क अनुसार बुधबार बिहान चिनिया समय अनुसार 10:52 बजे हिम नदी भत्किएको थियो र मात्र 7 मिनटपछि अर्थात 10:59 बजे नै पहिरो केरुङ नाका आइपुगेको थियो। प्रति सेकेण्ड 50 मिटरको अकल्पनीय सब गतिमा बगेको यो लेदोका कारण मानिसहरूलाई जोगिनका लागि सोच्ने समय समेत मिलेको थिएन। हवस् त काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौं।

Red Surfer. Aber kann.

0: प्रतिशत तत्काल व्यवस्थापन नगर्दा संक्रमण तथा महामारी फैलिन सक्ने स्वास्थ्य क्षेत्रका विज्ञहरूको राय तथा विश्लेषण रहेको सूचनामा उल्लेख गरिएको छ। यसैलाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समिति चितवनको शनिबार बिहान बसेको बैठकको निर्णय अनुसार पहिचान नभएका तथा व्यवहारिसे सब व्यवस्थापन सम्बन्धी निर्देशिका 2083 बमोजिम सबै सबलाई जमीन मुनि व्यवस्थापन गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। सब व्यवस्थापन गर्नु अघि सबै सबको डीएनए सूचना नमूना संकलन गरी संकेत नम्बरका आधारमा अभिलेख राखिनेछ। त्यसपछि भरतपुर महानगरपालिका 9 देवघाट स्थित खुला स्थानमा आजदेखि सब व्यवस्थापन गरिने प्रशासनले जनाएको छ। भारतले रसियाको भुटेको सीमा आएको विषय बारीमा परेर अहिलेसम्म 320 भारतीय नागरिक बेपत्ता भएको बताएको छ। भारतीय विदेश मन्त्रालयले नेपालको बारीमा अहिलेसम्म 320 भारतीय बेपत्ता भएको बताएको हो। मन्त्रालयले अहिलेसम्म 84 भारतीय नागरिकको सुरक्षित उद्धार भएको पनि जनाएको छ, जसमा तमिलनाडुका 21 रहेका छन्। विदेश मन्त्रालयले अन्य 149 भारतीय नागरिक चीनबाट सुरक्षित नेपाल पुगेको पनि बताएको छ। मन्त्रालयका अनुसार झण्डै 400 भारतीय नागरिक चीनमा सुरक्षित रहेका छन्। त्यस्तै भीषण बाढ़ीबाट प्रभावित भएका मध्ये नेपाली सेनाले हालसम्म 163 जना विदेशी नागरिक सहित 2465 जनाको सकुशल उद्धार गरेको छ। अध्यावधिक विवरण अनुसार बाढ़ी प्रभावित क्षेत्रबाट 163 जना विदेशी नागरिक सहित 2465 जनाको सकुशल उद्धार गरिएको नेपाली सेनाले जनाएको छ। सेनाको हवाई साधन मार्फत टिमुरे, स्याफ्रुवेसी, धुन्से र मैलुङ इलाकाबाट विदेशी नागरिकको उद्धार गरिएको हो। उद्धार गरिएका विदेशीहरूमा 113 भारतीय, 26 चिनिया, 15 कोरियन, 4 जर्मन, 2 अमेरिकी र 2 इटालियन र 1 ओमानका नागरिक रहेका छन्। टनेलबाट उद्धार गरिएका 191 जना सहित हवाई मार्गबाट 2265 जना र स्थल मार्गबाट 200 नागरिक कुल 2465 जनाको उद्धार गरिएको नेपाली सेनाले जनाएको छ। धादिङमा नदीले बगाएर ल्याएको सेत फोड्ने क्रममा 29 सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार उनीहरूबाट 92,68,505 रूपियाँ समेत बरामद भएको छ। पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालयले हिरासतमा राखेको गृह प्रहरी प्रवक्ता डीआईजी अभिनारायण काफ्लेले बताएका छन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा आज काठमाण्डुमा गाई जात्रा मनाइँदैछ। शनिबार बिहानैदेखि बसन्तपुर क्षेत्रमा गाईको पहिरनमा दिवंगत आफन्तको फोटोसहित नगर परिक्रमा गरेर गाई जात्रा मनाउन शुरू गरिएको हो। प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमी सोमबार दिन मनाइने यो परम्परागत सांस्कृतिक पर्वमा गाई वा मानिसलाई गाईका रूपमा सिंगारी आफ्ना क्षेत्रमा परिक्रमा गराइन्छ। यसरी गुमाएकाहरूलाई श्रद्धालुले दूध, फलफूल, रोटी, सेवरा दहीका साथै अन्न र द्रव्य दान गर्ने गर्दछ। नगर परिक्रमा गराउनाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समय वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ। राजा प्रताप मल्लले पुत्र शोकले विहल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउनु यो पर्व शुरू गराएको ऐतिहासिक तथ्य रहेको छ। गाई जात्रा हनुमान ढोका स्थित राजा प्रसाद राजदरबार भएर जानुपर्ने प्रथा अहिलेसम्म पनि कायम छ। देशका विभिन्न शहरमा गाई जात्रा मनाइने भए पनि उपत्यकामा यसको विशेष रौनक देखिने गर्दछ। राजनीतिक मुद्दामा फरक फरक धारमा उभिँदै आएका राजनीतिक दलहरू रसुवाको बाढ़ीपछि उत्पन्न मानवीय संकटको सामनाका लागि एकजुट भएका छन्। बाढ़ीपछि उत्पन्न मानवीय संकटमा सत्तारूढ़देखि प्रतिपक्षमा रहेका दलहरू आआफ्नै ढंगले उद्धार र राहतको साझा जिम्मेवारीमा जुटेका छन्। दलहरूले बाढ़ी प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि आआफ्ना पार्टी पंक्तिलाई खटाएका छन्। सत्तारूढ़ दल राजुपारी पार्टी पंक्तिलाई रियाट मार्फत सुरक्षा निकाय संघको समन्वयमा उद्धार र राहत कार्यमा खटिन निर्देशन दिएको छ। राजुपाका महामन्त्री विपिन कुमार आचार्यका अनुसार उद्धार राहतको संयोजनको जिम्मा रियाटका पूर्व संयोजक आशिष थापालाई दिएको छ। थापाले रसुवाको मैलुङ स्थित सेती ओडारबाट बिहिबार एकै दिन करिब 250 जनाको उद्धार गरिएको बताएका छन्। रियाटले झण्डै 600 जनाको उद्धार गरेको समेत उनको भनाइ छ। उद्धार गरिएका मानिसहरूलाई नुवाकोटका 5 सेल्टरमा राखेर थाना तथा बसोबासको व्यवस्था गरिएको पनि जानकारी गराइएको छ। त्यस्तै प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले उद्धार र राहतका लागि रसुवा बाढ़ी विपद व्यवस्थापन समन्वय तथा सहजीकरण समिति गठन गरेको छ। केन्द्रीय सदस्य समेत रहेका रसुवाका सांसद मोहन आचार्यको संयोजकत्वमा समिति गठन गरिएको छ। कांग्रेसले केन्द्रीय कार्यालयमा सूचना तथा समन्वय डेस्क पनि स्थापना गरेको छ। पार्टीका तर्फबाट हुने सबै खाले सहयोग आचार्य संयोजकत्वको समितिको समन्वयमा हुने कांग्रेसले जनाएको छ। त्यस्तै एमाले बाढ़ी प्रभावितको उद्धार राहतका लागि भातृ संगठनहरू अनि राष्ट्रिय युवा संघ लगायतका संगठनका सदस्यहरूलाई खटाएको छ। त्यस्तै नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले 10 पदौमा सामाजिक सञ्जाल मार्फत पार्टी पंक्तिलाई प्रभावित क्षेत्रमा तत्काल उद्धार राहत तथा मानवीय सेवामा जुट्न र स्थानीय प्रशासनसँग समन्वय गर्न निर्देशन दिएका थिए। त्यस्तै जसोमा नेपालले पनि बाढ़ी प्रभावित क्षेत्रमा आफ्ना नेता तथा कार्यकर्ता परिचालन गरेको छ। राप्रपाले पनि पार्टीका सबै तहका नेता, कार्यकर्ता र शुभेच्छुकलाई उद्धार राहत र मानवीय सहयोगमा सक्रिय हुन आह्वान गरेको छ। श्रम संस्कृति पार्टीले पनि बाढ़ी प्रभावित क्षेत्रमा नेता कार्यकर्ताहरू खटाएको छ। उक्त पार्टीका सांसद आर्यन राई आफै प्रभावित क्षेत्रमा पुगेका छन्। शिक्षक कर्मचारी भर्नाका लागि यसअघि स्थगित गरिएको छनौट परीक्षा पुनः सञ्चालन गर्न खोजिएपछि सप्तरीको बलान बिहुल गाउँपालिका 6 स्थित जागेश्वर गहिराई श्रथा माध्यमिक विद्यालयमा शनिबार तनाव उत्पन्न भएको छ। परीक्षा सञ्चालनको विषयलाई लिएर स्थानीय र सुरक्षाकर्मीबीच विवाद हुँदा झडपको अवस्था सिर्जना भएको हो। विद्यालयको गेट खोल्ने विषयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र गाउँ प्रहरीसँग स्थानीयको विवाद भएको स्थानीयहरूले बताएका छन्। घटनाका क्रममा केही व्यक्तिमाथि कुटकुट समेत भएको स्थानीयको दावी छ। प्रक्रियामा आर्थिक चलखेल भएको आरोप लगाउँदै बलान बिहुल छकावडा अध्यक्ष सूर्य कुमार दासले विद्यालयको प्रशासन कक्षमा तालाबन्दी गरेका छन्। उनले विद्यालयका प्रधान अध्यापक बोला यादव, व्यवस्थापन समिति अध्यक्ष तथा छनौट समितिका संयोजक नथुने दास र शिक्षा समन्वय तथा विकास कार्यालय सप्तरीका शिक्षा समन्वय अधिकारी शशि कुमार यादव बीच मिलेमत भएको आरोप लगाएका छन्। पृथ्वी राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएको छ। रसुवाको बोटेको सीमा बुधबार आएको व्यासकाई गाड़ीले धादिङको बैरेनीदेखि गलौदीसम्मको काठमाण्डु मुगलिन सड़कमा लेदो थुपारेको थियो। गाड़ीले ठाउँ ठाउँमा थुपारेको लेदो पन्छाएपछि शुक्रबार राति 8 बजेदेखि सड़क एकतर्फी सञ्चालनमा आएको हो। त्यस्तै पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेरौनीमा लेदो पूर्ण रूपमा पन्छाउन बाँकी रहेकाले सड़क एकतर्फी सञ्चालनमा आएको बताइएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभल मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौं
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको जो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब विदेशका खबर। नेपालमा आएको विनाशकारी आकस्मिक बाढ़ीबाट प्रभावित नागरिकलाई सहयोग गर्न अमेरिकी समाचार संस्था सीएनएनले विश्व समुदाय समक्ष अपील गरेको छ। सीएनएनको इम्प्याक्ट योर ओल्ड अन्तर्गत प्रकाशित सामग्रीमा चीन र नेपालमा बुधबार आएको विनाशकारी बाढ़ीले कयौं समुदायलाई गम्भीर रूपमा प्रभावित बनाएको उल्लेख गर्दै बाढ़ी पीड़ितलाई सहयोग गर्न आह्वान गरिएको हो। सीएनएनका अनुसार बाढ़ीपछि 1,900 भन्दा बढ़ी मानिस बेपत्ता छन्। संचार सम्पर्क विद्युत तथा आवश्यक स्रोत साधनमा आएको अवरोधले खोज तथा उद्धार कार्यमा समेत प्रभावित भइरहेको समाचारमा उल्लेख गरिएको छ। ती टोलीले स्वच्छता सामग्री खाद्यान्न सुरक्षित खानेपानी तथा स्वास्थ्य सम्बन्धी सहायता समेत वितरण गरिरहेका छन्। त्यस्तै जलविद्युत आयोजना निर्माणको ठेक्का दिलाउन सहयोग गरे बापत चिनिया कम्पनीबाट घुस लिएको अभियोगमा दोषी ठहर भएपछि इक्वेडरका पूर्व राष्ट्रपति लेनिन मोरेनोलाई शुक्रबार 5 वर्षको जेल सजाय सुनाइएको छ। 73 वर्षीय मोरेनो शारीरिक रूपमा अशक्त भएकाले हिडुल गर्न कठिनाई हुने भन्दै अदालतले उनलाई घरमै नजरबन्दमा राखेर सजाय भोग्न आदेश दिएको छ। मोरेनोलाई राफेल कोरियाको नेतृत्वमा उपराष्ट्रपति रहेका बेला भएको घुसखोरी योजनामा प्रत्यक्ष संलग्न भएको ठहर गरिएको हो। उनकी श्रीमती र छोरी सहित दुई भाइ तथा एक भिनाजुलाई पनि योजनामा समावेश गरिएको अभियोगमा दोषी ठहर गरिएको छ। श्रीमती र छोरीलाई जम्मै 30 महिनाको जेल सजाय सुनाइएको छ। अब खेल खबर। अस्ट्रेलियामा जारी तेस्रो संस्करणको टप इन T20 सिरिजमा नेपाल ए पुरूष क्रिकेट टोलीले आज भिक्टोरिया C11 विरूद्ध खेल्दैछ। डार्विन स्थित मरारा क्रिकेट मैदानमा हुने यी दुई टोली बीचको खेल अपराह 1:15 बजेबाट शुरू हुनेछ। सेमी फाइनल दौड़बाट बाहिरिसकेको नेपाल सान्त्वना जीतको खोजीमा छ। नेपाल 4 अंक सहित तालिकाको 7 स्थानमा छ। जारी प्रतियोगितामा 5 खेल जितेको नेपालले 3 खेलमा हार तथा 2 खेलमा जीत निकालेको छ। नेपालले पहिलो खेलमा नर्दर्न टेरिटोरी स्ट्राइक विरूद्ध 8 विकेट तथा दोस्रो खेलमा बंगलादेश हाई पर्फर्मेन्स 11-9 विकेटको हार बेहोरेको थियो। त्यसपछि नेपालले तेस्रो खेलमा होबर्ट हरिकेन्स एकेडेमीलाई 39 रनले तथा चौथो खेलमा अस्ट्रेलियन क्यापिटल टेरिटोरीलाई 4 विकेटले पराजित गरेको थियो। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। रसुवा बाढ़ीमा हालसम्म 626 शव भेटियो। 2400 भन्दा बढ़ी बेपत्ता। चितवनमा सबैभन्दा धेरै 233 शव फेला। व्यवहारी से शव सर्न थालेपछि जमीन मुनि काट्ने निर्णय। अहिलेसम्म 163 विदेशी सहित 2465 सकुशल उद्धार। भारतका 320 र चीनका 554 बेपत्ता। चीनतर्फका 7 जनाको मृत्यु। बाढ़ीले ल्याएको सेक फोड्ने क्रममा 29 जना पक्राउ। 92 लाख भन्दा बढ़ी बरामद। काठमाडौँमा गाई जात्रा पर्व शुरू। बसन्तपुरमा भीड़। स्थगित परीक्षा पुनः सञ्चालन गर्न खोज्दा सप्तरीको जनता विद्यालयमा तनाव। प्रहरीसँग स्थानीयको झडप। बाढ़ी पीड़ित नेपालीका लागि सहयोग गर्न सीएनएनको अपील। घुस लिएको अभियोगमा दोषी ठहर भएपछि इक्वेडरका पूर्व राष्ट्रपति लेनिन मोरेनोलाई 5 वर्षको जेल सजाय। र नेपाल पुरूष क्रिकेट टोलीले आज भिक्टोरिया विरूद्ध खेल्दै खेल अपराह 1:15 बजेदेखि शुरू हुने। हवस् त नेपाली खबर अहिलेलाई यति नै। 1 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो साइनो 99.8 मेगाहर्ट्ज तपाईं हाम्रो अटुट साइनो
1: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना विश्वविद्यालय अनुदान आयोगबाट सीएए प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह बीबीएससी बीएड प्रथम वर्षमा बिरामी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ। कलेजका विशेषताहरू पर्याप्त सुविधा सहित आफ्नै भवन मल्टिमिडिया ई लाइब्रेरी तथा पुस्तकालय सुविधा पर्याप्त छात्रवृत्ति व्यवस्था अंग्रेजी र नेपाली माध्यममा पठन पाठन प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10-1 सम्पर्क नम्बर 056-94-495। एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना
2: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अत्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना निनाह हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी मुक्त हुनुहोस्।
1: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 056-94-959 98-550-60-359 र 98-550-67-359।
3: चैते धानमा नेट ब्लास्टको समस्या
4: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेट ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
3: रोगको लागि अनुकूल मौसम
4: अत्याधिक सापेक्षित आर्द्रता पित र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू
3: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हरदीनाथ 1, कुमल 2, कुमल 5, कुमल 6 र कुमल 7 लगाउनु।
4: खेतमा पानी जमाइराख्ने
3: वेबस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने।
4: ट्राइसाइक्लाजोल 75% डब्लुपी 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3% एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5% इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
5: आमा एक गिलास दही खान्न साह्रै गर्मी हो।
6: आमा मलाई दुध है।
5: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
7: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
5: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
7: भरतपुर 10 सिसाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध दही घिउ पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
4: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलचोक।
1: चाहिनो समय सूचक अहिले 3:30 बज्यो।

का लागि टप एन टी ट्वेन्टी सिरिज मार्फत सहयोग अभियान प्रतियोगिताको बाँकी खेलमा प्रवेश शुल्क नलिने र मैदानमा आउने दर्शकबाट स्वैच्छिक रूपमा सहयोग रकम संकलन गरिँदै

0: एलजी ले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी घर घरमा एलजी, एलजी लाइफ्स गुड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, जो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। भोटे कोशी नदीको भीषण बाढ़ी पछिको परिस्थिति बारेको खबरबाट, भोटे कोशी नदीमा आएको भीषण बाढ़ीले अहिलेसम्म 623 जनाको ज्यान गएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आजसम्म बाढ़ीमा परि ज्यान गुमाउनेको संख्या 626 पुगेको छ। फेला परेका शवहरूमा सबैभन्दा धेरै चितवनमा 233, नवलपुरमा 158, नुवाकोटमा 51, गोर्खामा 48, धादिङमा 45, नवलप्रासी पश्चिममा 47, तनहुँमा 31 र रसुवामा 13 जना रहेका छन्। यस विनाशकारी बाढ़ीपछि अझै पनि 2426 जना सम्पर्कविहीन छन्, जसमा नेपाल प्रहरी, सेना, जलविद्युत आयोजनाका कर्मचारी, 517 विदेशी नागरिक र 127 गैर आवासीय नेपाली रहेका छन्। घाइते 101 जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने प्रभावित क्षेत्रमा टोलीहरूले खोज, उद्धार र राहत कार्यलाई तीव्रता दिएका छन्। रसुवाको विनाशकारी बाढ़ीमा परि चितवनमा संकलन भएर पैसा नखुलेका तथा व्यवहारी सेसबको व्यवस्थापन गरिने भएको छ। जिल्ला सुरक्षा समितिको निर्णय अनुसार पहिचान हुन नसकेका शवलाई डीएनए नमूना संकलन गरी संकेत नम्बरका आधारमा अभिलेख राख्दै भरतपुर महानगरपालिका एक देवघाट स्थित खुला स्थानमा व्यवस्थापन गर्न थालिएको छ। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले रसुवा बाढ़ीपछि चितवनमा संकलन भएका शवमध्ये 4 वटा पहिचान भइसकेको र 229 वटा शव होल्डिङ सेन्टर तथा स्वास्थ्य संस्थामा रहेको जानकारी दिनुभएको छ। होल्डिङ सेन्टर, स्वास्थ्य संस्था तथा नदी तटबाट संकलन गरिएका केही शवको अवस्था सडिगलेको र पहिचान गर्न नसकिने रहेको उहाँले बताउनु भएको छ। शवहरू लामो समयसम्म राख्दा सड्ने, गल्ने र त्यसबाट संक्रमण तथा महामारी फैलिन सक्ने स्वास्थ्य क्षेत्रका विज्ञको राय रहेकाले तत्काल व्यवस्थापन गर्नुपर्ने अवस्था आएको अर्यालको भनाइ छ। विषम अवस्थालाई मध्यनजर गर्दै पहिचान हुन नसकेका तथा व्यवहारिसे शव व्यवस्थापन सम्बन्धी निर्देशिका 2083 बमोजिम शव व्यवस्थापन गर्ने निर्णय भएको छ। प्रशासनका अनुसार सबै शवको डीएनए नमूना संकलन गरी संकेत नम्बरका आधारमा अभिलेख राखिनेछ। यसबाट भविष्यमा शवको पहिचान खुलेमा सम्बन्धित परिवारलाई जानकारी गराउन सहज हुने अपेक्षा छ। शोकको विषम परिस्थितिमा गरिएको यो निर्णयलाई सकारात्मक रूपमा लिएर सहयोग, समन्वय तथा सूचना सम्प्रेषण गरिदिन जिल्ला प्रशासन कार्यालयले सबैमा आग्रह गरेको छ। साथै बाध्यात्मक परिस्थितिबाट सृजित यस निर्णयबाट पीड़ित परिवारलाई पर्न गएको असुविधाप्रति प्रशासनले क्षमा याचना पनि मागिरहेको छ। रसुवा बाढ़ीपछि चितवनमा ल्याइएका तथा संकलन गरिएका शवको व्यवस्थापनका लागि प्रशासनले सम्बन्धित परिवार वा आफन्तले आवश्यक जानकारी लिन र सम्पर्क गर्न सक्ने पनि जनाएको छ। सूचना अनुसार थप जानकारीका लागि प्रहरी निरीक्षक अनिल थापा र सहायक प्रहरी हवलदार सुजन खनाललाई सम्पर्क गर्न सकिने प्रहरीले जनाएको छ। भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीपछि रसुवा, नुवाकोट र धादिङका विद्युत पूर्वाधारमा पुगेको क्षति, मरमत तथा प्रभावित क्षेत्रमा विद्युत सेवा पुनर्स्थापनाको काम तीव्र पारिएको छ। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका अनुसार बाढ़ी प्रभावित क्षेत्रमा उद्धार, राहत र विद्युत आपूर्ति पुनर्स्थापनालाई उच्च प्राथमिकता दिएको छ। मन्त्रालयले नेपाल विद्युत प्राधिकरण मार्फत प्रभावित क्षेत्रमा विद्युत आपूर्ति पुनः संचालन गर्ने काम अगाडि बढ़ाएको छ। मन्त्रालयका अनुसार नुवाकोटका करिब 90% क्षेत्रमा विद्युत आपूर्ति सुचारू गरिएको छ। रसुवाको धुन्ची क्षेत्रमा पनि विद्युत लाइन यथाशीघ्र संचालन गर्ने गरी काम भइरहेको छ। भोटेकोशी नदीमा अझै बाढ़ी आउन सक्ने जोखिम रहेकाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई एसएमएस अलर्ट मार्फत पूर्व सूचना प्रवाह गरी सुरक्षित स्थानमा सार्न आग्रह गरिएको छ। रसुवास्थित त्रिशुली 3A जलविद्युत आयोजनाको टनेलभित्र फँसेका मानिसको उद्धारका लागि सुरुङको मुख खोल्ने कार्य तीव्र पारिएको छ। 2 दिनदेखि सुरुङको मुख खोल्ने प्रयास भइरहेको छ। यही क्रममा आज बिहानैदेखि सुरुङको मुख खोल्ने कार्यलाई थप गति दिइएको छ। टनेलभित्र मानिस फँसेको गुनासो आएपछि उद्धार टोली परिचालन गरी लेदो तथा भग्न अवशेष पछ्याउँदै सुरुङको प्रवेशद्वार खोल्ने कार्यलाई अगाडि बढ़ाइएको छ। सुरुङको मुख खोतल्न र खोजी कार्यलाई द्रुत गति दिन आइतबार रातिदेखि नै नेपाली सेनाका 62 सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका 20 गरी 82 जनाको संयुक्त टोली खटिएको छ। सो क्षेत्रमा प्रतिकूल मौसम कायम रहेकाले उद्धार प्रयास पनि निकै चुनौतीपूर्ण बनिरहेको छ। हामीसँग खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाल, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रिके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: एकलो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बाढ़ी प्रभावित क्षेत्रमा अन्तर्राष्ट्रिय उद्धार टोलीलाई परिचालनको अनुमति दिन माग गरेको छ। कांग्रेस संसदीय दलका नेता विष्णुराज आङदेम्बेले प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेर यस्तो आग्रह गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भेटेर वहाँले सरकारले गर्नुपर्ने कामहरू के कस्ता हुन् भनेर बुदागत रूपमा समेत दिनुभएको छ, जसमा अन्तर्राष्ट्रिय उद्धार टोलीलाई परिचालनको अनुमति दिनुपर्ने विषय छ। यसअघि आङदेम्बे नुवाकोट लगायतका क्षेत्रमा आफै निरीक्षणमा जानुभएको थियो। रसुवाबाट उद्धार गरी ल्याइएकालाई अस्थायी बसोबासका लागि नागार्जुन स्थित एलो गुम्बामा राखिएको छ। सुरक्षाकर्मीले उद्धार गरी ल्याएका 250 एला गुम्बामा राख्ने गरी व्यवस्था मिलाइएको छ। नागार्जुन 2 स्थित गुम्बामा हाल करिब 100 बाढ़ी पीड़ितलाई राखिएको नागार्जुन नगरपालिकाका कार्यवाहक प्रमुख सुशीला अधिकारीले जानकारी दिनुभयो। गुम्बाको मेडिटेशन हलमा पीड़ितलाई राखिएको छ। गुम्बामा अस्थायी बसोबासका लागि ल्याइएका बाढ़ी पीड़ितका लागि नेपाल रेडक्रस सोसाइटीले 50 मण्डी र 50 म्याट्रेस उपलब्ध गराएको छ। बाढ़ी प्रभावित क्षेत्रबाट उद्धार गरिएका र सम्पर्कमा आएका पर्यटकको संख्या 187 पुगेको छ। नेपाल पर्यटन बोर्डले पछिल्लो तथ्याङ्क सार्वजनिक गर्दै त्यसबारे जानकारी गराएको छ। बोर्डका अनुसार 184 पर्यटकको उद्धार भएको छ र 3 सम्पर्कमा आएका छन्। अझै 420 पर्यटक सम्पर्क बाहिर रहेका छन्। 10 भदौमा आएको बाढ़ीका कारण रसुवागढ़ी नाका हुँदै कैलाश मानसरोवर यात्रामा जाने धेरै पर्यटक सम्पर्कविहीन भएका थिए। चीनले नेपाललाई 20 अमेरिकी डलर नगद सहयोग पठाउँदैछ। परराष्ट्र मन्त्री शिशिर खनालका अनुसार चीनले राहत सामग्री बोकेका 2 कार्गो विमान र सुरुङ सम्बन्धी बिग्रिएको 2 टोलीसँगै नेपाल सरकारलाई 20 लाख अमेरिकी डलर नगद सहयोग पठाउँदैछ। यसअघि अन्य देशले पनि नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। भारतले राहत सामग्री पठाइसकेको छ। यता चीनबाट सुरुङ सम्बन्धी बिग्रिएको 2 टोली नेपाल आउँदैछन्। यही भदौ 10 गते भोटेको सीमा आएको विनाशकारी बाढ़ीबाट प्रभावित रसुवा नुवाकोट र धादिङमा उद्धार कार्य जारी छ। कतिपय विद्युतको आयोजनामा टलिनमा फँसेकाको उद्धार हुन बाँकी छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार त्रिशुली 3A जलविद्युत आयोजनामा फँसेकाको उद्धार र उत्खनन जारी छ। अहिलेसम्म 20 भन्दा बढ़ी उत्खनन भइसकेको रिपोर्टिङ प्राप्त भएको छ र अन्यत्र पनि आयोजना पुरिएका वा बगाएका क्षेत्रमा उद्धार कार्य जारी रहेको जनाइएको छ। यही बेला चीनबाट सुरुङ सम्बन्धी बिग्रिएको 2 टोली नेपाल आउन लागेका हुन्। बाढ़ी तथा अन्य विपदका जोखिमबारे सर्वसाधारणलाई समयमै जानकारी दिन गुगलले नेपालमा आपतकालीन सूचना सेवा शुरू गरेको छ। गुगलले होमपेजमा नेपाल फ्ल्यास फ्लड इमर्जेन्सी इन्फो एण्ड अपडेट्स छुट्टै लिंक उपलब्ध गराउने भएको हो, जसमार्फत पछिल्लो बाढ़ीको अवस्था जोखिम क्षेत्र सम्बन्धी जानकारी तथा अन्तर्राष्ट्रिय संचार माध्यममा प्रकाशित समाचार हेर्न सकिने व्यवस्था गरिएको छ। सेवामा बाढ़ी सम्बन्धी गुगलको फ्लड अलर्टसँगै प्रभावित क्षेत्र देखाउने नक्सा पनि समावेश गरिएको छ। यसले बाढ़ीको जोखिममा रहेका स्थान पहिचान गर्न र यहाँको अवस्थाबारे जानकारी लिन सहज बनाउनेछ। गुगलका अनुसार आपतकालीन सूचनाको उद्देश्य सम्बन्धित सरकारी निकायबाट जारी हुने बाढ़ीको पूर्व सूचना र चेतावनीलाई डिजिटल माध्यमबाट छिटो सर्वसाधारणसम्म पुर्याउनु हो। जल तथा मौसम विज्ञान विभाग र बाढ़ी पूर्वानुमान महाशाखाबाट प्राप्त सूचनालाई गुगल सर्च तथा गुगल म्याप्स मार्फत प्रयोगकर्तासम्म पुर्याउन सकिने व्यवस्था गराइएको छ। कैलाश मानसरोवर यात्राबाट फर्किएका आध्यात्मिक गुरू जगदीश वासुदेव सद्गुरूलाई तातो पानी नाका हुँदै काठमाण्डु ल्याइएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार आज हेलिकप्टर मार्फत उहाँलाई काठमाण्डु ल्याइएको हो। बाढ़ीका बेला मानसरोवर सरोवर क्षेत्रमा रहेका सद्गुरू प्रभावित क्षेत्रमा हुनुहुन्थ्यो। उहाँको ईशा फाउण्डेशनले संचालन गर्ने कैलाश मानसरोवर यात्राको एक टोली रसुवा बाढ़ीमा सम्पर्कविहीन थिए। सो टोलीमा रहेका 80 तीर्थयात्री मानसरोवरबाट फर्किने क्रममा नेपाल चीन सीमानामा बाट सम्पर्कविहीन छन्। 10 भदौको बाढ़ीपछि सार्वजनिक एक भिडियोमा सद्गुरूले सम्पर्कविहीन आफ्नो टोलीको संख्या र सदस्यबारे जानकारी गराउनु भएको थियो। उहाँका अनुसार सो समूहमा अमेरिका, क्यानाडा, अस्ट्रेलिया, बेलायत, जर्मनी, फ्रान्स, नेपाल सहित 20 मुलुकका नागरिक थिए। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: एनबीएल सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल अफर
3: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
2: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%
3: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा
2: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
3: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
2: न्यून सेवा शुल्क न्यून ब्याज दर
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
2: शर्तहरू लागू हुनेछन्
4: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क

एलजी ले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ। हरेक घरको खुसी घर घरमा एलजी। एलजी लाइफ गुड।

0: नेपालको एकमात्र डिटिएच सेवा डिश हो,
1: डिश हो खुशीको कनेक्सन।
0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। जो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब विदेशका खबर। रूसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति शी जिनपिङ सहितका ईरान र भारतका नेता किर्गिस्तान जाने भएका छन्। उनीहरू पश्चिमी प्रभावको प्रति सन्तुलनका रूपमा हेरिएको सांघाई सहयोग संगठनको शिखर सम्मेलनमा सहभागी हुनेछन्। एससीसीओको 25 वार्षिक उत्सवको अवसरमा आयोजना हुने दुई दिने सम्मेलनमा करिब एक दर्जन राष्ट्र प्रमुख सहभागी हुने भएका छन्। यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनले भेनेजुएलासँग वृहत तेल सम्झौता गरेको बताएका छन्। सम्झौता कार्यान्वयन भएमा अमेरिकाले भेनेजुएलाका विशाल अप्रयुक्त तेल भण्डारमा लागत मूल्यमा पहुँच पाउनेछ। अब खेल खबर। बुधबार रसियाको भोटेको सिमाएको बाढ़ीबाट प्रभावित बाल बालिकाका लागि अस्ट्रेलियाको डार्विनमा जारी टप एन टी ट्वेन्टी सिरिज मार्फत सहयोग अभियान सञ्चालन गरिने भएको छ। प्रतियोगिताको बाँकी खेलमा प्रवेश शुल्क नलिने र मैदानमा आउने दर्शकबाटै स्वैच्छिक रूपमा सहयोग रकम संकलन गरिने आयोजक नर्दन टेरिटोरी क्रिकेटले जनाएको छ। एनटी टप एनटी ट्वेन्टी सिरिजका बाँकी खेलमा दर्शकलाई प्रवेश शुल्क लगाइने छैन। मैदान प्रवेश गर्दा दर्शकलाई स्वैच्छिक रूपमा सहयोग रकम दिन आग्रह गरिएको छ। आज राति हुने नेपाल र भिक्टोरिया बीचको खेलमा थप सहयोग रकम जुटाउन नेपाली टोलीका खेलाड़ीले हस्ताक्षर गरेका क्रिकेट ब्याटको गोला प्रथा समेत गरिने भएको छ। संकलित सम्पूर्ण रकम नेपालका बाल बालिकालाई स्वास्थ्य सेवा, पोषण तथा सुरक्षित खानेपानी उपलब्ध गराउन युनिसेफ अस्ट्रेलियाले सञ्चालन गरेको सहयोग अभियान मार्फत प्रदान गरिने जनाइएको छ। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षक पुनः एकपटक। भोटेको कोशी नदीमा आएको भीषण बाढ़ीले अहिलेसम्म 623 जनाको मृत्यु, अझै पनि 2426 जना सम्पर्कविहीन। चितवनमा संकलन भएर पहिचान नखुलेका तथा व्यवारिसे शवको व्यवस्थापन गरिँदै भोटेकोशी बाढ़ीपछि भूमिगत पावर हाउसमा फँसेकाको उद्धार कार्य जारी। त्रिशुली 3A को सुरूङको मुख खोल्न 82 सुरक्षाकर्मी परिचालन। रसुवाबाट उद्धार गरिएका बाढ़ी पीड़ितलाई नागार्जुनको गुम्बामा अस्थायी सेल्टर। अन्तर्राष्ट्रिय उद्धार टोलीलाई परिचालनको अनुमति दिन कांग्रेसको माग। चीनबाट सुरूङ सम्बन्धी बिग्रिएको दुईवटा टोली नेपाल आउँदै बाढ़ीबारे पूर्व जानकारी दिन नेपालमा गुगलले शुरू गर्यो आपतकालीन सूचना सेवा। रूस चीन र ईरानका नेताहरू एससीओ शिखर सम्मेलनमा सहभागी हुँदै करिब एक दर्जन राष्ट्र प्रमुख
0: सहभागी।

0: साहिनो समय सूचक अहिले दिउँसोको 4 बज्यो PM
1: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।
2: ए लौ न लौ लौ चट्याङ पर्न आटो सबैजना यता आउ त यता यो ठुलो रुखको फेदमा बसौ।
3: हुन्न हुन्न चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
4: हो र
3: हो नि, चट्याङ गर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
4: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
3: चट्याङ गर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
4: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
3: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: नसर्ने रोग रोकथाम तथा नियन्त्रणका उपायहरू: धुम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन नगर्ने, क्यान्सर, मुटु रोग, दीर्घ श्वासप्रश्वास अवरोध सम्बन्धी रोग, मधुमेह हुने सम्भावना बढाउने प्रमुख कारक तत्व चुरोट, बिडी, गुटका, खैनी, ई सिगरेट, हुक्का जस्ता सुर्तीजन्य पदार्थको सेवन नै हो। अरूले गरेको धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिको स्वास्थ्यमा पनि खराब असर गर्छ। धुम्रपान गर्ने व्यक्तिलाई हृदयघातको खतरा लगभग 3 गुणा बढी हुन्छ।
7: मदिराको सेवन नगर्ने, रक्सी, बियर, वाइन, जाँड जस्ता मदिराको सेवन गर्दा हृदयघात, कलेजो सम्बन्धी रोग, पेट वा आन्द्रामा घाउ हुने, क्यान्सर र मानसिक असन्तुलन जस्ता समस्याहरू हुन सक्छन्। मदिराको सेवनले घरेलु हिंसा, अपराध र दुर्घटनालाई बढाउँछ। शारीरिक रूपमा सक्रिय रहने, योग गर्ने, हिँडुल गर्ने, दौड़ने, साइकल चलाउने, पौडी खेल्ने आदि, पसिना आउने गरी कम से कम 30 मिनट नियमित रूपमा व्यायाम गर्ने, शरीरको तौल बढी भए घटाउने, स्वस्थ तौल कायम गरी तन्दुरुस्त रहने, नुन र चिनीको प्रयोग कम गर्ने, नुनिलो, गुलियो र चिल्लो खानेकुरा खानाले क्यान्सर, मुटु रोग र मधुमेह हुने जोखिमलाई बढाउँछ। खानामा नुनको प्रयोग कम गर्ने, दिनको 5 ग्राम भन्दा कम खाने, गुलियो पेय पदार्थ, मिठाई, चकलेट जस्ता खानेकुराहरू कम खाने, चिया र कफीमा चिनी कम हालेर खाने, शुद्ध र सफा पानी पिउने, एक दिनमा कम्तीमा 2 लिटर पानी पिउने,
6: सन्तुलित खाना खाने, क्यान्सर, मुटु रोग, मधुमेह र दीर्घ श्वासप्रश्वास अवरोध सम्बन्धी रोग लाग्नबाट बच्न अन्न, दाल, गेडागुडी, दूध, दही, माछा, बोसो नभएको मासु, अण्डा, हरियो सागसब्जी र फलफूल सन्तुलित मात्रामा खाने, मौसमी ताजा फलफूल र सागसब्जी दैनिक प्रशस्त 4-5 पटक खाने, खानासँग नुन नहालेको सलाद नियमित खाने,
7: मानसिक तनावको व्यवस्थापन गर्ने, ध्यान तथा योग गर्ने, रिसलाई नियन्त्रण गर्ने, परिवार तथा साथीभाइसँग पर्याप्त मात्रामा समय बिताउने, घर तथा कार्यालयमा तनाव मुक्त वातावरण सिर्जना गर्ने, घुमफिर र रमाइलो गर्ने,
6: उच्च रक्तचाप तथा नसर्ने रोगका अन्य जोखिमहरूलाई व्यवस्थापन गर्ने, उच्च रक्तचाप भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, रगतमा चिनीको मात्रा बढेको, मधुमेह भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, रगतमा चिल्लोपना बढेको, उच्च कोलेस्ट्रोल भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, मोटोपना घटाई स्वस्थ तौल, उचाइ अनुसारको तौल कायम गर्ने,
7: आत्महत्या रोकथामका लागि निशुल्क हेल्पलाइन नम्बर 116 मा 24 घण्टा सेवा उपलब्ध छ।
6: बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय, हेटौडा, जनस्वास्थ्य कार्यालय, चितवन।
8: अब तपाईको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
9: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
8: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
9: तपाईको दैनिक, साप्ताहिक, मासिक तथा वार्षिक राशिफल,
8: स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
9: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
8: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय, हाम्रो गौरव।
10: Ha ha ha ha! हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ, विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन पनि।
11: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ, के कुराको चित्त बुझिन छोरी?
10: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
11: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
10: बाबा, हाम्रै पश्चिम स्टोनको साधनगर टाउनमा रहेको निरज फोटो एन्ड भिडियोग्राफी छ नि छोरी।
11: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क भर बस। तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि निरज फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदानगर टाउन, चितवन।
10: सम्पर्क नम्बर 9845082997,
12: 9855109997।
13: रेडियो साइनो 89.8 मेगाहर्ज, तपाईँ हाम्रो अटुट साइनो।

यस्तो एक साँझ आउला, एक रात आउला, तिम्रो आँखामा पनि बरसात आउला, रातको सुरुवात जसको अँगालोमा भए पनि म त्यही रातमा ब्युँझिँदा तिमीलाई मेरो याद

यो सुसना संगीत र मनोरञ्जनको अटुसाहिनो यो हो पश्चिम चितवनको आवाज सामुदायिक रेडियो साहिनो साहिनो साहिनो 89.8 मेगाहर्ज

0: Thank you.
1: रेडियो साइनो 89.8 मेगाहर्ज तपाईँ हाम्रो अटुट साइनो

0: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ज।
1: साहिनो समय सूचक अहिले साँझको 7 बज्यो 8:07 PM। अफिस आउन जान साह्रै गाह्रो भयो, एउटा साधन लिन्के भनेको विश्वासिलो र भरपर्दो ठाउँ कहाँ होला?
2: लिन्के मात्र होइन, भदभदी रिकन्डिसन एन्ड ओक्सबाट लिइहाल न, मैले त त्यहीँबाट लिएको, अहिलेसम्म राम्रै चलिरहेछ।
1: ए हो र, म पनि त्यहीँ जानु पर्यो, भाइले पनि बाइक सर्भिसिङ गर्ने भन्दै थियो, एउटै ठाउँमा हुने भयो।
3: हामी कहाँ विभिन्न कम्पनीका मोटरसाइकलहरू मर्मत गरिनुको साथै सुपर मूल्यमा पार्ट्सहरू र पुराना मोटरसाइकलहरू किनबेच पनि गरिन्छ।
1: प्राइटर अमित परसाई भटभटे रिकन्डिसन एन्ड वर्कसप भरतपुर 18 चनौलीबाट भीमनगर जाने बाटो। मोबाइल 98550 82751।

0: अब चलाउनुहोस् इन्टरनेट र टिभी सँगै युट्युब एकै स्थान सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइटिएसबाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004744 क्लासिक टेक छोयो कि चल्यो
1: अब तपाईको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पासपोर्ट एप्लिकेशन
2: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी
1: नेपाली चाडपर्व तथा शुभ साइतको विस्तृत विवरण
2: तपाईको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल
1: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार
2: नेपाली एफएम तथा अनलाइन रेडियोहरू
1: नेपाली विनिमय दर सुन चाँदीको दर रेट मौसम तथा सरकारी विधाहरू साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस् नेपाली पात्रो हाम्रो समय हाम्रो गौरव
3: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना
4: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ
3: कलेजका विशेषताहरू
4: पर्याप्त सुविधा सहित आफ्नै भवन
3: मल्टिमिडिया ई लाइब्रेरी तथा पुस्तकालय सुविधा
4: पर्याप्त छात्रवृत्ति व्यवस्था
3: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन
4: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 स्थित वन सम्पर्क नम्बर 0556394595
5: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असार 18 बैठकबाट स्वीकृत भएको जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार जेएनजी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका घाइतेहरूको परीक्षण तथा वर्गीकरण गर्ने र त्यस अगावै वर्गीकरणमा परेकाहरूको आवश्यकता अनुसार पुनः परीक्षण पुनः वर्गीकरण तथा प्रमाणीकरण गरी उनीहरूले पाउने सेवा सुविधालाई परिमार्जन गर्ने भन्ने निर्णय भएको हुँदा यस अघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरणका लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नुहुन सरोकारवाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ
6: रेडियो साइनो 99.8 मेगाहर्ज तपाईँ हाम्रो अटुट साइनो

0: नमस्कार।
1: ताजा खबर देशभरिका सामुदायिक रेडियो सीआईएन को फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। रसुवाको भोटे कोशी नदीमा आएको बाढ़ीका कारण अवरूद्ध बनेको काठमाण्डु मुगलिङ सड़क आजदेखि पूर्ण रूपमा संचालनमा। नेपाल चीन सीमा नजिक तिब्बततर्फ थुनिएर बनेको तालको पानीको सतह घटेपछि स्थिति सामान्य बन्दै गयो। उद्धार कार्य पुनः शुरू।
2: अब हिँड्दासम्म पनि त्यो नफुटे पछाडि त्यो बिस्तारै खोलिन थालेपछि अब त्यसको जोखिम चाहिँ हामी कम भएको मान्न सक्छौ। फुट्ने जोखिम।
1: तादिङदेखि जाने वैकल्पिक सड़क पनि संचालनमा। पैसा राख्ने सेफ ओर्ने 29 जनालाई सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीद्वारा पक्राउ। बाढ़ीबाट मृत्यु भएका 669 जनाको शव फेला। खोजी कार्य जारी।
3: पछिल्लो रेकर्ड अनुसार अब मानवीय क्षतिको सन्दर्भमा 659 भन्दा बढी शवहरू फेला परिसकेको अवस्था छ विभिन्न जिल्लाहरूमा।
1: युद्वारा रसुवा बाढ़ीबाट प्रभावित समुदायलाई सहयोग गर्न 20 लाख युरो मानवीय सहायता उपलब्ध गराउने घोषणा। कोशी बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका धेरै स्थानमा मेघ गर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना।
4: आजको लागि रसुवा धादिङ र नुवाकोट क्षेत्रमा नै एक दुई स्थानहरूमा चाहिँ भारी पर्ने पानी पर्ने सम्भावना देखिन्छ।
1: र अस्ट्रेलियामा चलिरहेको टप T20 श्रृंखलाको अन्तिम खेलमा नेपाल ए भिक्टोरियासँग 1 विकेटले पराजित।
5: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: विनाशकारी बाढ़ीले निम्ताएको विपत्तिले नेपालका हिमालबाट बग्ने पूर्वदेखि पश्चिमसम्मका सबै नदी किनारमा बस्नेहरूले सचेतना अपनाउनु पर्ने संकेत गरेको छ। जलवायु परिवर्तन र पूर्व सूचनामा काम गर्ने सरकार र गैर सरकारी संस्थाहरूले गर्दै आएका काममा सुधार गरी धेरै नयाँ योजना बनाएर नदी किनारका बस्तीहरूलाई सुरक्षित बनाउनु आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
6: नेपाल चीन सीमा नजिक तिब्बततर्फ थुनिएर बनेको तालको पानीको सतह घटेपछि ओभरफ्लो हुने क्रम रोकिएको छ। स्थिति केही सामान्य बनेसँगै चीनी अधिकारीहरूले रोकिएको उद्धार कार्य पुनः शुरू गरेका हुन्। पानीको सतह घटेपछि अहिले जोखिम कम रहेको छ। तालमा आएको परिवर्तनका कारण नेपालतर्फ भोटेकोशी र त्रिशूल नदीमा बाढ़ीको जोखिम बढ़ेको थियो। पानीको सतह घटे पनि रसुवादेखि मुगलिङसम्म त्रिशूली नदी किनारका बासिन्दालाई अझै उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमै रहन आग्रह गरेको बाढ़ी पूर्वान्वयन शाखाका प्रमुख विनोद प्राजुलीले सीआईएनलाई जानकारी दिनुभयो।
2: पूर्व खोल्दाखेरि केही प्रभाव बढ़े पनि त्यसले लेबो पनि दगाएर आएर अहिले पनि त्रिशुलीमा लेबो नै बगिरहेको अवस्था हो। तर अब जोखिम सामान्यतया कुनै पनि ताल थुनिएर भरिँदाखेरि त्यो फुट्ने हुन्छ। यदि त्यो जोखिममा छ भने अब भरिँदासम्म पनि त्यो नफुटे पछाडि त्यो बिस्तारै खोलिन थालेपछि अब त्यसको जोखिम चाहिँ हामी कम भएको मान्न सक्छौ। फुट्ने जोखिम तर अब शून्य भएको चाहिँ होइन। त्यस कारणले जोखिम फुट्छ भन्ने जोखिम तुलनात्मक रूपमा अब कम हुँदै गएको छ।
6: भोटेकोशी बाढ़ीका कारण रसुवाको माथिल्लो त्रिशूलले 3 वी जलविद्युत आयोजनाको श्रृङ्गभित्र फँसेका मानिसहरूको उद्धारका लागि चिनिया विज्ञ टोलीलाई परिचालन गरेको सरकारले जनाएको छ। सरकारको अनुमतिमा 6 जना चिनिया विज्ञ खटाएको प्रधानमन्त्री सचिवालयले जनाएको छ। उनीहरू चिनिया हेलिकप्टर मार्फत सोझै त्रिशूली क्षेत्रमा अवतरण गरेका हुन्। टोलीले नेपाली सेनाको विज्ञ टोलीसँग समन्वय र सहकार्य गर्दै संयुक्त रूपमा उद्धारको काम शुरू गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। टोलीले सुरुङभित्रको वस्तुस्थिति र सम्भाविताको प्राविधिक अनुगमन गर्नेछ। प्रारम्भिक अनुगमनका आधारमा उद्धार सम्भव हुने देखिएमा चीनतर्फ रसुवा सीमा क्षेत्रमा तंग तयार अवस्थामा राखिएका चिनिया विज्ञहरूलाई पनि तत्काल घटनास्थलमा बोलाइने सचिवालयले जनाएको छ। शनिबार दिउँसो 4 बजेसम्म रसुवा बाढ़ीबाट मृत्यु भएका 669 जनाको शव फेला परेको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको सूचना अनुसार 669 जनाको शव भेटिएको हो। उक्त सूचना अनुसार सबैभन्दा बढ़ी 248 शव चितवनमा फेला परेका छन्। यस्तै पूर्वी नवलपरासीमा 158, पश्चिम नवलपरासीमा 75, धादिङमा 49, गोर्खामा 54, नुवाकोटमा 41, तनहुँमा 31 र रसुवामा 13 फेला परेका छन्। हालसम्म 2301 जना घाइतेको उद्धार गरिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव राम बहादुर केसीले सीआईएनलाई जानकारी दिनुभयो।
3: अहिलेसम्म अब हाम्रो एनएसीले 5-5 घण्टामा रिपोर्टहरू दिइराखेको छ होइन। मसँग भयो पछिल्लो रेकर्ड अनुसार अब मानवीय क्षतिको सन्दर्भमा 659 भन्दा बढी शवहरू फेला परिसकेको अवस्था छ विभिन्न जिल्लाहरूमा। त्यसै गरेर सम्पर्कविहीन मान्छेहरू अहिले पनि 2426 जना सम्पर्कविहीन हुन्छ भइरहनु भएको छ र तपाईँको 219 जना उपचाररत र केही डिस्चार्ज पनि भइसक्नु भएको छ। अहिलेसम्म हेर्यो भने 6560 जना भन्दा बढी मान्छेहरूको उद्धार पनि गरिएको छ भने अब 17366 जना सुरक्षाकर्मी खोज उद्धारका लागि फिल्डमा खटिनु भएको छ तिनीहरू सुरक्षा निकायबाट। र यसै बीचमा अब हामीले खोज उद्धारका साथसाथै राहत सामग्री पनि अब वितरण गरिराखेका छौँ।
6: भुटेकोसीको बाढ़ीले धादिङमा बगाएर ल्याएको पुलिसा राख्ने सेफ फोर्डले 29 जनालाई सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको छ। पक्राउ परेका उनीहरूको साथबाट 92,68,505 रूपियाँ बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय धादिङले हिरासतमा राखेको छ। गल्छी गाउँपालिका 4 बल्खु खोला त्रिशुली नदी किनारमा सेफ भेटिएको थियो तर आफू खुसी फोरेर रकम चोरी गरेको उजुरीका आधारमा उनीहरू पक्राउ परेका हुन्। ती सबैमाथि आवश्यक छानबिन भइरहेको प्रहरीले जनाएको छ। रसुवाको भटेकुसी नदीमा आएको बाढ़ीका कारण अवरूद्ध बनेको काठमाडौँ गरेको छ। पक्राउ परेका उनीहरूको साथबाट 92,68,505 रूपियाँ बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय धादिङले हिरासतमा राखेको छ।

0: भूमिका कारण विभिन्न स्थानमा सड़कमा लिदो तथा माटो थुप्रिएपछि राजमार्ग अवरूद्ध भएको थियो। लिदो सहित सड़कमा थुप्रिएका फोहोर बाढ़ी पन्छाएपछि आजदेखि राजमार्ग नियमित रूपमा संचालनमा आएको काठमाण्ड उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका प्रमुख एवं वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्लेका अनुसार सड़क खुलेसँगै लामो समयदेखि राजमार्गमा अलपत्र परेका गाड़ीलाई सुरक्षित गन्तव्यतर्फ पठाउन थालिएको छ। यसैबीच धादिङको बैरिनी बजार क्षेत्रमा झण्डै 1 किलोमिटर सड़क भने अहिले एकतर्फी रूपमा मात्रै संचालनमा रहेको छ। यस्तै धादिङदेखि जाने वैकल्पिक सड़क संचालनमा आएको छ। पूर्वाधार विकास मन्त्रालयका अनुसार परिवाटार, नेपालटार, गजुरीटार, पिपलटार, आदमटार, बेलिनटार, कुइरेनीटार हुँदै मास्टार जोडिने सड़क संचालनमा आएको छ। यससँगै धादिङ सदरमुकाम धादिङ बेसी पुनः सड़क संचालनमा जोडिएको मन्त्रालयले उल्लेख गरेको छ। यसअघि 10 भदौको बाढ़ीले धादिङ सदरमुकामलाई काठमाण्डुसँग जोड्ने त्रिशुली नदीमाथिको फुर्के खोला पुल बगाएसँगै सड़क सम्पर्क विच्छेद भएको थियो। हाल बाढ़ीको जखिमा रहेका रसुवा, धादिङ र नुहाकोट सहित आसपासका क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै लुम्बिनी प्रदेशका हिमाली भूभागका केही तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा हुन सक्ने विभागले जनाएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी भूभागका थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको मौसमविद डेभिड ढकालले सीआईएनलाई जानकारी दिनुभयो।
1: देशभरकै कुरो गर्नुपर्दाखेरि चाहिँ बागमती प्रदेशका केही स्थानहरूमा, लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरूमा मध्यमसम्म वर्षा भइरहेको देखिन्छ भने कोशी प्रदेशको एक दुई स्थानमा चाहिँ हल्का किसिमको वर्षा भइरहेको देखिन्छ। साथै मध्य प्रदेशको पनि एक दुई स्थानमा चाहिँ हल्का किसिमको वर्षा भइरहेको देखिन्छ। आज रातिको कुरो गर्नुपर्दाखेरि चाहिँ विशेष गरी बाढ़ी प्रभावित क्षेत्र, विशेष गरी रसुवा, धादिङ र नुहाकोट, हामी थप बुलेटिन पनि ती क्षेत्रहरूको लागि जारी गर्दैछौ भने ती क्षेत्रहरूमा चाहिँ धेरै ठाउँहरूमै मध्यमसम्म वर्षाको सम्भावना रहने र एक दुई ठाउँमा चाहिँ अलिकति ठुलो पानी पर्ने भनेको भारी पानी पर्ने सम्भावना पनि आजको लागि रातिको लागि देखिएको छ। रसुवा, धादिङ र नुवाकोट क्षेत्रमा नै एक दुई स्थानहरूमा चाहिँ भारी पानी पर्ने सम्भावना देखिन्छ।
0: यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका साथै लुम्बिनी र कर्णाली प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले ती क्षेत्रका वासिन्दालाई सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। रसुवाबाट उद्धार गरी ल्याइएकालाई अस्थायी बसोबासका लागि नागार्जुन स्थित येलो गुम्बामा राखिएको छ। सुरक्षाकर्मीले उद्धार गरी ल्याएका 250लाई येलो गुम्बामा राख्ने गरी व्यवस्था मिलाइएको छ। नागार्जुन 2 स्थित गुम्बामा हाल 300 बाढ़ी पीड़ितलाई राखिएको नागार्जुन नगरपालिकाका कार्यवाहक प्रमुख सुशीला अधिकारीले सीआईएनलाई जानकारी दिनुभयो।
2: नागार्जुन नगरपालिकामा रसुवा समाजका पदाधिकारीहरू बस्नुहुन्छ, उहाँहरू मार्फत कन्ट्याक्ट भएर यो ठाउँको नागार्जुन नगरपालिका वडा नम्बर 2 रहेको पहेँलो गुम्बामा चाहिँ उहाँहरूलाई रेस्क्यू गरिएको छ। लगभग उहाँहरूलाई चाहिँ नेपाल सरकारले अब विभिन्न संस्थाले चलाएको यो 3 गाडीबाट उहाँहरूलाई रेस्क्यू गरेर वडा नम्बर 2 ल्याएर राखिएको छ। त्यो गुम्बामा चाहिँ ठूलो ठाउँ छ। रसुवा समाजसँग बुझ्दाखेरि लगभग 300 चाहिँ यो ठाउँमा आइसकेको भन्नुहुन्छ।
0: युरोपियन युनियन ईयूले रसुवा बाढ़ीबाट प्रभावित समुदायलाई सहयोग गर्न नेपाललाई 20 लाख युरो मानवीय सहायता उपलब्ध गराउने भएको छ। ईयूले शनिबार विज्ञप्ति जारी गर्दै आपतकालीन अवस्थामा सहायता स्वरूप खाद्यान्न, स्वास्थ्य सेवा, स्वच्छ खानेपानी तथा सरसफाई लगायत तत्कालीन आवश्यकता पूरा गर्न उक्त रकम सहयोग गर्ने जनाएको हो। रसुवा बाढ़ीका कारण 11 जलविद्युत आयोजनामा अझै 898 जना सम्पर्कविहीन रहेको पाइएको छ। निजी विद्युत उत्पादकहरूको संस्था इपानले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सबैभन्दा धेरै माथिले त्रिशुली 1,576 जना सम्पर्कविहीन रहेका छन्। रसुवामा रहेको यो आयोजनामा 216 मेगावाट क्षमताको हो। रसुवा गढ़ी जलविद्युत आयोजनामा 93 जना बेपत्ता छन्। रसुवा भटेकोशी जलविद्युत आयोजनामा 4, लाङटाङ खोला जलविद्युत आयोजनाका 42 जना, चिलिमीमा 8 र

0: अलिखु खोला जलविद्युत आयोजनामा सातजना, नुवाकोट तर्फ सबैभन्दा धेरै माथिल्लो त्रिशुली तीन बी आयोजनामा बेपत्ता छन्। यस आयोजनाका 122 जना बेपत्ता रहेको इपाङको पछिल्लो तथ्याङ्कले देखाएको छ। साझा खबरमा अब खेल खबर। अस्ट्रेलियामा चलिरहेको टप एण्ड टी20 श्रृंखलाको अन्तिम खेलमा नेपाल ए भिक्टोरिया एकेडेमीसँग एक विकेटले पराजित भएको छ। यससँगै नेपाल ए ले 2 जीत र 4 हार सहित तालिकाको 7 स्थानमा रहँदै श्रृंखला टुंगाएको छ। यसअघि टस जितेर ब्याटिङ रहेको नेपाल ए ले निर्धारित 20 ओभरमा 6 विकेट गुमाएर 141 रन बनाएको थियो। कुशल भुर्तेलले अभिजित 70 रन बनाए पनि दीपक डुम्ब्रेले 16 रन जोडे। यसअघि नर्दर्न टेरिटोरी स्ट्राइक, बंगलादेश हाई पर्फर्मेन्स टोली र किंग्समेन एकेडेमीसँग पराजित नेपालले होबर्ट होरियाक्स एकेडेमी र अस्ट्रेलिया क्यापिटल टेरिटोरीलाई हराएको थियो।
1: बाढ़ीको उच्च जोखिममा रहेको राप्ती सुनारी गाउँपालिकाका बासिन्दा यति बेला सन्त्रासमा रात बिताउन बाध्य।
2: अहिले पनि अब खोला बढ्न भित्रै जोखिमै छ, मर्ने अब लाग्ने ठेगानै हुँदैन। जनप्रतिनिधिसँग प्रदर्शन गरेर शिक्षासँग प्रत्येक वर्ष मागिरहन्छौ। अहिले पनि लगभग थुप्रै बजेटहरू परेको छ। अहिले
1: स्थानीय सरकारसँग पूर्ण रूपमा विश्वस्त हुन गाह्रो। रिपोर्टसँगै विनाशकारी बाढ़ीले सिर्जना गरेको अवस्था र यसबाट सिक्नुपर्ने पाठ, विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
3: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
4: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो सागसब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
1: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
4: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
5: ग्राफिक टेकको वाइफाई 6 राउटर, नाम एक घरमा एक शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज, 5G स्ट्रोङ, लो लेटेन्सी र फास्ट स्पिड, सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477। शर्तहरू लागू हुनेछन्। ग्राफिक टेक छोयो कि चल्यो।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अविरल वर्षासँगै बाँकेका तटीय तथा तल्ला क्षेत्रमा बाढ़ीको जोखिम बढ़ने गरेको छ। बाढ़ीको उच्च जोखिम रहेको राप्ती सुनारी गाउँपालिकाका बासिन्दा यति बेला सन्त्रासमा रात बिताउन बाध्य छन्। स्थानीय सरकारले उद्धार र राहतका लागि विभिन्न योजना सञ्चालनमा ल्याएको दावी गरे पनि स्थानीयले भने पूर्ण रूपमा विश्वस्त हुन सकेका छैनन्।
7: बाँकेको राप्ती सुनारी गाउँपालिका वड़ा नम्बर 3 मुक्तकमैया टोलका कुलवीर थारू हिजो आज आकाशमा काला बादल मडारिने बित्तिकै तर्सिनुहुन्छ। 2 वर्ष अघि गाउँमा निर्माण गरिएको तटबन्धले केही राहत त दिएको छ, तर बाढ़ी गाउँमै पस्छ कि भन्ने चिन्ता अझै हटेको छैन।
8: हाम्रो 2 चोटि पस्यो। पहिला त्यो साँक्रो थियो, नजिकुटा थियो। हामी सानो हुँदाखेरि यो सबै गाई भैँसी चराउँथ्यौँ। बाख्रा यहाँनिर पर्यो, त्यहाँ माथि पर्यो, घर भत्केर त्यो अनाज पानी सबै थारूको जाति के गर्ने। माटोको डेरो बनाएको त्यो त ढलिन्छ,
9: ए डेरी ढल्यो। अहिले चाहिँ आ छैन जोस बाढी
7: राप्ती सोनारी तिनका कमैया टोल र खैरहानी लगायतका बस्तीहरू बाढ़ी र डुबानको उच्च जोखिममा छन्। मुक्त कमैया टोलका अध्यक्ष शिव थारूका अनुसार सरकारले 57 घर दिए पनि वर्षेनी आउने बाढ़ीका कारण अहिले 15-20 घर मात्र बाँकी छन्। उहाँहरू थायी तटबन्धको माग गर्दै सरकारी निकायमा धाउन थालेको वर्ष भइसकेको छ।
2: सरकारले दिएको 57 घर कति हो, त्यसपछि अहिला 15-20 घर कति होला? यो ठाउँ त सबभन्दा जोखिम ठाउँ हो। यो भयाभ्यात बनाएर लगिदिन्छ, खाने पिउने सारा संस्था बनाउँछ। अहिले पनि अब खोला बढ्न बित्तिकै जोखिमै छ, मर्ने अब लाग्ने ठेगानै हुँदैन। बसोबासै यही हो, अन्त जग्गा दिने छैन, यहीँ बस्न परेको छ जोखिम ठाउँमा। वर्षौं पछि अब सिक्तालाई ढाइरह हुन्छौं, जनप्रतिनिधिसँग कोर्डिनेसन गरेर सिक्कासँग प्रत्येक वर्ष मागिरहन्छौ। अहिले पनि लगभग थुप्रै बजेटहरू परेको छ, अहिले बन्दैछ वर्षौं पछि। गत वर्ष अगाडि भएको थियो, अहिले पनि केटा रहेको छ सिन्हावास बलरावास, त्यो लगभग तल साइपुरसम्म धक्का भेटाउँछ।
7: बाढ़ीबाट धन्ना जोगाउन स्थानीयले आफ्नै तवरले अल्पकालीन उपाय अपनाएका छन्। डुबानबाट बस्न प्राय स्थानीयले जसोतसो पक्की एकतले घर बनाएका छन्। खैरहानीकी कल्पना थारूले बाढ़ी डुबानको डरले डेहरीमा राखेको धान र खाद्यान्न घरको छतमा सारेको बताउनुभयो। तर यो दीर्घकालीन समाधान भने होइन।
10: अगाडिको वर्षमा त धेरै नोक्सान थियो, घर डेहरी सेहरी सबै झल्यो त, बखारी अनाज बगायो, सुँगुर बगायो, कति सुँगुर मर्यो, फेरि अब झरी गर्न लाग्छ, कस्तो डर लाग्छ भनेर म त झन् रातिमा पानी आउँछ कि भनेर डराएर भखारी सखारीको धान सबै माथि छतमा बोकेर लग्छौँ।
7: त्यही बाढीकै डरले अहिले धेरैजनाले घर पक्की बनाउनु भएको छ।
10: हजुर, छतमा गएर बस्ने घर त पक्की छ हाम्रो।
7: विपत्तिको पूर्व तयारीलाई व्यवस्थित बनाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नयाँ कार्यविधि कार्यान्वयनमा ल्याएको छ। प्राधिकरणकी उपसचिव गोमा चेन्जोङका अनुसार कृत्रिम घटना अभ्यास सञ्चालन कार्यविधि 2083 बनाएर लागू गरिएको छ।
11: यो विपद आइहाल्यो भने त्यसलाई रेस्पोन्स गर्नको लागि क्षमता कस्तो छ भन्ने कुरा चाहिँ यसले चेक जाँच गर्छ र क्षमता अभिवृद्धि गर्न पनि सहयोग गर्छ। र मुख्यतया चाहिँ यो कार्यविधिमा चाहिँ चार किसिमको चाहिँ यसको नमुना अभ्यास सञ्चालन गर्ने भनेको छ।
7: यता स्थानीय सरकारले भने बाढ़ीको पूर्व तयारी र उद्धारका लागि तयारी गरिरहेको जनाएको छ। राप्ती सुनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेलका अनुसार पालिकामा 2000 क्षमताको सेल्टर भवन बनाइएको छ भने स्थानीय युवाहरूलाई उद्धार तालिम समेत दिइएको छ।
12: यो वर्षमा हामीले विपद प्रतिकार योजना पनि निर्माण गरेका छौँ। डिमान्ड भएको अवस्थामा व्यक्तिलाई नगद दिनेदेखि लिएर सेल्टर हाउसमा सुरक्षित अवतरण गर्नेदेखि लिएर उनीहरूको स्वास्थ्य, कृषि, शिक्षासम्मको र मनोपरामर्श गर्ने तयारीहरूमा हामी अलर्टमा चाहिँ छौँ।
7: विशेष गरी रातिको समयमा बाढ़ीको सन्त्रास बढ़ी हुने भएकाले स्थानीयहरूले उद्धार टोलीलाई 24 घण्टा जोखिम क्षेत्रमा खटाउन माग गरेका छन्।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। फेरि विनाशकारी बाढ़ी नआओस् भन्ने कामना र सचेतना।
13: पल पल हामीले जानकारी दिने समुद्र बनायौं भने हाम्रो के हुन्छ, हामी यस्तो हुँदैछ भनेपछि जीव धनको रक्षा हुन्छ। अहिले जुन धन त गयो नै, जनको क्षति धेरै भएको छ।
1: विनाशकारी बाढ़ीले सिर्जना गरेको अवस्था र यसबाट सिक्नुपर्ने पाठ विशेष कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छ।
14: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
6: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय मनाइन्छ।
14: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
6: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
14: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराऊ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
6: बाल विवाह रोकौं, छोराछोरीको सपना जगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन। उच्च गति, भरपर्दो कनेक्ट।
15: कनेक्टिविटी र बलियो नेटवर्क द्वारा संचालित सिमलेस ब्राउजिंग र स्ट्रीमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप। सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा शनिबार आज हामी शनिवारीय विशेष मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गर्दै आएका थियौं, तर यो दुखद घड़ीमा हामीले कसरी तालहरू फुट्दा सुरक्षित रहने भन्ने बारेमै कुराकानी गर्छौ। नेपाल चीन सीमा नजिक तिब्बततर्फ पहिरोले थुनिएर बनेको ताल फेरि फुट्न सक्ने भन्दै विज्ञहरूले सचेत रहन आग्रह गरेका छन्। नेपालका 21 भन्दा बढ़ी तालहरू फुट्न सक्ने जोखिममा रहेको भनेर लामो समयदेखि भूगर्भविद तथा ताल विज्ञहरूले भन्दै आएका थिए र अहिले भइरहेको घटना र यसबाट अप्नाउनुपर्ने सचेतना र अब पुनर्स्थापना तथा पुननिर्माणको क्रममा दिनुपर्ने ध्यान लगायतका विषयमै केन्द्रित भएर हामीले भूगर्भविद प्रकाश चन्द्र घिमिरेसँग कुराकानी गरेका छौं।
16: यसलाई रोक्न सकिँदैनौ, तर यसको बारेमा पूर्व सूचना प्रणाली हामीले विकास गर्न सक्छौ, त्यसको पूर्वाधार विकास गर्न सक्छौ, तर त्यो पूर्वाधार छैन, पूर्वाधार शून्य छ र त्यो त्यस्तो अध्ययन गर्ने त्यसलाई दैनिकी हाम्रो बिहान शुरू भएदेखि हाम्रो 24 घण्टा 7 दिन 365 दिन हाम्रो एउटा अलर्ट टिम हुनुपर्छ पब्लिकलाई त्यो विषयमा सेटेलाइट इमेजहरू हेरेर त्यस्ता खालका स्टेसनहरू बनाएर त्यसमा चाहिँ राज्यले लगानी गरेर हामी पब्लिकलाई पल पल हामीले जानकारी दिने संयन्त्र बनायौं भने हाम्रो के हुन्छ, हामी यस्तो हुँदैछ भनेपछि जीव धनको रक्षा हुन्छ। अहिले जुन धन्दा गयो नै जनको क्षति धेरै भएको छ, अब त्योबाट हामीले धेरै त्यसको असरलाई धेरै कम गर्न सक्छौँ। राज्यले गर्ने राज्यको दायित्व त्यही हो, तर यसमा राज्य हिजो पनि आँखा चिन्ला थियो, आज पनि अब आँखा चिन्लेकै छ र हाम्रो प्राज्ञिक वर्गहरू पनि जब घटना हुन्छ एकदम ठुल्ठूलो कुरा गर्ने अरू बेला यस्ता पूर्वाधारको उसमा कुनै पनि ध्यान नदिने र एकीकृत भएर आवाज नउठाउने आफूलाई केन्द्रमा राखेर बहस गर्ने खालका जुन प्रवृत्तिहरू छन् यिनी पनि एउटा कारण हुन् भनेर भन्छु मैले।
1: हजुर, अब यो फेरि पनि ताल फुट्छ भन्ने सूचना बेला बेलामा आइरहेको छ होइन, अब यस्तै खालको घटनाको पुनरावृत्तिको सम्भावना तपाईँले कतिको देख्नु भएको छ?
16: हजुर, अब यही भोटेको सिकै कुरामा त्रिशुलीमाथिको भोटेको सिकै उसमा एउटा ताल बनेको छ र त्यसमा पानी जम्न गइराखेको छ भन्ने जुन मित्रवास टिमबाट सूचना आएर त्यो फुटेको पनि भन्ने जानकारी आयो र त्यो फुटेको पानी धेरै थिएन, सायद त्यो रिलिज भइसक्यो। तर यस्तो खालको जुन यसलाई अहिले अब हाम्रा विज्ञहरूले प्राज्ञिक वर्गहरूले अनुमान लगाउनु भएको छ, यो अनुमान लगाउने विषय हो र यो हामी त विज्ञ भनिने त हामी भन्नु पर्थ्यो नि यो भनेर भन्न सकिन्छ, तर हामीसँग साधन स्रोत छैन, त्यो संयन्त्र छैन, हामी अन्दाजीको भरमा बोलिरहेछौँ। र म विज्ञ साथीहरूलाई प्राज्ञिक साथीहरूलाई के आह्वान गर्छु भन्दाखेरि यस्ता कुरा अनुमानको भरमा नबोलौं, हामीले चाहिँ सरकारलाई भन्यो यो संयन्त्र बनाऊ सरकार भनेर भनौं र जनस्तरबाट पनि यस्ता खालका पूर्वाधार बनाउन दबाब दिउँ भनेर भन्छु मैले। र यस्ता खालका घटनाहरू अलि जुन त्रिशुलीको भोटेको सीमा घट्यो, यस्तो खालको घटना हाम्रा उत्तरतिरबाट आउने खोलाहरूमा नदीहरूका जुन एउटा साग नदीहरू छन् त्यस्ता ठाउँहरू ती नदीहरूको अवस्थिति यस्तै ठाउँमा छ, हाम्रो नेपालभित्रै पनि छ र हाम्रो मित्रराष्ट्र चीनबाट आउने नदीहरूको पनि छ। यो विषयमा चाहिँ हामीले एउटा सीमापार सूचना प्रणाली र एउटा दैनिक प्रत्येक दिन हाम्रो यो बर्खाको मात्र बेला होइन अरू बेला पनि आउन सक्छ, यो त पहिरो भन्ने कुरो हिम पहिरोको कुरो छ, अहिले हिम पहिरो त जुनसुकै बेला पनि आउन सक्छ। त्यही भएर यो विषयमा चाहिँ पूर्वाधार बिना र हामीले त्यसमा राज्यले लगानी गरेर नागरिकको जीवधनको क्षति कम गर्ने एउटा वृहत कार्यक्रम एउटा दृढ कार्यनीति नलिनसम्म यस्ता घटना भइराख्छन्। यद्यपि यसलाई रोक्न सकिँदैन, तर यस्ता पूर्वाधार भयो भने हामीले पूर्व सूचना दिएर हामीले गर्न सक्छौँ।
1: अहिलेको यो प्रविधिको समयमा होइन, अब तीव्र प्रविधि छ, एप्सहरू छन्, गुगल अर्थ छ होइन, अनि विभिन्न किसिमका
16: फोरकास्टिङ गर्ने कुराहरू सबै कुराहरूमा चाहिँ अब प्रगति हुँदै गएको छ नि त. तर पनि अब पूर्व सूचनाको कुराहरू थियो, धेरै अध्ययन अनुसन्धानहरू भएका छन्, तर यस्ता घटनाहरू हुँदा चाहिँ मान्छेले एउटा भनौँ न सूचनै नपाएको जस्तो अवस्था आयो नि त.
17: हजुर, पब्लिकले सूचना नपाएको अवस्था हुनु छ एकदमै. किन यो भइरहेको छ? तबसम्म भइरहेको छ जबसम्म सरकारले, मैले सरकारलाई अनुरोध गर्छु आजका मितिबाट सरकारले आवाज सुन्नुहोस् मिडिया मार्फत, यहाँको लोकप्रिय मिडिया मार्फत, सरकारका सम्बन्धित मन्त्रालयका र त्यहाँ सल्लाहकारहरू हुनुहुन्छ, विज्ञहरू हुनुहुन्छ, उहाँहरूले सुनेर त्यसको नीति निर्माताहरूलाई उहाँले जानकारी दिनुहोस्, आजै यो निर्णय गर्नुहोस् र यसमा वृहत लगानी गर्नुहोस्, अरू केही गर्नु पर्ने. एउटा डेडिकेटेड टिम होस्, त्यो डेडिकेटेड टिममा जियोलोजिस्ट, जियोमर्फोलोजिस्ट, हाइड्रोलोजिस्ट, कम्तीमा पनि नदी विज्ञहरू, त्यो पहिरो विज्ञहरू, त्यसपछि हिमताल विज्ञहरूको एउटा प्यानल बनाओस्, एउटा टिम बनाओस् र उनीहरूलाई साधन सम्पन्न बनाइयोस्. यसमा चाहिँ तपाईँको अहिले गुगल जुन हजुरले भन्नुभयो गुगल इमेजहरू छ, हामीसँग चाहिँ सेटेलाइट इमेजका हामीलाई पल पलका तस्विरहरू हामीले हामीलाई उपलब्ध हुनुपर्छ.
1: साझा खबरमा अब मिलिजुली नेपाली. तादिङदेखि जाने विकल्प वैकल्पिक सड़कहरू सञ्चालनमा आएका छन्। परेवा टार, नेपाल टार, गजुरी टार, पिपल टार, आदम टार, बेलिन टार, केउरिनी टार हुँदै जोडिनी सड़कहरू सञ्चालनमा आएका हुन्। यो सँगै धादिङ सदरमुकाम धादिङदेशी पुनः सड़क सञ्जालमा जोड़िएको छ। गत बुधबार रसुवाको भोटेकोशीमा आएको बाढ़ीले धादिङदेशी जाने त्रिशुली माथिको पुल बगाउँदा सदरमुकामसँगको सड़क सम्पर्क टुटेको थियो। सरकारले रसुवा बाढ़ीबाट उद्धार गरेर उपचार गरिरहेका अस्पतालहरूको नाम पनि सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार रसुवा जिल्ला अस्पताल, त्रिशुली अस्पताल, आयुर्वेद तथा वैकल्पिक चिकित्सालय नुवाकोट, राष्ट्रिय ट्रमा सेन्टर, वीरेन्द्र अस्पताल छाउनी, टिचिङ अस्पताल, वीर अस्पताल, पाटन अस्पताल, नर्विक अस्पतालमा उद्धार गरिएका व्यक्तिहरूको उपचार भइरहेको छ। त्यस्तै मनमोहन अस्पताल, नर्विक इन्टरनेशनल अस्पताल, मनमैजु शुभम इन्टरनेशनल अस्पताल, ग्रीन सिटी अस्पताल, हेम्स अस्पताल, प्रसूति गृह, थापाथली एपीएफ अस्पताल र ग्रान्डी इन्टरनेशनल अस्पतालमा उद्धार गरिएका बिरामीहरूको उपचार भइरहेको छ। बाढ़ीका कारण प्रभावित बनिएको रसुवा स्थित माथिल्लो त्रिशुली 3B जलविद्युत आयोजनाको सुरुङभित्र फँसेका मानिसहरूको सुरक्षित उद्धारमा चिनिया उच्च दक्ष टोली परिचालित भएको छ। नेपाल सरकारको अनुमतिमा प्राविधिक रूपमा उच्च दक्ष चिनिया टोलीलाई परिचालन गरिएको हो। सरकारको अनुमति पश्चात 6 जना सम्मिलित चिनिया विज्ञ टोली मैदानमा खटिएका छन्। चिनिया हेलिकप्टर मार्फत सोझै त्रिशुली क्षेत्रमा अवतरण गरेको उक्त टोलीले नेपाली सेनाको विज्ञ टोलीसँग पूर्ण समन्वय र सहकार्य गर्दै संयुक्त रूपमा उद्धारको काम शुरू गरेको छ। रसुवाको भोटीकोशी नदीमा आएको बाढ़ीबाट प्रभावित बनेकाहरूका लागि आवश्यक राहत सामग्री संकलन गर्न सरकारले 3 स्थान तोकेको छ। विदेशबाट हवाई माध्यम मार्फत आउने राहत सामग्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित राष्ट्रिय आपतकालीन गोदाम घरमा जम्मा गरिनेछ। त्यसपछि सरकारले आवश्यकता अनुसार प्रभावित क्षेत्रमा ती सामग्री वितरण गर्नेछ। यसै गरी स्वदेशभित्रबाट प्राप्त हुने राहत सामग्री क्रमशः नुवाकोटको बट्टार स्थित नेपाली सेनाको ब्यारेक र धादिङको बैरेनी ब्यारेकमा संकलन गरी प्रभावित क्षेत्रमा वितरण गरिनेछ। बाढ़ी प्रभावितका लागि राहत दिन चाहने व्यक्ति वा संघ संस्थाले सरकारले तोकिएको तीनै स्थानमा सामग्री पुर्याउनु पर्नेछ। के तपाईंलाई पनि रसुवाको बाढ़ीमा परेका आफ्ना आफन्तको खोज तथा उद्धारको आवश्यकता परेको छ भने पैसा नलाग्ने नम्बर 1234 र हेलो सरकारको नम्बर 1111 फोन गरेर मदत लिन सक्नुहुनेछ। तपाईंको जानकारीले बाढ़ीमा हराएका मानिसहरूको खोज तथा उद्धार छिटो अनि प्रभावकारी बन्न सक्नेछ। शनिबार दिउँसो 4 बजेसम्म रसुवा बाढ़ीबाट प्रभावित भएर मृत्यु हुनेको संख्या 659 रहेको सरकारले बताएको छ। भोटेकोशीको बाढ़ीले धादिङमा बगाएर ल्याएको पैसा राख्ने सेफ फोड्ने 29 जनालाई सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको छ। रसुवाको भोटीकोशी नदीमा आएको बाढ़ीका कारण अवरूद्ध बनेका सड़कहरू केही मात्रामा सुचारू हुन थालेका छन्। रसुवाबाट उद्धार गरी ल्याइएका अस्थायी बसोबासका लागि नागार्जुन स्थित एलो गुम्बामा उद्धार गरिएका व्यक्तिहरूलाई राख्न थालिएको छ। युले रसुवा बाढ़ीबाट प्रभावित
18: अहिले रातिको 8 बज्यो PM अफिस आउन जान साह्रै गाह्रो भयो। एउटा साधन लिउँ कि भनेको विश्वासनीय र भरपर्दो ठाउँ कहाँ होला?
19: लिउँमा चाहिँ होइन, कन्डिसन एन्ड ओल्सबाट लिइहाल न। मैले त त्यहीँबाट लिएको, अहिलेसम्म राम्रै चलिरहेको।
18: ए हो र, म पनि त्यही जानु पर्यो। भाइले पनि बाइक सर्भिसिङ गर्ने भन्दै थियो, एउटै ठाउँमा आउने भयो।
20: हामी कहाँ विभिन्न कम्पनीका मोटरसाइकलहरू मरमत गरिनुको साथै सुपर मूल्यमा पार्ट्सहरू र पुराना मोटरसाइकलहरू किन्बेच पनि गरिन्छ।
18: प्राइटर अमित फर्साई भटभटे रिकन्डिसन एन्ड वर्कसप भरतपुर 18 चनौलीबाट भीमनगर जाने बाटो। मोबाइल 98550 82751।

0: अब चलाउनुहोस् इन्टरनेट र टिभी सँगै युट्युब एकै साथ सजिलैसँग
1: डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइपिएस बाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004477 क्लासिक टेक छोयो कि चल्यो।
2: अब तपाईको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पासपोर्ट एप्लिकेशन,
3: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
2: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
3: तपाईको दैनिक साप्ताहिक मासिक तथा

0: तपाईँ हाम्रो अटुट साइनो रेडियो साइनो 89.8 मेगाहर्ज तपाईँ हाम्रो अटुट साइनो
1: भदौ महिनाको आधारभूत तलबबाट श्रेणी अनुसार 2-10 दिनसम्मको रकम कोषमा जम्मा गर्ने निर्णय गरिएको छ। यसबाट संघीय सरकारी कर्मचारीबाट मात्रै करिब 36 करोड़ रूपियाँ संकलन हुने अनुमान छ। प्रदेश र स्थानीय तहका कर्मचारी तथा सार्वजनिक संस्थानलाई पनि सम्मान प्रकृतिको सहयोग गर्न आग्रह गरिएको छ। अन्तर्राष्ट्रिय वित्तीय सहयोगतर्फ सबैभन्दा ठूलो प्रारम्भिक प्रतिबद्धता विश्व बैंकबाट 25 अर्ब रूपियाँसम्मको आपतकालीन सहायता हो। विश्व बैंक नेपाल निर्देशक डेभिड सिस्नेमले उद्धार राहत तथा पुननिर्माणका लागि विभिन्न स्रोतबाट उक्त रकम परिचालन गर्न सकिने जानकारी नेपाललाई दिनुभएको छ। तत्काल राहतका लागि अन्तर्राष्ट्रिय समुदायबाट करोड़ौं डलर बराबरको प्रतिबद्धता आउँदै गर्दा दीर्घकालीन पुननिर्माणको आवश्यकता भने 4-5 अर्ब अमेरिकी डलरसम्म पुग्ने सरकारको प्रारम्भिक अनुमान छ। अर्थात घोषणा भएको आपतकालीन सहायता र वास्तविक पुननिर्माण आवश्यकता एउटै होइन। सड़क पुल जलविद्युत विद्युत प्रसारण संचार निजी घर सरकारी कार्यालय विद्यालय स्वास्थ्य संस्था तथा व्यापारिक संरचना पुननिर्माण गर्न ठूलो रकम आवश्यक पर्नेछ। पुननिर्माणका लागि मात्रै 5 अर्ब डलर आवश्यक अरबौंको सहायता घोषणा शीर्षकमा नेपाल समाचार पत्रमा यो खबर छापिएको छ।
2: दलदलबीच जीवितको खोजी शीर्षकमा मध्याह राष्ट्रिय दैनिक कवर लेख्छ। रसुवाको गोसाईकुण्ड गाउँपालिका 2 टिमुरेमा माटो मुनि पुरिएकी 1-6 वर्षीय बालिकाको उद्धार भएको छ। खोज तथा उद्धारमा खटिएको सशस्त्र प्रहरी बल नेपालको टोलीले माटो मुनिबाट बालिका रोइरहेको आवाज सुनेपछि खोतलेर उद्धार गरेको हो। उनी जस्तै रसुवा बाढ़ीका कारण पुरिएका र फँसेकाहरूको उद्धार जारी छ। भदौ 10 गते बिहान भोटेकोशीमा आएको बाढ़ीबाट रसुवा नुवाकोट धार देखि चितवनसम्मका नागरिक प्रभावित भएका छन्। गृह मन्त्रालयका अनुसार उद्धार कार्यमा गोताखोर भत्किएका भवनमा हुने खोज कुकुरको प्रयोगबाट गरिने खोज हेलिकप्टरमा झुण्डिएर गरिने लङ लाइन रेस्क्यू चिकित्सकीय टोली सहितका अनेकौं उपाय प्रयोग भएको छ। प्रभावित क्षेत्रमा धेरैतिर बिजुली छैन। घरमा फँसेका कतिपयले सम्पर्क गरेर पछि मोबाइलमा चार्ज सकिएको परिस्थिति पनि छ। यस्तोमा पनि लोकेशन ट्र्याक गर्दै उद्धार गरिएका छन्। उद्धारमा पुग्न पुलपुलेसा छैन। पीड़ितसँग सम्पर्क भएर वा केही शंका वा सूचना पाएर कुनै घरमा उद्धारका लागि पुग्दा दलदल छिचोल्नु पर्ने अवस्था छ। यस्तोमा सक्दो हेलिकप्टर प्रयोग गरिएको छ। यो खबरसँगै जमीन मुनि सब व्यवस्थापन शीर्षकमा खबर छ। लामो समयसम्म सब राखिरहँदा सड्न गल्न थालेका कारण व्यवस्थापनमा समस्या देखिएपछि पहिचान खुल्न नसकेका सबलाई देवघाटी स्थित जंगलमा व्यवस्थापन गर्ने सरकारको तयारी छ। चितवनमा हालसम्म फेला परेका 233 सब मध्ये 5 वटाको मात्र पहिचान खुलेको छ। पहिचान हुन नसकेका सब सड्न गल्न थालेपछि दुर्गन्ध फैलिनुका साथै संक्रमणको जोखिम बढ़ेकाले जिल्ला सुरक्षा समितिको निर्णय अनुसार सब व्यवस्थापनको तयारी गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। सबलाई व्यवस्थित रूपमा राख्न एकातर्फ खुट्टा र अर्कोतर्फ टाउको पर्ने गरी व्यवस्थापन गर्ने तयारी गरिएको चितवनका प्रहरी प्रमुख एसपी रामेश्वर पौडेलले जानकारी दिनुभयो। उहाँका अनुसार पहिचान नखुलेका सबलाई ब्यागमा राखेर व्यवस्थापन गरिनेछ।

0: स्थापनका लागि आवश्यक ब्यागको अभाव नरहेको उहाँले बताउनुभयो। सबबाट दुर्गन्ध फैलिन थालेको तथा संक्रमणको जोखिम समेत बढ़न सक्ने अवस्थालाई ध्यानमा राखेर सुरक्षित र व्यवस्थित रूपमा सब व्यवस्थापन गर्न लागि हो उहाँले भन्नुभयो। यसका लागि भरतपुर महानगरपालिका एक स्थित रामनगर देवघाट सड़क खण्ड नजिकको जंगलमा स्थान तयार पारिएको छ। मध्याह राष्ट्रिय दैनिकमा छापिएका खबर हुने
1: त्यस्तै बाढ़ीले बगाएका मानिसको खोजी जारी छ, तर खोजीमा भेटिने शवको संख्या पनि बढ़िरहेको छ। नेपाल प्रहरीले अहिलेसम्म लगभग 700 जनाको शव फेला परेको जनाएको छ। तीमध्ये रसुवामा 13, नुवाकोटमा 41, तादिङमा 49, चितवनमा 248, गोर्खामा 54, तनहुँमा 31, नवलपरासी पूर्वमा 158 र नवलपरासी पश्चिममा 75 जनाको शव फेला परेको छ। बाढ़ीले बगाएर ल्याएको शवको चाप नदी तटीय जिल्लामा अर्को चुनौती बनेको छ। चितवनमा मात्र त्रिशुली र नारायणी नदीबाट भेटिएका सबै शव व्यवस्थापन गर्नु परेको छ। यसअघि शव गृहमा ठाउँ नपुगेपछि वैकल्पिक स्थानको व्यवस्था गर्नु परेको थियो। पछिल्लो विवरण अनुसार चितवनमा संकलित 233 शव मध्ये 8 पहिचान भएका छन्। बाँकी शवको पहिचान प्रक्रिया जारी छ। पहिचान हुन नसकेका तथा व्यवहारिसे शवलाई व्यवस्थापन गर्नुअघि डीएनए नमूना संकलन, संकेत नम्बर र लेख राख्ने प्रक्रिया अपनाइने प्रशासनले जनाएको छ।
0: कान्तिपुर दैनिकमा घरमै पुरियो औषधि, अस्पतालमा पनि अभाव, सुत्केरी र दीर्घरोगी जोखिममा शीर्षकमा खबर छापिएको छ। त्रिशुली बजारकी देखा रेखा देवी गोसाई मधुमेह, उच्च रक्तचाप र थाइरायडकी बिरामी हुन्। उनले लामो समयदेखि तीनवटै रोगका नियमित औषधि सेवन गर्दै आएकी थिइन्। 10 भदौमा बाढ़ीले घर बगाउँदा औषधि निकाल्न पाइनन्। अहिले औषधि टुटेको छ। रेखा देवीको परिवार त्रिशुली अस्पताल नजिकैको विस्थापित शिविरमा शरण लिएर बसेको छ। आमाले नियमित औषधि खानुपर्छ, तर अस्पतालमा समेत औषधि छैन। रेखा देवीका छोरा रघुवीरले शनिबार भने, आमाको औषधि छुटेको 3 दिन भइसक्यो, अब के पो गर्ने? समस्या यतिमा मात्र सीमित छैन। शिविरमै शरण लिइरहेकी बुहारी रघुवीरका भाइकी श्रीमतीलाई सुत्केरी व्यथाले च्याप्यो। त्रिशुली अस्पतालमा सुत्केरी हुन नसक्ने अवस्था आयो। काठमाडौँ लाने बाटो छैन। निकै हार गुहार गरेपछि शनिबार बिहान हेलिकप्टरबाट उद्धार गरेर थापाथली स्थित प्रसूति गृहमा लगिएको छ। भोटेकोशी बाढ़ीबाट औषधि छुट्ने रेखादेवी मात्र छैनन्। विस्थापित मध्ये अधिकांश दीर्घ रोगीले खाने औषधि छुटेको छ। बाढ़ीबाट विस्थापित भएकी ढुंगेकी कोपिला परियार आमा जुनकिरी सहित कोलनीमा बस्दै आएकी छिन्। परियारकी 62 वर्षीय आमा दमकी रोगी छन्। नियमित औषधि सेवन गर्नुपर्छ, तर उनीसँग औषधि छैन। आमाले 2-3 खाले औषधि खानुपर्छ। कोपिलाले भनिन् सबै औषधि पाइएको छैन। विस्थापितलाई राखिएको शिविरमा खानेपानी समेत समस्या रहेको उनले गुनासो गरिन्। न पैसा छ, न लाउने लुगा छ, न बजारमा केही पाइन्छ। उनले भनिन् कोपिलाका 16 वर्षीय भाइ अविनाश र 43 वर्षीय भाउजू शान्ति बाढ़ीमा परेर बेपत्ता छन्। चिकित्सकहरू दीर्घ रोगीले खाने औषधि छुटाउन नमिल्ने बताउँछन्। त्रिशुली अस्पतालका फार्मासिस्ट महेश्वर यादवले उच्च रक्तचापका बिरामीले सेवन गर्ने एटिनोल लोसाटान लगायतका औषधि नरहेको बताउनुभयो। घरमै पुरियो औषधि, अस्पतालमा पनि अभाव, सुत्केरी र दीर्घरोगी जोखिममा शीर्षकमा कान्तिपुर दैनिक

0: बाट प्रभावितको खोजी उद्धार राहत तथा पुननिर्माणको कामलाई प्रभावकारी बनाउन सरकारले पाँच जिल्लाका 15 स्थानीय तहलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। गृह मन्त्रालयले शनिबार नेपाल राजपत्रमा सूचना प्रकाशन गरेर त्यो स्थानीय तहलाई 3 महिनाका लागि विपद संकटग्रस्त घोषणा गरेको हो। यसअघि मन्त्री परिषदको गत बुधबार बसेको बैठकले बाढ़ी प्रभावित 3 जिल्लालाई विपद संकटग्रस्त घोषणा गर्ने निर्णय गरेको थियो। सोही निर्णय अनुसार शनिबार राजपत्र मार्फत जिल्ला र स्थानीय तहको नाम समेत सार्वजनिक गरिएको छ। रसुवा नुवाकोट र धादिङको 4-4 तथा गोरखाको 1 र तनहुँको 2 स्थानीय तहलाई संकटग्रस्त जिल्लाको रूपमा घोषणा गरिएको छ। रसुवाको उत्तर गया गोसाईकुण्ड कालिका र आमा छोबिङमो नुवाकोटको विदुर बेलकोट गढ़ी किसपाङ र तारकेश्वर धादिङको गल्छी कजुरी बेनीघाट रोराङ र सुद्धमो गोर्खाको गण्डकी तथा तनहुँको देवघाट र आबु खैरेनी संकटग्रस्त घोषणा भएका छन्। स्थानीय तहले पायो थप अधिकार शीर्षकमा गोर्खापत्र दैनिकमा यो खबर छापिएको छ।
1: भोटेकुसी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीबाट क्षतिग्रस्त संरचना पुनर्निर्माणका लागि सरकारले अन्तर्राष्ट्रिय सहायता जुटाउन दाता सम्मेलन आयोजना गर्ने बारे छलफल अघि बढ़ाएको छ। 2072 सालको भूकम्पपछि पनि नेपालले काठमाण्डुमा अन्तर्राष्ट्रिय दात्री सम्मेलन आयोजना गरेको थियो। त्यसबेला दाताहरूबाट पुनर्निर्माणको लागि 4 अर्ब 10 करोड़ अमेरिकी डलर बराबर अनुदान तथा ऋण सहायताको प्रतिबद्धता आएको थियो। परराष्ट्र मन्त्रालय र अर्थ मन्त्रालय बीच पुनर्निर्माणका लागि स्रोत जुटाउन दात्री सम्मेलन गर्ने कि भनेर छलफल अघि बढ़ेको छ। परराष्ट्र मन्त्री शिशिर खनालले शनिबार आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो, सम्भावित दात्री सम्मेलनबारे मन्त्री स्तरमै छलफल चलिरहेको छ। भोटेकुसी र त्रिशुलीमा आएको बाढ़ीले कति क्षति पुर्याएको छ त्यो यकिन भइसकेको छैन। यसअघि पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले भौतिक क्षति मात्र 2 खर्ब रूपियाँ बराबर भएको प्रारम्भिक अनुमान प्रस्तुत गर्नुभएको थियो। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सलाई दिएको अन्तर्वार्तामा अर्थमन्त्री स्वर्णिम वाग्लेले बाढ़ीबाट भएको क्षतिको पुनर्निर्माणका लागि 4 देखि 5 अर्ब अमेरिकी डलरसम्म आवश्यक पर्न सक्ने प्रारम्भिक अनुमान गर्नुभएको छ। यद्यपि यो रकम प्रारम्भिक अनुमान मात्रै भएकाले क्षति तथा नोक्सानीको विस्तृत विवरण संकलनपछि सम्मेलन गर्ने सरकारी अधिकारीहरूले बताउनु भएको छ। ठूलो क्षति भएकाले अहिले उद्धार तथा राहतका लागि वैदेशिक सहायता आइरहेकोमा पछि पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहायता चाहिने परराष्ट्र मन्त्री खनालले बताउनुभयो। स्रोतको आवश्यकता आकलन गरेपछि त्यस सम्बन्धमा जानकारी गराइने उहाँले बताउनुभयो। दात्री सम्मेलनका लागि छलफल गर्दै सरकार शीर्षकमा आर्थिक अभियान दैनिकमा यो खबर छापिएको हो।
0: प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोसी नदीमा बाढ़ी आए लगत्तै सरकारले प्रभावित क्षेत्रमा उद्धार खोजी र राहत कार्यलाई कुनै पनि कसुर बाँकी नराखी औरात तीव्र पारिरहेको बताउनु भएको छ। उहाँले उद्धार तथा पुनर्स्थापनाका कार्य नतिजा नआएसम्म निरन्तर जारी राख्ने समेत स्पष्ट पार्नु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा बाढ़ी प्रभावित क्षेत्रबाट हालसम्म 7,514 जनाको हवाई तथा स्थल मार्गबाट उद्धार गरिएको समेत जानकारी दिनुभएको छ। त्यस्तै परराष्ट्र मन्त्री शिशिर खनाल चीनका विदेश मन्त्री वाई बीच टेलिफोन वार्ता दुवै नेताबीच बाढ़ी प्रभावित क्षेत्रमा जारी खोज उद्धार तथा राहत कार्यका विषयमा छलफल भएको समेत जानकारी दिनुभयो। परराष्ट्र मन्त्री शिशिर खनालद्वारा पत्रकार सम्मेलन गरी बाढ़ीग्रस्त क्षेत्रमा भइरहेको खोज उद्धार तथा राहत कार्यबारे पनि जानकारी गराइयो भने दाता सम्मेलनका लागि अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयमा गृह कार्य समेत भइरहेको छ। भारत र चीनबाट आएका विशेष उद्धार टोली बाढ़ी प्रभावित क्षेत्रमा परिचालित भएका छन् भने उद्धारका लागि खटिएको टोली सुरुङको माथिल्लो भागसम्म पुग्न सफल भएको छ। बाढ़ीग्रस्त क्षेत्रमा अलपत्र रहेका यात्रीहरूको स्थल मार्गबाट उद्धार गर्न निशुल्क यातायात शुरू गरिएको समेत प्रधानमन्त्री शाहले जानकारी गराउनु भएको छ। त्यस्तै राज्यका 3 सुरक्षा निकायका 13,000 भन्दा बढ़ी सुरक्षाकर्मी बाढ़ी प्रभावित क्षेत्रमा खोज उद्धार तथा राहत कार्यमा निरन्तर सक्रिय रहेको शनिबार शाहले जानकारी गराउनु भएको थियो। उद्धार तथा पुनर्स्थापना नतिजा नआएसम्म जारी शीर्षकमा गोर्खापत्र दैनिकमा यो खबर छ।
1: हिम हिमालयको फेदमा बारम्बार चेतावनीको घण्टी विनाशबाट पाठ सिक्ने कि अझै भाग्यकै भरमा बस्ने हिमालय टाइम्सले यो खबर छापेको छ। संसारका सबैभन्दा अग्ला हिउँले ढाकिएका टाकुराहरू मुनि जीवन बिताउनु सदियौंदेखि जोखिमपूर्ण नै छ, तर नेपाल र चीनको सीमा क्षेत्रमा हालै आएको विनाशकारी